0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ एफएम 95 मेगाहर्ज।
1: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
2: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
1: अब जापान ट्राई होइन स्योर गरौं।
2: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
1: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
2: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
1: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर भिसे सहर 8 नारायण स्थान चोक नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
2: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-60-299।
3: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
4: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागजपत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
3: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
4: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
3: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 066-520-19, 066-520-370 वा 590-370 जानकारी गराउनुहोस्।
4: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
5: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत 4 दशकदेखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर।
6: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना,
5: हार, मंगलसूत्र, छड्की तिलहरी, मिनी तिलहरी, औठी, सिकरी, टप, झुम्का, चुरी, टिकिया, चन्द्रमा किलिप, पंखे चन्द्रमा, विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना।
6: सुनचाँदी खरिद बिक्री र पुराना गरगहना साथ फेरका लागि अमृत सुनचाँदी पसल।
5: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना,
6: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
5: अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर। प्रोप्राइटर रविलाल विश्वकर्मा, अमृत विश्वकर्मा। फोन 066-520-152,
6: मोबाइल 97460-00454।
5: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता।
7: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रविनालाई चाहिँ के भयो?
8: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
7: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
9: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोप्राइटर दीपक पौडेल, बेसीसार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 066-520-497।
7: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
10: अय्या मरेनी आमा, यो दाँतले मलाई साह्रै दुःख दियो।
11: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ? ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
10: जान त जाने, बरु कहाँ जाने होला खै?
11: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो गेस्ट डेन्टल क्लिनिकमा जाने नि।
7: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङको दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ।
12: प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक बेसीसहर नगरपालिका आठ नारायण स्थान चोक, मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9805677272।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
2: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
1: Where do we begin?
0: With international news you can trust, BBC News.
2: Journeys into the heart of global events.
0: And voices from around the globe.
3: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
0: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
4: नरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
5: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
4: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
5: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।
4: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन, फोन नम्बर 056-421-261-596-617,
5: मोबाइल 98550-6078, 98550-6079, 98511-62594, 98510-5424।

0: यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बीमा काचन फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामशाह पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
1: फोन 056-494-333, 493-555।
5: काया कैरनमा अब खबरको सिलसिला। भोटे कोशी त्रिशुली करिडोरमा बाढ़ीको पानी घट्दै गए पनि यसअघि त्यसले निम्त्याएको संकट घटेको छैन। सड़क र पुल बगेका छन्, पहिरोले बाटो थुनेको छ, गाउँहरू बीचको सम्पर्क टुटेको छ। यस्तो अवस्थामा गर्भवती र सुत्केरीका लागि सामान्य स्वास्थ्य सेवा समेत कठिन बनेको छ। अरू विस्थापितको आवश्यकता भन्दा उनीहरूका आवश्यकता केही फरक हुन्छन्। बच्चालाई स्तनपान गराउन सुरक्षित र निजी ठाउँ, आमाका लागि पर्याप्त र समयमै खाना, शिशुका लागि उपयुक्त पोषण अनि प्रसूतिको अवस्था जटिल भए तत्काल अस्पताल पुग्ने सहजता आवश्यक पर्छ। संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष यूएनएफपीएले रसुवा, नुवाकोट र धादिङका बाढ़ी प्रभावित 15 पालिकामा झण्डै 4,430 गर्भवती महिला रहेको अनुमान गरेको छ। यी 3 जिल्ला गएको भदौ 10 को विनाशकारी बाढ़ीबाट सबैभन्दा प्रभावित क्षेत्र हुन्। यो संख्या घर घर पुगेर गरिएको गणना भने होइन, झण्डै 3,10,000 प्रभावित जनसंख्यालाई आधार बनाएर मानवीय सहायता जुटाउन गरिएको प्रारम्भिक अनुमान हो। यही अनुमान अनुसार आउँदो 1 महिनामा झण्डै 492 शिशु जन्मिन सक्ने र झण्डै 74 महिलालाई आकस्मिक प्रसूति सेवा आवश्यक पर्न सक्ने यूएनएफपीएको आकलन छ। सबै विस्थापितलाई एउटै आवश्यकताको आधारमा हेरिँदा सुत्केरी, गर्भवती, अपाङ्गता भएका लगायत मानिस प्रभावित हुन सक्ने चिन्ता मानवीय सहायता क्षेत्रमा काम गरिरहेकाहरूलाई छ। समस्या खान र बस्ने ठाउँमा मात्र सीमित छैन, बाढ़ीपछि स्वास्थ्य संस्थासँग पुग्ने बाटो पनि धेरै महिलाका लागि जोखिमपूर्ण बनेको छ। यस क्षेत्रको प्रमुख जिल्ला अस्पताल त्रिशुलीको प्रसूति विभागले गम्भीर संकटका बीच सेवा उपलब्ध गराइरहेको छ। विभागकी प्रमुख बसन्ती पञ्चका अनुसार बाढ़ी आएता अस्पतालमा 9 जना प्रसूति भइसकेका छन्। बाढ़ीग्रस्त क्षेत्रका गर्भवती र सुत्केरी जोखिममा शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ। यसैबीच हिजो र अस्ति गरी 2 दिनमा 4 जनाको जीवितै उद्धार भएको छ। नुवाकोटको विदुर दश बेत्रावतीकी 64 वर्षीय चण्डिका श्रेष्ठको परिवारले काठमाडौँको सानो भर्याङमा उहाँको काजकिरिया थालिसकेको थियो। भोटेकोशी बाढ़ीले गाउँ नै बगाउँदा उहाँसहित परिवारका 5 सदस्य सम्पर्कविहीन थिए। यतिका दिनसम्म फेला नपरेपछि जीवित नभएको ठानेर कुशको शव बनाएर अन्तिम संस्कार गरिएको थियो। तर सामाजिक सञ्जालमा हिजो एकाएक बेत्रावतीबाट एक महिलाको उद्धार भएको भन्दै तस्विरसहित सार्वजनिक भएपछि परिवार र आफन्तमा खुशीको सीमा रहेन। बेत्रावतीबाट बगेको त्यो घरमा रहेका परिवारका अझै 4 जना सम्पर्कविहीन छन्।
6: नेपाली सेनाले हिजो नै रसुवाको माथिल्लो तिर्सुली एकको जलविद्युत आयोजनाको सुरुङको 225 मिटर भित्रबाट एकजना चिनिया नागरिकलाई समेत जीवितै उद्धार गरेको छ। चिनिया उद्धार टोली समेतको सहयोगमा लुहाइतो नामक चिनिया नागरिकको उद्धार भएको हो। उहाँको सैनिक अस्पतालमा उपचार भइरहेको छ। नेपाली सेनाको उद्धार टोलीले अस्ति शुक्रबार तिर्सुली 3A दुईजनाको उद्धार गरेको थियो। उद्धार गरिएकामा माथिल्लो तिर्सुली 3A कर्मचारी संजय शाह र हाइड्रो पावर अटोमेशन प्रोजेक्टका सुपरभाइजर कबीर महर रहनु भएको छ।
7: यसैबीच भोटेकोशी नदीमा आएको बाढ़ीले घरबार विहीन बनाएपछि धादिङको गजरी गाउँपालिका 5 गलौदीका बाढ़ी पीड़ित अहिले जंगलमा त्रिपाल टाँगेर बस्न बाध्य छन्। घर फर्कन सक्ने अवस्था छैन। सुरक्षित वैकल्पिक आश्रय स्थल पनि पर्याप्त छैन। त्यसमाथि राहत वितरणका लागि संकलन गरिएको तथ्याङ्कमै फरक देखिएपछि प्रभावितको समस्या थप जटिल बनेको छ। गएको भदौ 10 गते आएको बाढ़ीले गलौदीका अधिकांश घर डुबानमा परेपछि गलौदीमाथिको वन सब डिभिजनल क्षेत्रको जंगलमा त्रिपाल र टेन्ट टाँगेर अस्थायी होल्डिङ सेन्टर बनाइएको हो। प्रभावितका अनुसार होल्डिङ सेन्टरमा 42 परिवारका कम्तीमा 200 जना बसिरहेका छन्। गलौदीका 74 घर बस्न नसक्ने अवस्थामा पुगेका छन्। होल्डिङ सेन्टर बाहेक अन्य प्रभावित परिवार आफन्त तथा नातेदारको घरमा आश्रय लिएर बसिरहेका छन्। होल्डिङ सेन्टरमा प्राथमिक खाद्यान्न तथा अत्यावश्यक सामग्रीको व्यवस्था गरिएको भए पनि प्रभावितका समस्या खाद्यान्नमा मात्र सीमित छैनन्। खानेपानी, स्वास्थ्य सेवा, कपड़ा, भाँडाकुँडा र झूलको अभाव छ। होल्डिङ सेन्टरमा 4 अपाङ्गता भएका व्यक्ति, कम्तीमा 30 बालबालिका र 70 वर्षभन्दा माथिका 2 ज्येष्ठ नागरिक महिला छन्। जंगलमा बस्नुपर्दा उनीहरूलाई थप कठिनाई भइरहेको छ। बाढ़ीपछि जंगलमा बास अन्नपूर्ण पोस्टमा खबर छ।
6: रसुवाको भोटेकोशी नदीमा भदौ 10 गति आएको विनाशकारी बाढ़ीपछि अझै 5,000 सम्पर्कविहीन रहेका छन्। बाढ़ीबाट ठूलो जनधनको क्षति भएपछि रसुवा सुरक्षा निकायले बेपत्ताको खोजी तथा उद्धार कार्यलाई तीव्र बनाएका छन्। अहिलेसम्म 1,331 जनाको शव भेटिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो तथ्याङ्क छ। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार सम्पर्कविहीनको खोजी तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाइएको छ। बाढ़ी प्रभावित क्षेत्र संचालन गरिएको यो अभियानबाट अहिलेसम्म 13,101 जनाको उद्धार गरिएको छ। 98 शवको शनाखत भई आफन्तलाई बुझाइएको छ। बाढ़ी प्रभावितका लागि काठमाडौँ रसुवा नुवाकोट र धादिङमा 41 होल्डिङ सेन्टरमा 3,982 जनाले सुरक्षित आश्रय लिइरहेका छन्। विस्थापित तथा प्रभावितलाई सुरक्षित ठाउँमा राख्दै उनीहरूको आधारभूत आवश्यकता पूरा गर्न राहत तथा व्यवस्थापनको काम अघि बढ़ाएको प्राधिकरणले जनाएको छ। बाढ़ीको आज 12 दिन भइसकेको छ।
7: गोर्खाका टुकनाथ अधिकारी हरेक दिन एउटै प्रश्न दोहोर्याइरहनुहुन्छ। रसुवागढ़ी जलविद्युत आयोजनामा फँसेकाहरूको खोजी प्रक्रिया कहिले पूरा हुन्छ? भुटेकोशी बाढ़ीपछि सम्पर्कविहीन भएका दाजु सन्तोष अधिकारी त्यही थुनिएको उहाँको अनुमान छ। बाढ़ी गएको 11 दिन बितिसक्दा पनि सन्तोष सहित 93 कर्मचारी र श्रमिकको अवस्था अज्ञात छ। 111 मेगावाटको आयोजनामा सन्तोष प्लान्ट म्यानेजर हुनुहुन्थ्यो। उहाँले त्यहाँ काम गरेको 6 भइसकेको छ। उद्धार निकै ढिलाइ भइसक्यो। कम्पनीले हारगुहार गरिरहेका भए पनि त्यो पूरा हुन सकेको छैन। भोटेकोशी बाढ़ीपछि परियोजनामा कार्यरत 93 श्रमिक सम्पर्कविहीन छन्, जसमा रसुवागढ़ी हाइड्रो पावर कम्पनीका 51, एम शेर्पा हाइड्रो कन्स्ट्रक्सनका 35, सीड डब्ल्यूई चाइना इन्टरनेशनल वाटर एण्ड इलेक्ट्रिक कर्पोरेशनका 4 र भानास कन्स्ट्रक्सनका 3 रहेका छन्। नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले आयोजनाको सुरुङ र भूमिगत विद्युत गृहभित्रै खोजी कार्य भइरहेको बताउनुभयो। रसुवागढ़ीमा 93 कर्मचारी श्रमिकका परिवारको प्रतीक्षा लम्बिँदै कान्तिपुरमा खबर छ।
6: काया कैरनमा गाँठका कुरा श्रृंखला अन्तर्गत सिक्कादेखि मोबाइलको स्क्रीनसम्म आइपुगेको पैसाको इतिहास सहित खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
8: भर्ना खुल्यो।
9: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
8: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
9: फोन नम्बर 01 56 70 924, 56 70 925।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
3: सपना तपाईँको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3 लाखसम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
5: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्यूब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले बाढ़ीग्रस्त क्षेत्रका गर्भवती र सुत्केरी जोखिममा सुरक्षित ठाउँ पर्याप्त पोषण र आपतकालीन स्वास्थ्य सेवा चुनौतीपूर्ण घरबार विहीन कतिपयको जंगलमा बास भोटेकोशीको बाढ़ीमा अझै 5,000 सम्पर्कविहीन 2 दिनमा 4 जनाको जीवितै उद्धार रोसुवागढ़ीमा 93 कर्मचारी श्रमिकका परिवार को प्रतीक्षा लम्बिँदै लगायतका खबर प्रस्तुत गर्यौं।
6: अब बाँकी प्रसंग।
7: गाँठका कुरा।
6: हिजो आज सामान किन्न बजार जाँदा खल्तीमा पैसा बोक्न पर्दैन, मोबाइल बैंकिङबाटै सजिलै पैसा तिर्न सकिन्छ। यस्तो सुविधा आएको केही वर्ष मात्रै भएको छ। धेरै पहिले सिक्काको जमाना मात्रै थियो भने पछि नोटको चलन आयो। सिक्का हुँदै मोबाइलको स्क्रीनसम्म पैसा कसरी आइपुग्यो त? उज्यालोको युट्यूब च्यानल, उज्यालो अनलाइन र फेसबुकमा पनि हेर्न सुन्न र पढ्न सकिने गाँठका कुरा श्रृंखलाको तेस्रो भागमा पैसाको इतिहास खोतल्दै हुनुहुन्छ साथी मिलन तिमिल सेना।
8: खल्ती छाम्नुहोस् त, कति पैसा छ? अब मोबाइल बैंकिङ खोल्नुहोस्, पक्कै पनि खल्तीमा भन्दा मोबाइलमा धेरै पैसा होला। हिजो आज नोट र सिक्का बोक्नु पर्दैन, मोबाइलमै अटाएको छ नोट र सिक्का पनि। अब कल्पना गर्नुहोस्, आजको 10,000 रुपियाँ सिक्कामा सीमित हुन्थ्यो र त्यो बोकेर हिँड्नु पर्थ्यो भने। आजभन्दा करिब 2,500 वर्ष अघि अहिलेको टर्की आसपासको लिदियाबाट भएको सिक्काको शुरूआत। ती सिक्कालाई प्राचीन ग्रीसले परिमार्जित गरेर कलात्मक बनायो। सिक्कामा राजा, देवदेवी, जनावर र विभिन्न कलाकृति अंकित भए, तर तिनको आकार समान थिएन। कुनै साना थिए, कुनै ठूला, कुनै चेप्टा, कुनै बाक्ला। त्यसै ताक चीनमा पनि धातुका चारपाटे र गोला सिक्का चलन चल्तीमा आए। बीचमा पुवाल भएका चिनिया सिक्कालाई डोरीमा उनेर बोकिन्थ्यो। पैसा कमाउन अहिले भन्दा धेरै श्रम गर्नुपर्थ्यो। जसो तसो कमाई हालेमा बोकेर हिँड्न पनि औधी डर थियो। बाटोमा लुटपाट हुने खतरा त पछिसम्मै थियो। सिक्का माल र काल साबित भएपछि कागजी पैसाको विकास भयो चीनमा। अक्षर कागज र कागजी नोटको आविष्कार गरेर चीनले मानव सभ्यतालाई एक कदम अघि बढाउन मद्दत गर्यो। कागजको पैसालाई राज्यले मान्यता दिएपछि नोट प्रति मानिसको विश्वास बढ्यो। अब नेपालतिर फर्कौं। झण्डै 1600 वर्ष अघि लिच्छवी कालमा श्री मानङ्क लगायतका सिक्का चलनमा आए। पछि तामा, चाँदी र सुनका विभिन्न सिक्का प्रयोग भए। मल्लकालमा नेपाल तिब्बत व्यापार बढ़्यो, नेपाली सिक्का तिब्बतसम्म पुगे, भारतसँगको व्यापार बढ़दै जाँदा नेपालमा भारतीय रूपियाँ छ्याप छ्याप्ती भयो, नेहरू र बारू नेपालमा सराबरी चले। नेपाली सिक्का कुद्न र काट्न करिब 100 वर्ष अघि काठमाडौँको सुन्दारामा टक्सार स्थापना भयो। विक्रमसम्म 2002 सदरमुलुकी खानाबाट नेपाली नोट निष्कासन भयो। युरोपमा संसारकै पहिलो बैंक स्थापना भएको 500 वर्षपछि नेपालमा नेपाल बैंक र त्यसको 20 वर्षपछि 2013 नेपाल राष्ट्र बैंक स्थापना भयो। नेपाली नोट र मुद्रा व्यवस्थापन अझ व्यवस्थित हुँदै गयो। बैंकमा पैसा राख्न थालेको 50 वर्षपछि बल्ल शुरू भयो मोबाइल बैंकिङ। एटीएम, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, डिजिटल वालेट हुँदै अहिले पैसाको कारोबार फण्ड ट्रान्सफर मार्फत हुन थालेको छ। अर्को खातामा पैसा पठाउने, आफ्नो खातामा जम्मा गर्ने, सामान किन्ने र बिल तिर्ने सबै मोबाइलबाट। अहिले मोबाइल निकाल्नुहोस्, क्यूआर स्क्यान गर्नुहोस्, बिल तिर्नुहोस् र तिरेको रसिद लिएर सामान बोक्नुहोस्। हिजो पैसा बोक्नु र गर्नु पर्थ्यो, आज क्यूआर स्क्यान गरेर तिर्न मिल्छ र नबोकी र नदेखी भनेकै ठाउँमा पुग्छ। पैसा हराएको होइन, पैसाले आफ्नो रूप मात्रै फेरिरहेको छ। अब अन्त्यमा, अहिले मोबाइलको स्क्रिनमा देखिएको पैसाको अङ्क साँच्चै पैसा हो कि पैसा भएको प्रमाण मात्रै? आज हामी स्क्रिनमा देखिने अङ्कलाई पैसा मानिरहेका छौं। पैसा आखिर वस्तु हो कि विश्वास? यही प्रश्नबाट शुरू हुन्छ गाँठका कुराको अर्को भाग। पैसा आखिर के हो, पैसाले वास्तवमा के काम गर्छ र हामी पैसालाई मूल्यवान किन ठान्छौ? गाँठको कुराको अर्को भागमा यसको जवाब खोज्नेछौ।
5: गाँठका कुराको यो श्रृंखलापछि फेरि पनि खबरकै सिलसिला। भोटेकोशी त्रिशुलीमा आएको विनाशकारी बाढ़ीपछि नेपालले पहिलो पटक जलवायु परिवर्तनबाट हुने हानि नोक्सानी अर्थात लस एण्ड ड्यामेज कोषबाट आपतकालीन वित्तीय सहायता मागेको छ। तर नेपालले कति रकम पाउने र कहिले पाउने भन्ने अझै टुंगो लागेको छैन। झण्डै 3 अर्ब रूपियाँसम्मको सहायता प्राप्त हुन सक्ने नेपालको अपेक्षा छ। अधिकारीहरूका अनुसार कोषको ऱ्यापिड रेस्पोन्स सुविधा अन्तर्गत माग गरिएको सहायता नेपालले पेश गर्ने क्षतिको प्रमाण तथा विवरण र कोषको बोर्ड बैठकबाट हुने निर्णयका आधारमा निर्धारण हुनेछ। गएको भदौमा हिमताल फुटेर लेन्दे खोला हुँदै भोटेकोशी त्रिशुली नदीमा आएको आकस्मिक बाढ़ीले ठूलो मानवीय पूर्वाधार तथा आर्थिक क्षति पुर्याएपछि नेपालले तत्काल राहत तथा पुनर्स्थापनाका लागि कोष गुहारेको छ। अर्थमन्त्री डाक्टर सोनी बागले र कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीले संयुक्त रूपमा कोषका सह अध्यक्षहरूलाई पत्र पठाउँदै बाढ़ीबाट भएको क्षतिको तत्काल सामना गर्न आपतकालीन वित्तीय सहायता आवश्यक रहेको जनाउनु भएको छ। तर अहिलेसम्म कोषबाट पत्रको औपचारिक जवाब भने प्राप्त भइसकेको छैन। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले असोज 9 संयुक्त राष्ट्रसंघीय महासभाको 81 अधिवेशनको जनरल डिबेटमा सम्बोधन गर्ने कार्यतालिका तय भएको छ। जनरल डिबेटमा सम्बोधन गर्ने सरकार प्रमुखहरूको सूचीमा अस्ति शुक्रबार प्रधानमन्त्री शाहको नाम थपिएसँगै उहाँको सम्बोधनको मिति तय भएको हो। जलवायु परिवर्तनबाट प्रभावितका लागि हानि नोक्सानी कोष नेपालले माग्यो आपतकालीन सहायता शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: बाढी र डुबानबाट बच्न के गर्ने?
9: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने। खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
7: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
9: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ।
7: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
9: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौ।
7: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा दिस होम
1: दिस होम खुशीको कनेक्शन।
2: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18-10-50-00-61 मा रेकर्ड गराउनु हुन वा gunaso@oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया कहिरनमा तपाईंलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। लामो समयदेखिको राजनीतिक र नीतिगत अस्थिरताले थला परेको अर्थतन्त्रमा विस्तारै सुधारका झिनो संकेत देखिने थालेका बेला फेरि भोटेकोशी बाढ़ीले तहस नहस बनाएको छ। पर्यटन व्यवसायका अनुसार समस्या पर्यटक कहाँ जाने भन्नेमा मात्र छैन, समस्या उनीहरूले के देखिरहेका छन् भन्नेमा पनि छ। उत्तरी नेपालमा बाढ़ीले बगेका सड़क, भत्किएका पुल, अलपत्र परेका मानिस र नदीबाट निकालिएका शवका तस्विर रसुवाको सीमाभन्दा धेरै परसम्म पुगेका छन्। त्यसले सम्भावित पर्यटक मा विपत्ति पूरै नेपाललाई प्रभावित बनाएको धारणा विकास गरिरहेको व्यवसायीहरू बताउँछन्। यही धारणा नेपालको सबैभन्दा महत्वपूर्ण पर्यटकीय मौसमलाई प्रभावित गर्ने जोखिममा पुगेको उनीहरूको तर्क छ। मनसून सकिएपछि सेप्टेम्बरदेखि नोभेम्बरसम्म नेपालका अधिकांश आकाश खुला हुन्छन् र पैदल यात्राका मार्ग विदेशी पर्यटकले भरिन थाल्छन्। यी तीन महिनामा मात्रै नेपालको वार्षिक विदेशी पर्यटक आगमनको झण्डै 40% हिस्सा हुने गरेको छ। यस्तो अवस्थामा 26 अगस्तमा आएको विपदको समय पर्यटन उद्योगका लागि थप पीड़ादायी बनेको छ। लगातारका धक्कापछि उद्योगले यस पटक राम्रो पुनरागमन गर्ने अपेक्षा व्यवसायीको थियो। अब सरकार त्यो लहरलाई व्यापक पर्यटन संकटमा परिणत हुन नदिन प्रयासरत छ। सामाजिक सञ्जाल मार्फत पर्यटन मन्त्री खड्गराज पौडेलले विदेशी पर्यटकलाई सन्देश दिन थाल्नु भएको छ, नेपाल अहिले पनि खुला छ भनेर। यस्तै परराष्ट्र मन्त्री शिशिर खनालले काठमाडौँमा कूटनीतिक नियोगका प्रतिनिधि तथा विकास साझेदारलाई विपद भौगोलिक रूपमा सीमित क्षेत्रमा भएको बताउनु भएको छ। देशभरका विमानस्थल सामान्य रूपमा सञ्चालन भइरहेको उहाँले बताउनुभयो। काठमाडौँ, पोखरा, चितवन, लुम्बिनी, जनकपुर त्यसै गरी अन्नपूर्ण र सगरमाथा क्षेत्र तथा बर्दिया पर्यटकका लागि खुला रहेको उहाँको भनाई छ। पर्यटनको मुख्य सिजनमै बुकिङ रद्द हुन थालेपछि सरकारले भन्यो नेपाल खुल्ला छ। कान्तिपुर दैनिकमा खबर छ।
3: अब विदेशको खबर। अमेरिका, बेलायत, फ्रान्स र जर्मनीले इरानको आणविक कार्यक्रमलाई लिएर अन्तर्राष्ट्रिय दबाव थप बढ़ाउने तयारी गरेका छन्। चार देशले राष्ट्रसंघको आणविक निगरानी संस्था अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी आईएईएको बोर्ड अफ गवर्नर समक्ष इरानले आणविक अपचार सम्बन्धी आफ्ना कानूनी दायित्व पालना नगरेको विषय संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा पठाउने प्रस्ताव अघि बढ़ाउने तयारी गरेका हुन्। प्रस्ताव अहिले वार्ताको चरणमा रहेको र आईएईए बोर्ड समक्ष औपचारिक रूपमा प्रस्तुत भइ नसकेको एएफपी जनाएको छ। प्रस्तावमा आईईएका महानिर्देशक राफेल ग्रोसीलाई यसअघि पारित गरिएका सम्बन्धित प्रस्तावहरू आईएईएका सबै सदस्य राष्ट्रसंघ, संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद र महासभासम्म पुर्याउन आग्रह गरिएको छ। प्रस्तावमा इरानको आणविक कार्यक्रमबाट उत्पन्न चुनौतीको कूटनैतिक समाधान खोज्नुपर्नेमा समेत जोड़ दिइएको छ।
4: अब के खेल खबर। नेपाल भलिबल लीग एनभीएलमा सगरमाथा स्म्यासर्सले खप्तड फाल्कन सुदूरपश्चिमलाई सोझो सेटमा पराजित गर्दै लगातार दोस्रो जित हात पारेको छ। त्रिपुरेश्वरको दशरथ रंगशाला कवर्ड हलमा हिजो बेलुकी भएको खेलमा सगरमाथाले खप्तड फाल्कन्सलाई 3-2 3-0 सेटमा हरायो। लगातार दुई खेलमा जीत हात पारेको सगरमाथा 6 अंकसहित शीर्ष स्थानमा छ। सगरमाथाले उद्घाटन खेलमै मधेस वारियर्सलाई 3-1 हराएको थियो। हिजो भएको अर्को खेलमा काठमाडौँ रेड्सले मधेस वारियर्सलाई 3-2 सेटमा हराएर विजय शुरूआत गरेको छ। एनबीएलमा आज पनि दुई खेल हुँदैछन्। पहिलो खेल अन्नपूर्ण स्पाइकर किङ्स र काठमाडौँ रेड्स बीच दिउँसो 4 बजे शुरू हुनेछ भने कर्णाली चिबराज र खप्तड फाल्कन्स बीच बेलुकी 7 बजे दोस्रो खेल हुनेछ। यस्तै मलेसियामा चलिरहेको एसीसी पुरूष प्रिमियर कप क्रिकेटमा नेपालले आज साउदी अरबसँग खेल्दैछ। समूह ए अन्तर्गतको यो खेल क्वालालम्पुरमा रहेको बायोमास ओभलमा नेपाली समयअनुसार बिहान 7:15 शुरू हुनेछ। नेपालले यसअघि प्रतियोगितामा लगातार 2 खेल जितेको छ।
3: अब केही खबर संक्षेपमा। गएको भदौ 10 गते रसुवाको भोटेको सीमा आएको बाढ़ीले पहाड़का बस्ती मात्रै बगाएन, तराईका कैयौं घरका खुशी पनि खोस्यो। रोजगारी र कामको सिलसिलामा रसुवा पुगेका 73 सहित मधेसका 168 जना बाढ़ीपछि सम्पर्कविहीन छन्। पहाड़मा बाढ़ीको भेल थामिए पनि बेपत्ता भएका मधेसका नागरिकको परिवारमा चिन्ताको भेल अझै रोकिएको छैन। पहाड़मा जल प्रलय, मधेसमा आँसुको भेल शीर्षकको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।
4: लुम्बिनी, गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हिजो दिउँसोपछि देशका धेरैजसो ठाउँमा मध्य तथा थोरै ठाउँमा ठूलो वर्षा भएको थियो। महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भेग, कर्णाली प्रदेशको पहाड़ी भेग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराई भेगका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ। यस्तै देशका हिमाली भेगका केही ठाउँ तथा पहाड़ी भेगका धेरै ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। थुनेको पानी र सुनेका कुरामा विश्वास नगर।
3: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
4: बाढ़ीग्रस्त क्षेत्रका गर्भवती र सुत्केरी जोखिममा, सुरक्षित ठाउँ, पर्याप्त पोषण र आपतकालीन स्वास्थ्य सेवा चुनौतीपूर्ण, घरबारविहीन कतिपयको जंगलमा बास।
3: भोटेकोशीको बाढ़ीमा अझै 5,000 सम्पर्कविहीन, 2 दिनमा 4 जनाको जीवितै उद्धार। र सुवागढ़ीमा 93 कर्मचारी श्रमिकका परिवारको प्रतीक्षा लम्बिँदै।
4: नेपालले पहिलो पटक जलवायु परिवर्तनबाट हुने नोक्सानी कोषबाट आपतकालीन सहायता माग्यो, झण्डै 3 अर्ब रूपियाँसम्म सहायता प्राप्त हुन सक्ने अपेक्षा।
3: इरानको आणविक कार्यक्रममाथि अन्तर्राष्ट्रिय दबाव थप बढ़दो, इरानसँगको आणविक सामग्रीको अवस्थाबारे पुष्टि हुन नसक्नुले जोखिम बढ़ाएको भनाई।
4: र एनभीएलमा सगरमाथाको लगातार दोस्रो जित, एसीसी प्रिमियर कपमा नेपालले आज साउदी अरबसँग खेल्दै।
3: र अन्त्यमा आजको कार्टुन, गजब सभा शीर्षकमा अविनले बनाउनु भएको पुरानो कार्टुन। सरकारको नेतृत्व गर्नेले दिने निरन्तरका निर्देशनसँग कार्टुन सम्बन्धित छ। यहाँ निर्देशनका पत्रै पत्र छन्। टेबलमा बसेका एकजनाले कलम समाएका छन् तर कागज सकिएको छ। अनि उनी अर्का कर्मचारीलाई बोलाउँदै भन्दैछन्, कोही छ त्यहाँ, एक टुक्रा कागज ल्याइदेऊ न, यहाँ अर्को निर्देशन फुरियो। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। आधिकारिक र पुष्टि भएका सूचनामा मात्रै विश्वास गरौं। नमस्कार।

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, आल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लम्सुङ। थप जानकारीका लागि सम्पर्क 0665 20 973, मोबाइल 97463 06 501।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
4: के तपाईले आफ्नो घर, गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
5: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
4: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
5: नेपालको मुलुकी अपराध संहिता एन 2084 अनुसार
4: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
5: यस्तो विवाह स्वत बदर हुन्छ।
4: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
5: तर कानून भन्दा पनि ठुलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
4: बाल विवाहका गम्भीर असरहरू,
5: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
4: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
5: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
4: बाल्यावस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ,
5: बाल विवाह, आत्महत्या, बहुविवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
4: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
5: के हाम्रो पहिचान यही नै हो त?
4: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
5: आउनुहोस्, हामी सबै मिलेर बाल विवाह रोकौं। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
4: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति, वडा कार्यालय वा पालिकामा खबर गरौं। ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लम्जुङ र ओल्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।

0: नमस्कार, रेडियो मर्सेङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सेङ्गी .org मा बिहान 6:35 बजेको मर्सेङ्गी समाचारमा म लक्ष्मीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: लमजुङ जिल्लामा मानव बेचबिखन सम्बन्धी अत्यन्त न्यून घटना। लमजुङको मधुनेपा नगरपालिकामा जग्गा व्यवस्थापन सम्बन्धी सेवा प्रवाह शुरू हुन सकेन। प्रधानमन्त्री राहत कोषमा 11 अर्ब भन्दा बढ़ी संकलन र पाड़ीवाछी हुर्काउने प्रोत्साहन कार्यक्रमबाट एक वर्षमा लमजुङका 74 कृषक लाभान्वित। उक्त कार्यक्रमका लागि चालू वर्ष 10 लाख बजेट विनियोजन। अब समाचार विस्तारमा। हरेक वर्ष भदौ 20 गते मानव बेचबिखन विरूद्ध राष्ट्र दिवस मनाउने गरिन्छ। साबिक वर्षहरूमा दिवसको अवसरमा विभिन्न सचेतनामूलक कार्यक्रमहरू हुने गरे पनि यस वर्ष भने कुनै कार्यक्रम आयोजना भएनन्। विशेष गरी गत साता रसुवामा आएको प्राकृतिक विपत्तिका कारण देश शोकमा परेको भन्दै मानव बेचबिखन विरूद्धको राष्ट्रिय दिवस ओझेलमा परेको हो। त्यसोता पछिल्ला वर्षहरूमा मानव बेचबिखन सम्बन्धी अपराधहरूमा पनि कमी हुँदै गएको तथ्याङ्कले देखाएको जिल्ला प्रहरी कार्यालय लमजुङको पछिल्लो 3 वर्षको तथ्याङ्क अनुसार जिल्लामा एउटा मात्रै मानव बेचबिखन सम्बन्धी मुद्दा दर्ता भएको पाइन्छ। जिल्लामा गत आर्थिक वर्षमा मानव बेचबिखन सम्बन्धी एउटा मुद्दा दर्ता भएपछि आरोपित एकजनालाई पक्राउ गरी कार्यवाही प्रक्रिया अघि बढ़ाइएको थियो। जिल्लामा सो बाहेक मौखिक वा लिखित रूपमा कुनै पनि उजुरी नपरेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ। समयको परिवर्तनसँगै बढ़दो सचेतनाका कारण समाजमा मानव बेचबिखन सम्बन्धी घटनाहरू नै नभएको प्रहरीको अनुमान छ। यद्यपि मानव बेचबिखन सम्बन्धी कानूनले निर्दिष्ट गरेका घटना नहुनु वा कतिपय समुदायमा यस्ता घटना भएमा पनि सचेतना नभएका कारण प्रहरीमा उजुरी नपरेको हुन सक्ने पनि अनुमान गरिएको छ। सो बाहेक जिल्ला प्रहरी कार्यालय लमजुङको तथ्याङ्क अनुसार जिल्लामा आर्थिक वर्ष 2075-76 एउटा र आर्थिक वर्ष 2078-79 पनि एउटा मात्रै उजुरी परेको थियो। मानव बेचबिखन सम्बन्धी फरक समयमा परेका दुईवटा मुद्दाको आधारमा प्रहरीले 3 जनालाई पक्राउ गरेको थियो। झण्डै 1.5 दशक अघिसम्म ग्रामीण क्षेत्र वा शहरमा पनि मानव बेचबिखनका घटनाहरू हुने गरेका थिए। मानव बेचबिखन सम्बन्धी घटनाहरूमा अधिकांश महिलाहरू पीड़ित बन्ने गरेका थिए, तर पछिल्ला समय यस्ता घटनाहरू प्राय कमी भएको पाइएको छ। शुरूमा मानव बेचबिखन दास र बन्धुवा श्रमिक वा यौन दासीको रूपमा मात्र सीमित थियो भने हाल यो अपराध विश्वभर आधुनिक दासताको रूपमा फैलिएको सरकारवालाहरू बताउँछन्। अन्तर्राष्ट्रिय रूपमा भने हरेक वर्ष 30 जुलाईको दिन संयुक्त राष्ट्रसंघले मानव बेचबिखन सम्बन्धी जनमानसहरूमा सचेतना फैलाउन अन्तर्राष्ट्रिय मानव बेचबिखन विरूद्ध दिवस मनाउँदै आएको छ। अवैध लागू औषध र हात हतियार कारोबारपछि विश्वमा तेस्रो ठूलो संगठित अपराधको रूपमा मानव बेचबिखन तथा ओसार पसार देखिएको छ। महिला तथा बालबालिका र वयस्क पुरूष समेत यो अपराधबाट अत्याधिक रूपमा पीड़ित भएका छन्। कमारा कमारी बाँदुवा तथा दास प्रथा हुँदै आजको युगमा आधुनिक दासताको रूपमा मानव बेचबिखन तथा ओसार पसारलाई लिइएको छ। जग्गा व्यवस्थापन सम्बन्धी सेवा प्रवाहका लागि लमजुङको मधुनेपा नगरपालिका छनौट भए पनि सेवा शुरू हुन नसकेको पाइएको छ। गत जेठ महिनाबाट नै जग्गा व्यवस्थापन सम्बन्धी सेवा प्रवाह हुनुपर्ने सो नगरपालिकामा हालसम्म सेवा शुरू हुन नसकेको हो। मधुनेपा नगरपालिका सहित देशभरका 214 स्थानीय तहले जग्गा व्यवस्थापन सम्बन्धी सेवा प्रवाहका लागि आशय पेश गरेकोमा लमजुङमा सो नगरपालिका पहिलो चरणमा छनौट भएको थियो, तर कर्मचारी व्यवस्थापन लगायत प्राविधिक समस्याका कारण सेवा सुचारू गर्न नसकिएको नगरपालिकाले जनाएको छ। गत आर्थिक वर्षमै मन्त्री स्तरको बैठकले पहिलो चरणमा मध्यनेपाल नगरपालिका सहित 35 स्थानीय तहलाई जग्गा व्यवस्थापन सम्बन्धी सेवा प्रवाहका लागि छनौट गरेको थियो। छनौटसँगै मन्त्रालयले सेवा प्रवाह गर्न आवश्यक भवन, भौतिक पूर्वाधार तथा जनशक्ति व्यवस्थापनको अवस्था सम्बन्धमा प्रतिवेदन पेश गर्न सम्बन्धित निकायलाई निर्देश दिएको थियो। छनौट भएका स्थानीय तहहरूमा भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागको समन्वयमा काम शुरू गर्न परिपत्र समेत भएको थियो। सोबाहेक जग्गा प्रशासन सम्बन्धी सेवा प्रवाहमा शुरूआती चरणमा आउने असहजतालाई समाधान गर्न सम्बन्धित क्षेत्रको भूमि प्रशासन कार्यालय र नापी कार्यालयमा कार्यरत कर्मचारीलाई अस्थायी रूपमा खटाउने र त्यसका लागि सम्बन्धित स्थानीय तहले आवश्यक व्यवस्थापन गर्नुपर्ने निर्देशन जारी गरेको थियो। सो अनुरूप सदरमुकाम स्थित भूमि प्रशासन कार्यालय सहयोग गर्न तयार रहेको जनाएको छ, तर नगरपालिकामै आवश्यक तयारी नहुँदा प्रगति हुन नसकेको हो। जिल्ला सदरमुकामबाट भौगोलिक रूपमा अपायक पर्ने मध्य नेपाल नगरपालिका अन्तर्गतका नागरिकका लागि जग्गा कारोबार सम्बन्धी सेवाको असहजताका लागि नगरपालिकाले स्थानीय तहमै सेवा शुरू गर्ने आशय पेश गरेको थियो। सेवा प्रवाह शुरू भएसँगै भौगोलिक रूपमा अपायक समस्या भोग्दै आएका सेवाग्राहीलाई जग्गा प्रशासन सम्बन्धी सहज र छरितो सेवा पाउने अपेक्षा गरिएको छ। यसअघि मध्य नेपालमा इलाका प्रशासन कार्यालय स्थापनाका लागि पनि सिफारिस भएको थियो। मध्य नेपाल 4-2 पिप्लेमा रहने गरी इलाका प्रशासन कार्यालय स्थापना गर्न सिफारिश भएको झण्डै 5 वर्ष पुगे पनि हालसम्म कार्यान्वयन हुन नसकेको हो। सो नगरपालिकामा इलाका प्रशासन कार्यालय स्थापना हुन सके पश्चिम लमजुङका नागरिकलाई प्रशासनिक कामकाजमा धेरै ठूलो राहत मिल्ने स्थानीयको अपेक्षा छ। मध्य नेपालमा इलाका प्रशासन कार्यालय राख्न आवश्यक सुझाव र तथ्य सहित जिल्ला प्रशासन कार्यालय लमजुङले गृह मन्त्रालयमा सिफारिश गरेको थियो। तत्कालीन समयमा गृह मन्त्रालयले नै देशभरका प्रशासन कार्यालयहरू मार्फत जिल्लाको संगठन तथा व्यवस्थापन सर्वेक्षणका लागि प्रारम्भिक प्रतिवेदन पठाउन पत्रचार गरेपछि सोही पत्रमा आधारित भएर प्रशासनले सिफारिश गरेको थियो।

0: अर्ब रूपियाँ बाढ़ी प्रभावित क्षेत्रका लागि निकास गरिसकेको छ। नौवटा वाणिज्य बैंकमा 8,06,25,15,518 रूपियाँ र हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेको डलर खातामा थप 1,98,37,695 अमेरिकी डलर जम्मा भएको कार्यालयले जनाएको छ। पारिवाची हुर्काउने प्रोत्साहन कार्यक्रम अन्तर्गत गत आर्थिक वर्ष लमजुङका 74 जना कृषक लाभान्वित भएका छन्। जिल्लाका विभिन्न स्थानमा 74 जना कृषकले 75 वटा पाडी बाछी हुर्काए बापत प्रदेश सरकारबाट प्रोत्साहन रकम प्राप्त गरेका हुन्। गत आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले उक्त कार्यक्रमका लागि 7,50,000 रूपियाँ विनियोजन गरेको थियो। विनियोजित रकम मध्ये 100% खर्च भई कार्यक्रमको प्रगति 100% भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालयले जनाएको छ। कार्यक्रम अन्तर्गत जिल्लाका कृषकले 54 वटा पाडी र 21 वटा बाछी हुर्काएका थिए। पाडी बाछी हुर्काए बापत कृषकलाई प्रति गोटा 10,000 रूपियाँको दरले प्रोत्साहन रकम उपलब्ध गराइएको थियो। कार्यालयका अनुसार कार्यक्रम उपलब्धिमूलक देखिएको छ। जिल्लामै पाडी बच्छी हुर्काउने क्रम बढ़ेसँगै भविष्यमा 75 वटा उन्नत गाई भैँसी तयार भई दूध उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको छ। त्यस्तै जिल्लाभित्रै उन्नत गाई भैँसी उत्पादन हुन थालेपछि बाहिरी जिल्लाबाट गाई भैँसी आयात गर्नुपर्ने अवस्था समेत कम हुने कार्यालयको अपेक्षा छ। चालू आर्थिक वर्षमा पनि प्रदेश सरकारले सोही कार्यक्रमका लागि 10 लाख रूपियाँ विनियोजन गरेको छ। चालू आर्थिक वर्षमा प्रतिफलमा आधारित प्रोत्साहन कार्यक्रम अन्तर्गत कृत्रिम गर्भधानबाट जन्मेका पाड़ी बाछी हुर्काउने कृषकलाई प्रोत्साहन गर्ने कार्यक्रम कार्यान्वयनमा ल्याइएको कार्यालयले जनाएको छ। गत आर्थिक वर्षमा 75 वटा पाड़ी बाछी हुर्काउने लक्ष्य राखिएकोमा लक्ष्य अनुसार नै कार्यक्रम सम्पन्न भएको थियो। चालू आर्थिक वर्षमा भने 100 वटा पाड़ी बाछी हुर्काउने लक्ष्य कार्यालयले राखेको छ। कार्यक्रम अन्तर्गत कृषकको आफ्नै गोठमा रहेका गाई भैँसीलाई कृत्रिम गर्भधान गराई जन्मिएका र 1 वर्ष उमेर पुगेका कोरली पाड़ी बाछी हुर्काउने कृषकलाई प्रोत्साहन रकम उपलब्ध गराउँदै आएको छ। यस कार्यक्रमले जिल्लामा उन्नत पशुपालन प्रवर्धनसँगै दूध उत्पादन बढ़ाउन र स्थानीय स्तरमै गाई भैँसीको स्रोत विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। तपाईहरूले सुन्दै हुनुहुन्छ मर्सङ्गी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
1: पेन्सन पट्टा हराएको सूचना
2: ए हजुर, पेन्सन पट्टा हरायो रे?
3: हो, म खोज्दैछु।
2: अब यसरी घर घरमा खोज्नै पर्दैन नि, भाद्र 26 गते सिनेमा हलमा पाइन्छ नि।
4: मौसे गुरुङद्वारा निर्देशित नेपाली चलचित्र पेन्सन पट्टा यही भाद्र 26 गतेदेखि देशभर प्रदर्शन हुँदैछ। कलाकारहरू दयाहाङ राई,
2: बुद्धि तमाङ,
4: गौमाया गुरुङ,
2: विल्सन विक्रम राई,
4: सुनिल थापा,
2: पशुपति राई,
4: डीबी गुरुङ।
5: हराएको पट्टा भन्दा ठूलो हुन्छ त्यससँग जोडिएको कथा। पेन्सन पट्टा यही भाद्र 26 गते।
6: ओहो दाई, तपाईँले कति चाँडो घर पनि ठडाइसक्नु भएछ त। बधाई छ है तपाईँलाई नयाँ घर बनाउनु भएकोमा।
7: धन्यवाद बहिनी। हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टिलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
6: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
8: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फ्रेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टिल फ्रेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
9: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
10: प्रोपाइटर नारायण ढकाल, बसलमाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 98463।

0: 38518 98463 38518।
1: नमस्कार, अहिले दिउँसोको एक बजेको छ। अब सुन्नुहोस् जीवन तन्दुकारबाट समाचार। नेपालमा अवैध रूपमा भित्र्याउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ। स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो। रुकावट भए त असर पर्छ नै, तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि, जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकै नासको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।
2: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
3: बिचरा, दाँतकै समस्या छ त कसरी हाँस्नु?
2: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
4: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीचार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
2: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
5: दिदी, तपाईँले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो? डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिस छ, फेरि कति राम्रो फिट भएको।
6: यो ब्लाउज
5: न्यू रितु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टरमा सिलाएको। त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ। मैले त उहाँको लागि सुट प्यान्ट नै त्यही सिलाए नि।
6: अरू त्यहाँ के सिलाइन्छ त दिदी?
5: तिमीले जस्तो भन त्यस्तै डिजाइनमा ब्लाउज, लेहेङ्गा चोली, कुर्ता सुरुवाल, सुट प्यान्टहरू सिलाइन्छ। अनि सम्पूर्ण स्कूल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ।
7: सजिलो ठाउँ, छिटो छरितो सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस्। न्यू रितु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टर, सुट स्पेशलिस्ट, बैशिका नगरपालिका साथ, त्रिवेणी टोल, लमजुङ, SBI ब्याङ्कको ठिक अगाडि। प्रोप्राइटर लक्ष्मी परियार, रामजी परियार। सम्पर्क 98461-99406 र 98164-374।
8: विवाह, व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ।
7: आजै आउनुहोस्, तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्।
9: विश्रामपछि स्वागत छ। अब बाँकी समाचार। लमजुङमा क्रियाशील गैर सरकारी संस्था ग्रामीण सामुदायिक विकास केन्द्रले वित्तीय सेवा प्रदायक संस्थाका लागि वित्तीय योजना तयारी तथा सेवा विस्तार सम्बन्धी तालिम संचालन गरेको छ। आरसीटीसी र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा संचालित एकीकृत परियोजना अन्तर्गत तालिम आयोजना गरिएको हो। बेसेश्वरको काउलेपानीमा शुक्रबारदेखि शुरू भएको तालिम आइतबारसम्म संचालन हुने आयोजकले जनाएको छ। तालिममा दोर्दी गाउँपालिकाका दुईवटा सहकारी सहित बेसेश्वर र सुन्दरबजार नगरपालिका भित्रका विभिन्न सहकारी संस्थाका संचालक समितिका पदाधिकारी तथा कर्मचारी सहभागी छन्। यस्तै बेसेश्वर र दोर्दीका सहकारी शाखाका प्रमुखहरूको समेत तालिममा सहभागिता रहेको छ। तालिमको उद्घाटन कार्यक्रममा आरसीडीसीका सचिव शिव पोखरेल सहित संस्थाका कर्मचारीहरूको उपस्थिति रहेको थियो। तालिममा वित्तीय योजना निर्माण, संस्थाको सेवा विस्तार तथा वित्तीय व्यवस्थापन लगायतका विषयमा केशवराज आचार्यले सहजीकरण गर्नुभएको थियो। तालिमबाट वित्तीय सेवा प्रदायक संस्थाको योजना निर्माण तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको एकीकृत परियोजनाका बजार संयोजक दुर्गाप्रसाद ढुंगानाले जानकारी दिनुभयो। विपदका कारण ज्यान गुमाएका तथा प्रभावित परिवारप्रति श्रद्धा र सहानुभूति प्रकट गर्दै लमजुङमा दीप प्रज्वलन तथा शोक सभा कार्यक्रम भएको छ। लमजुङ साइकलिङ संघको आयोजनामा शुक्रबार भएको कार्यक्रममा सहभागीहरूले विपदमा परेर दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै दीप प्रज्वलन गरेका थिए। कार्यक्रममा विपदबाट प्रभावित परिवारको शीघ्र स्वास्थ्य लाभ, पीड़ितहरूको सकुशल खोजी तथा उद्धारका लागि पनि प्रार्थना गरिएको थियो। संकटमा साथ, शोकमा एकबद्धता, वास्तवमा एकता भन्ने भावना सहित कार्यक्रममा सहभागीहरूले विपदको पीड़ामा एकताबद्ध हुँदै प्रभावित समुदायप्रति साथ र सहयोगको सन्देश दिएका थिए। कार्यक्रमको उद्देश्य विपदमा परि ज्यान गुमाएका प्रति श्रद्धांजलि अर्पण गर्नुका साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभ र बेपत्ता भएकाहरूको सकुशल खोजीको लागि सामूहिक प्रार्थना गर्नु रहेको लमजुङ साइक्लिङ संघका अध्यक्ष ध्रुवराम प्रधानले बताउनुभयो। रसुवा स्थित भोटेकोसी नदीमा भदौ 10 गते आएको विनाशकारी बाढ़ीबाट रसुवा नुवाकोट धादिङ र गोर्खाका 55 खानेपानी आयोजना प्रभावित भएको छ। बाढ़ीबाट क्षतिग्रस्त आयोजनाको प्रारम्भिक विवरण अनुसार करिब 64 करोड़ बराबरको क्षति भएको अनुमान गरिएको छ। खानेपानी तथा ढल व्यवस्थापन विभागका अनुसार बाढ़ीबाट सबैभन्दा बढ़ी प्रभावित नुवाकोटमा 22 खानेपानी आयोजनामा क्षति पुगेको छ। ती आयोजनामा मात्रै 4,11,50,000 बराबरको क्षति भएको विभागले जनाएको छ। विभागका प्रमुख एवं महानिर्देशक कमल राज श्रेष्ठका अनुसार बाढ़ीका कारण धादिङका 20 गोर्खाका 5 तथा रसुवाका 8 आयोजनामा क्षति भएको छ। बाढ़ीबाट पुगेको क्षतिको विस्तृत विवरण संकलन गर्ने कार्य भने अझै जारी रहेको विभागले जनाएको छ। अहिले लुम्बिनी गण्डकी बागमती र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा माध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हिजो दिउँसोपछि देशका धेरैजसो ठाउँमा मध्यम तथा थोरै ठाउँमा ठूलो वर्षा भएको छ। महाशाखाका अनुसार आज कोशी बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भाग कर्णाली प्रदेशको पहाड़ी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराई भागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ। यस्तै देशका हिमाली भागका केही ठाउँमा तथा पहाड़ी भागका धेरै ठाउँमा मेघगर्जन र चट्याङ सहित माध्यम वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका धेरै ठाउँ तथा कोशी बागमती र गण्डकी प्रदेशका तराई भागका केही ठाउँमा मेघगर्जन र चट्याङ सहित माध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। मध्य प्रदेशका थोरै ठाउँमा पनि पानी पर्न सक्ने अनुमान छ। वर्षेनी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
0: मुख्य समाचारका प्रायोजक
10: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पठरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
9: लमजुङ जिल्लामा मानव बेचबिखन सम्बन्धी अत्यन्त न्यून घटना। लमजुङको मध्य नेपाल नगरपालिकामा जग्गा व्यवस्थापन सम्बन्धी सेवा प्रवाह शुरू हुन सकेन। प्रधानमन्त्री राहत कोषमा 11 अर्ब भन्दा बढ़ी रकम संकलन र पहाड़ी बाछी हुर्काउने प्रोत्साहन कार्यक्रमबाट गत वर्ष लमजुङका 74 कृषक लाभान्वित। उक्त कार्यक्रमका लागि चालू वर्ष 10 लाख बजेट विनियोजन। बिहान 6:35 बजेको मर्सङ्गी समाचार अहिलेलाई सकियो। प्राविधिक मित्र दिवेशले धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी विदा हुन्छु। रेडियो मर्सङ्गी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्सङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: बिस्तारै जानु त। ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। कति राम्रा चिटिक्क परेका छन् त, सुन्दा पनि दार्लाङ जस्ता। होइन कहाँबाट ल्याएछ माइला?
1: कहाँ हुनु दाई, हाम्रै बेसी सहरको लम्जुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
2: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ठोका, दराज, डाइनिङ सेट, लोबेट, टीभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। आल्मुनियमको झ्याल, ठोका, पार्टिसन रेलिङ, स्टीलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
3: लमजुङ कालिका फर्निचर उद्योग बेसीसर साथ लमजुङ।
4: आल्मुनियमका लागि बेसीसर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ।
3: प्रोप्राइटर रेशमलाल श्रेष्ठ। सम्पर्क फोन 0663-520-532, मोबाइल 98460-90301, 98460-74-065।
5: नोट फल सिलिङ कार्यस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्।
2: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्रणाली बेसीसर साथ लमजुङ।
6: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्रणाली सञ्चालन भएको छ।
2: थप जानकारी लागि सम्पर्क 0665909996, 98477-69229। सेवा मोडल हस्पिटल प्राली बेसीसर स्वाद सानीमा बैंकको ठीक अगाडि।
7: अय्या मरेनी आमा, यो दाँतले मलाई साह्रै दुख दियो।
1: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको, यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
7: जान त जाने, बरु कहाँ जाने होला खै?
1: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो रेस डेन्टल क्लिनिकमा जाने नि।
2: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ।
8: प्रोप्राइटर सन्तोष विश्वकर्मा। ग्रेस डेन्टल क्लिनिक बेसीसहर नगरपालिका 8 नारायण स्थान चोक मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 98465-00271 र 98065-67272।
9: एक्सट्रिम इनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 7 बजेको छ।
10: Extreme energy drink. Taste the difference. Feel the energy.

0: नान्सी, घर बनाउने काम सुरु भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: Mania
1: Extreme Energy Drink.
2: 아니, 쿠시, 게 칸죠? 아스칼다 전에이 푸르디레 라스워스타 데크수다.
3: 칸이다 카스테 게이 오이나 디디. 람중 에그로비 컨선 드와라 우트파디트 수드다 람중 마하 비하나 벨루카 다이닉 에케 삼차 칸이 가리고수.
2: 아니 마하사이 수드다라 아르가닉 네 홀라라?
3: 호니 디디. 람중 마하다 1350 미터 우사이마 아프네이 펌마 정갈리 스로드바타 우트파디트 카티키 아르가닉 마하 호.
2: 마하 바이크 어루 키케 파인차 데하?
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरी धन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि।
2: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 98611 39157।
3: महको सेवन स्वस्थ र दीर्घ जीवन।
5: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
6: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागजपत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
5: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
6: आफ्नो सवारी साधनको कागजपत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
5: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
6: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
5: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हराभरा।
7: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
5: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
7: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
5: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
7: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ, सम्पर्क 98560 46 244।
2: ओहो दाई, तपाईले कति चाँडो घर पनि छडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
8: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ। अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
2: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
3: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फ्रेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील फ्रेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
6: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
5: प्रोपाइटर नारायण ढकाल, बसलामाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 9843383518 9843383518।
0: नमस्ते, म लोक गायक बलवीर थापा, अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो मर्सियङ डीएफएम।

0: ओहो दाई, तपाईले कति चाँडो घर पनि छोडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी। हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टिलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टिल फ्रेङ, गोलो फ्रेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टिल फ्रेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै संचालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोप्राइटर नारायण ढकाल, बछलामाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ, मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो, लमजुङ। थप जानकारीको लागि सम्पर्क 98463038, 98463038।
5: यो मोबाइलले पनि तनावै दियो भने
6: हैन, के तनाव दियो ए खुशी।
5: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
6: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
7: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ, पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै, लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495-94046 र 98-13-09-49-32।
0: लमजुङ उद्योग वाणिज्य संघको राहत संकलन सम्बन्धी सूचना। भोटेकोशी नदीमा आएको बाढ़ीका कारण घरबार विहीन भएका बाढ़ी पीड़ितहरूको लागि लमजुङ उद्योग वाणिज्य संघले जिल्ला प्रशासन कार्यालय लमजुङबाट स्वीकृति लिई राहत संकलन कार्य गरिरहेकोले खाद्यान्न तथा जिन्सी सामान सहयोग गर्न इच्छुक महानुभावहरूले निम्न व्यक्ति तथा स्थानमा सम्पर्क गरी सहयोग गर्नुहुन अनुरोध गरिन्छ। सम्पर्कको लागि टेकजङ गुरूङ, मनाङ्गे चौतारा 98568-78925, कृष्ण घले, पुरानो बैंक चोक 98461-28127, तीर्थ घले, एन्जेला ब्यूटी पार्लर 98460-74314, लमजुङ उद्योग वाणिज्य संघको सचिवालय 0665-20-156, अध्यक्ष भरत श्रेष्ठ 98560-45248, प्रथम उपाध्यक्ष विकास श्रेष्ठ 98560-45670, महासचिव विपिन श्रेष्ठ 98412-38555, कोष अध्यक्ष भरत विष्ट 98560-45357।
4: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ लम्छौं।
3: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
4: थप जानकारी को लागि सम्पर्क 0665-90-99, 98477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसीसर स्वास्थ्य।

0: होइनन् यो नाति केटो पनि कस्तो भने हाम्रो पाला गीत बज्न लाटो रेडियो बटार्या बटारै गर्छ बा
1: लौ सुन्नुस् बुढी आमै

0: मलाई मन पर्ने गीतको बजा छ कुन्डेडी हो बाबु भन त
1: बढी यो त लमजुङको पहिलो सामुदायिक रेडियो मर्स्याङ्गी 95 मेगाहर्ज हो नि।

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला एकनु हरि। लो अब दुलाले सिन्दूर हाल्ने।
1: ओ अस्मी हेर्न, दुलाले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो, कहाँ बनाएको होला।
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसर नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल

0: सिलाई दिने।
1: अह म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसादी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665210083,
5: सम्पर्क मोबाइल नम्बर 9573 13375,
4: प्रोप्राइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रीमियम उत्पादनहरू
2: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
3: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान सुरु गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि होइन र
2: हो नि बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
3: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना दुई घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
4: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ
5: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाजै हुने भयो बेहुली हुँदा पनि
6: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
7: हामी कहाँ फेसियल नेल आर्ट मेहन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
6: प्रोफाइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर विशेषर नगरपालिका सात पुरानो बेङ्चोक लम्सुङ सम्पर्क 9841626344 9841626344

0: दिदी अल्मलाई पर्नु भयो त, के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
1: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
2: प्रोप्राइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
3: जिल्ला प्रहरी कार्यालय लम्सुङको अनुरोध।
4: मनसून सक्रिय भएसँगै वर्षाका कारण बाढी, पहिरो, डुबान तथा सड़क अवरुद्ध जस्ता जोखिम हुन सक्छ। त्यसैले वर्षा जन्य सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौ।
3: मौसमको जानकारी नियमित रूपमा लिनुहोस्। अनावश्यक रूपमा खोला, खोल्सा, नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस्। कुनै पनि नदी वा खोलाको बहाव बढेका बेला तर्न वा सवारी साधन सञ्चालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्।
4: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अप्नाउनुहोस्। घर वरिपरि चिरा देखिएमा, जमिन भासिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरुन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्।
3: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस्। यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्।
4: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस्। कुनै पनि आपतकालीन अवस्था, बाढी, पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100 सम्पर्क गर्नुहोस्।
3: सचेतना, सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ। त्यसैले सुरक्षित रहौ, अरूलाई पनि सुरक्षित राखौ।
4: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लम्जुङ र सामुदायिक रेडियो मर्सेन्डी 95 MHz।
5: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
6: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
5: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न। आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
6: जाने त भने हो बाबु, खोइ कहाँ जाने, कहाँ जाने होला है?
5: ल दिदी, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
7: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
8: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
7: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
8: योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लम्जुङ।
7: सम्पर्क फोन 9849068924, 9850386780।
2: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
9: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, सङ्गिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
2: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
9: प्रकाश घिमिरे, सञ्चालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल द टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9854513236 र 9800058261।
10: Extreme energy drink, time check. अहिले ठीक 8 बजेको छ।
11: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
12: Where do we begin?
11: With international news you can trust, BBC News.
12: Journeys into the heart of global events.
11: And voices from around the globe.
13: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
11: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
14: यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब प्रस्तुत छ कार्यक्रम बदलिदो नेपाल।

0: नमस्कार। कार्यक्रम बदलिदो नेपालमा तपाईलाई स्वागत छ। म मिलन तिमिल सिन्हा। उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न रेडियो स्टेशन, उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको आइतबारको बदलिदो नेपालमा हामी समसामयिक विषयमा कुराकानी गर्छौं। भोटेकोशी नदीमा आएको बाढ़ीले जनधनको ठूलो क्षति गराएपछि अहिले सरकार र सम्बन्धित निकायको ध्यान खोज, उद्धार, राहत र पुनर्स्थापनामा केन्द्रित छ। बाढ़ीपछि नदी किनार र आसपासका क्षेत्रमा हराइरहेका मानिसको खोजी, भेटिएका शवको शनाखत, विस्थापितको व्यवस्थापन र राहत वितरणमा राज्यका विभिन्न निकाय परिचालित छ। तर प्रभावित नागरिकले उद्धार तथा राहतमा ढिलाइ भएको, आवश्यक सामग्री नपुगेको र समन्वय कमजोर भएको जस्ता गुनासा गरिरहेका छन्। यस्ता घटनाले विपद आएपछि गरिने उद्धार राहत मात्र होइन, विपद आउनु अघि हामीले गरेको पूर्व तयारी कति पर्याप्त थियो भन्ने प्रश्न पनि उठाउँछ। जोखिमयुक्त बस्ती पहिचान, पूर्व सूचना प्रणाली, सुरक्षित ठाउँको व्यवस्था, पालिकाको तयारी, उद्धार सामग्री तथा जनशक्तिको उपलब्धता र सरकारी निकायबीचको समन्वय कस्तो हुनुपर्छ भन्ने विषयमा पनि बहस आवश्यक छ। यसै गरी बाढ़ी प्रभावित क्षेत्रमा गरिने पुननिर्माण पनि उत्तिकै महत्वपूर्ण छ। क्षतिग्रस्त संरचना जस्ताको तस्तै बनाउने कि भविष्यको जोखिमलाई ध्यानमा राखेर अझ सुरक्षित र दिगो ढंगले पुननिर्माण गर्ने, यही सन्दर्भमा आज हामी भोटेकोशी बाढ़ीबाट सिक्नु पर्ने पाठ, अहिलेको खोज उद्धार तथा राहतको प्रभावकारिता, आउँदा दिनको तयारी र पुननिर्माणका विषयमा कुराकानी गर्छौं। हामीसँग हुनुहुन्छ इन्जिनियरिङ अध्ययन संस्थानको विपद अध्ययन केन्द्रका निर्देशक डाक्टर बसन्त राज अधिकारी। अधिकारीज्यू, तपाईँलाई उज्यालोमा स्वागत छ।
1: धन्यवाद।
0: तपाईँ इन्जिनियरिङ अध्ययन संस्थानको विपद अध्ययन केन्द्रका निर्देशक सँगसँगै प्रकोप पूर्व तयारी सञ्जाल नेपालको अध्यक्ष समेत हुनुहुन्छ। त्यही भएर आज हामी विपद पछिको राहत, उद्धार, खोज र पुनर्स्थापनाको कुरा सँगसँगै यस्ता विपद र भविष्यमा यस्ता विपद रोक्नको लागि र हाम्रो पूर्व तयारी र पूर्व सूचना प्रणालीलाई कसरी यो व्यवस्थित बनाउने भन्ने विषयमा बढी केन्द्रित रहेर कुरा गर्छौं। सबैभन्दा पहिले चाहिँ अहिले विपद पछिको खोज, उद्धार र राहतमा केन्द्रित रहेर कुरा गरौं। भोटेकोशी बाढ़ीपछि अहिलेसम्म भएको खोज, उद्धार र राहतको कामलाई समग्रमा कसरी मूल्याङ्कन गर्नुहुन्छ?
1: अब धन्यवाद। यो अहिलेको महत्वपूर्ण प्रश्न पनि हो। म अस्ति यही स्थलगत भ्रमणको लागि, भ्रमण भन्दा नि अध्ययन भन्न रुचाउँछु म, स्थलगत अध्ययनको लागि हामी ग्राउण्ड जिरो भन्छौं, जहाँ चाहिँ विपदले प्रभावित गरेको क्षेत्र त्रिशुलीसम्म चाहिँ पुग्न सकियो, त्यसपछि हिँड्न सकिएन, बाटो छैन, अनि त्यसले गर्दा हेलिकप्टरमा पुरा माथिसम्म हेरेर फर्केँ मैले। त्यहाँ गएर हेर्दाखेरि चाहिँ हाम्रो यो पूर्व तयारी सञ्जालका त्यहाँ एकजना हाम्रो कार्य समितिको साथी नै त्यहीँ बसेरै यो चाहिँ काम गरिराख्नु भएको छ। त्यहाँ हेर्दाखेरि कस्तो देखिन्थ्यो त भन्दाखेरि दुई तिनवटा कुराहरू म यहाँ श्रोताहरूलाई भन्न चाहन्छु। संघीय सरकार, प्रादेशिक सरकार र स्थानीय सरकारको जुन समन्वयमा हुनपर्ने थियो अथवा सुरक्षा निकाय र जनसमुदायहरू बीच जुन समन्वय हुनपर्ने थियो त्यहाँ चाहिँ अलिकति कमजोरी भएको जस्तो चाहिँ मलाई आफूलाई अनुभव भयो, पहिलो कुरो। दोस्रो कुरो, सुरक्षा निकायका साथीहरूले, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले, म त्यहाँ बसेर तीन घण्टा जति हेरेँ, उहाँहरूले आफ्नो सामर्थ्यले भ्याएसम्म, आफ्नो क्षमताले भ्याएसम्म, आफ्नो विवेकले भ्याएसम्म चाहिँ उहाँले काम गर्नुभएको छ। त्यस कारण चाहिँ आई सेल्युट देम, तिनीहरूलाई म सेल्युट गर्न चाहन्छु, उहाँहरूलाई, सुरक्षाकर्मीहरूलाई। तर त्यसले के देखायो त भन्दाखेरि हाम्रो क्षमता नै अभिवृद्धि गर्नुपर्ने रहेछ। हुन त फेरि श्रोताहरूलाई के अनुरोध गर्न चाहन्छु भने यस्तो किसिमको विपत्ति यो नेपालको लागि मात्रै होइन, संसारकै लागि चाहिँ नयाँ हो र कुनै पनि देश यस्तो विपत्तिको लागि तयारी भएको हुँदैन। हामी नेपाल सानो भयो, हामी तयारीमा थिएनौ भन्ने कुरा चाहिँ नै एउटा छलफलको विषय रहला। तर मैले त यस्ता विपत्ति त संसारका धेरै हेरेको छु। यो आधुनिक हिमालयको इतिहास भन्छु मैले विपदको, त्यसमा यत्रो ठूलो हिमताल फुटेर चाहिँ भएका छन्, तर एउटा हिम पहिरो खसेर भएको चाहिँ
0: बाढीको
1: रूप लिनु चाहिँ यो नयाँ हो। त्यसले गर्दाखेरि चाहिँ त्यो जुन खोला किनारमा रहेका बस्तीहरू, खोला किनारमा रहेका घरहरू, खोला किनारमा रहेका पुलहरू, खोला किनारमा रहेका बाटाहरू सबै बिग्रेका छन्। त्यहाँ स्थलगतबाट जान सक्ने अवस्था छैन। अहिलेसम्मको मेरो जानकारी अनुसार बेत्रावतीसम्म चाहिँ अहिले चाहिँ बाटो खोल्नुभयो भन्ने चाहिँ आएको छ, तर त्योभन्दा माथि धेरै स्याप्री बेसी छ, त्योभन्दा माथि रसुवा टिमुरे रसुवा छ, त्यहाँ ठूलो क्षति भएको छ होइन। त्यसले गर्दाखेरि चाहिँ त्यो सबै काम हेलिकप्टरबाट गर्नुपर्ने भएको हुनाले नेपाल सरकारले आफूसँग भएका नेपाली सेनासँग भएका हेलिकप्टर र निजीसँग भएका गरेर 20 जति हेलिकप्टरले चाहिँ काम गरिराख्नु भएको थियो। त्यसले गर्दा चाहिँ हामी तयारी नभएको जस्तो चाहिँ देखिन्छ। सरकारले एकद्वार प्रणाली जुन उद्धारमा राहतमा जुन उद्धार त अब सरकारले नै गर्ने भयो, राहतमा पनि एकद्वार प्रणाली शुरू गरेको छ, त्यसले गर्दा कतिपय कठिनाइहरू भएका छन्। तर समष्टिगत रूपमा हेर्दाखेरि चाहिँ सरकारले कामै नगरेको भन्न चाहिँ सकिँदैन। तर हामी विपदमा काम गर्ने मान्छेहरूले चाहिँ के भन्छौँ भने एक सेकेन्ड पनि एकदम महत्वपूर्ण हुन्छ भन्नी हो।
0: यसको लागि चाहिँ पूर्व तयारी आवश्यक पर्छ। तपाईँले भनिहाल्नुभयो नेपालको यो घटना चाहिँ नेपालको लागि मात्र होइन कि विश्वको लागि पनि नौलो भएको हुनाले पनि त्यो अनुसारको तयारी चाहिँ थिएन पक्कै पनि। त्यो कारणले गर्दाखेरि पनि अलमल हुन सक्छ। तर हाम्रो क्षमताले हाम्रा सुरक्षाकर्मीहरू जसरी काम गरिरहनु भएको छ त्यो उहाँहरूले उल्लेखनीय काम गरिरहनु भएको छ, सरकारले गरिरहेको छ। मात्र त्यो तीन तहको सरकारबीच जसरी समन्वय हुनु पर्थ्यो त्यो चाहिँ अलिकति अभाव हो कि भनेर तपाईँले पनि त्यहाँ गएर देखेर आउनुभयो।
1: मजाले देख्यो, त्यही नै हो मेरो अनुभव पनि। तर के देखियो भने हामीले 2015 अथवा 2072 सालको जुन भूकम्प छ त्यसबाट सिकेका पाठहरूलाई पनि यसपालि प्रयोग गर्न अलिकति संस्थागत रूपमा चाहिँ नि हामीले ती ज्ञानहरूलाई चाहिँ नराखेका रहेछौँ कि भन्ने जस्तो देखियो। किनभने हामीले त ठूलो भूकम्प त भर्खरै 10 वर्ष मात्रै नै भयो, तर त्यो ज्ञान हामीले सिकेका कुराहरूलाई चाहिँ खोइ त नि यहाँ हामीले लागू गरेको। त्यसले गर्दा चाहिँ हामीसँग चाहिँ जुन संस्थागत ज्ञानको भण्डारण गर्ने जुन क्षमता छ त्यो चाहिँ निकै कमजोर रहेछ जस्तो लाग्यो क्या मलाई।
0: हजुर, अब के हुनुपर्छ जस्तो बाढीले सडक तपाईँले भनिहाल्नु सडक पुल र संचार समेत अवरुद्ध भएको अवस्थामा खोज र उद्धारको पहिलो रणनीति चाहिँ कस्तो हुनुपर्थ्यो?
1: सबभन्दा पहिलो चाहिँ के हुन्थ्यो भने यो हामीले के भन्छौँ भने यो भूउपग्रहबाट तत्कालै तस्विर दिएर कहाँ कस्तो अवस्था छ भनेर आकलन गर्नुपर्थ्यो र सबभन्दा पहिला संचारलाई चाहिँ हामीले व्यवस्थित गर्नुपर्छ र बाटो बनाउनुपर्छ। त्यति बनाउन सकेको भए चाहिँ एकदमै छिटो हुन्थ्यो। अहिले के भयो त भने गर्न खोजेको चाहिँ त पुरै देखिन्छ, तर हामीसँग स्रोत साधनको र अब पहुँच स्थलगत पहुँचले गर्दा चाहिँ नभयो। त्यसले गर्दा अर्को कुरा के भयो भने गर्न पर्थ्यो के भन्ने चाहिँ तुरुन्तै नेपाल सरकारले स्थानीय सरकारसँग संघीय सरकारले स्थानीय सरकारसँग समन्वय गरेर काम गरिहाल्नु पर्थ्यो। हुन त हामीसँग विपद जोखिम नियन्त्रण तथा व्यवस्थापन प्राधिकरण छ, उसले चाहिँ तत्कालै चाहिँ मिटिङ बसेर गृहमन्त्रीको अध्यक्षतामा पनि मिटिङ बस्यो, प्रधानमन्त्रीको अध्यक्षतामा पनि मिटिङ बस्यो। हामी जस्तै मैले हजुरले सुरुमै कुरा गर्नु म डिपिनेटको अध्यक्ष पनि हो, हामीले पनि तुरुन्तै चाहिँ त्यसमा काम गऱ्यौँ होइन। तर कहिलेकाहीँ कस्तो हुँदो रहेछ भने सूचनाको पर्याप्तता अभाव, हामीसँग को मान्छे कहाँ बसेको छ, कति थियो, कतिजना पुरिए, कति पुरिएका छैनन्, कहाँ बसिरहेछन् भन्ने कुरोको चाहिँ नि संकलन गर्न हाम्रो क्षमताको कमजोरी र हामीसँग पूर्व तथ्याङ्क नहुनुले गर्दा चाहिँ अहिले चाहिँ खोज उद्धारमा चाहिँ समस्या छ। अर्को चाहिँ एउटा फेरि म श्रोताहरूलाई के अनुरोध गर्न चाहन्छु अथवा जानकारी गराउन चाहन्छु भने त्यहाँ गएर हेर्दाखेरि कुनै खोलामा त 15-20 मिटरसम्म पनि त्यो गेग्रेन माथि बढेर चाहिँ पुरै त्यसले तल पुरेको छ क्या, भने कति पुरिएको छ। जस्तै भनौँ न अब यो घरको मान्छेले चाहिँ नजिकको छिमेकी पुरिएको छ भनेर भन्न सक्यो भने पो थाहा हुने भयो, दुइटै घर पुरियो भने कसरी थाहा हुन्छ।
0: एकदम, तपाईँ बसन्त राज अधिकारी हुनुहुन्छ, इन्जिनियरिङ अध्ययन संस्थानको विपद अध्ययन केन्द्रका निर्देशक सँगसँगै प्रकोप पूर्व तयारी सञ्जाल नेपालको अध्यक्ष समेत हुनुहुन्छ। तपाईँले भनिहाल्नुभयो यो अहिलेको नयाँ खालको चाहिँ यो विपद भएको हुनाले पनि खोजमा अलिकति समस्या भयो। अब यो नदी किनार अब यो पहरो होइन सुरुङ र दुर्गम क्षेत्रमा हराइरहेका मानिसको खोजीमा हामीसँग पर्याप्त जनशक्ति उपकरण र प्रविधि चाहिँ कतिको छन्?
1: छैन, पर्याप्त छैन, छनलाई छ पर्याप्त छैन। कस्तो हुन्छ भने हामीले जुनसुकै यो किसिम मैले अघि नै भनिहालेँ यो किसिमको मैले त यसलाई महापर्वले भन्ने गरेको छु होइन, यो महापर्वले नै हो यो, यस्तो किसिमकोलाई त हामी तयारी छैनौँ। तर साना योभन्दा पनि सानाहरूमा पनि हामी गर्न सकेका छैनौँ, किनभने हामीसँग एउटा यो विपदमा चाहिँ के भन्छ भने पूर्व तयारीलाई डेडिकेटेड फोर्स भन्छ क्या, त्यो भनेको चाहिँ 24 घण्टा तयार भएर बस्ने होइन, लगभग भनौँ 100 जति को टिम चौबिसै घण्टा तयार हुने र जतिखेर पनि हुनी प्रकोप हुने बित्तिकै चाहिँ अथवा विपद हुने बित्तिकै चाहिँ तुरन्तै मोबिलाइजेसन गर्न सक्ने र त्यो साधन स्रोतले सम्पन्न सूचनाको प्राप्तता र आवश्यक पहुँच मिलाउनलाई सरकारले गर्ने अरू व्यवस्थाहरू चाहिन्छ। त्यसको लागि चाहिँ हामी तयार छैनौँ
0: एकदम। अब त्यो कसरी गर्ने भनेर म केही बेरमा आउँला। त्यो चाहिँ कतिको जस्तो भनौँ न तपाईँले भनिहाल्नुभयो, हामीले पहिलेदेखि नै सुन्दै आएको, धेरैलाई थाहा पनि छ, भुइँचालो जुनसुकै बेला पनि आउनु सक्छ, त्यसैले पूर्व तयारी गरेर बस्नुपर्छ भन्ने भनिन्छ होइन। तपाईँले भने जस्तै प्रकोपको पनि पूर्व तयारी, यस्ता खालका प्रकोप आउनु सक्छ भनेर पूर्व तयारी गरेर बस्नुपर्छ, एउटा सीमित मान्छे होइन टोली चाहिँ त्यो अनुसार खटिनुपर्छ भनेर भन्नुभयो तपाईँले। त्यो चाहिँ कतिको व्यवहारमा त्यो सम्भव हुने कुरा हो क्या? कुनै बेला आउँछ, कुनै बेला आउँछ, तयार भएर बस्यो, आउँदैन, आज आउँदैन, भोलि आउँदैन, कुन दिन आउँछ, कुन दिन आउँछ, त्यो तयारी भएर बस्ने व्यवहारिक कठिनाई चाहिँ कस्तो होला, तपाईँलाई कस्तो लाग्छ?
1: म तपाईँलाई एउटा उदाहरण दिउँ।
0: हजुर,
1: मर्नु त स्योर छ नि, कन्फर्म मान्छे मरिन्छ भनिन्छ नि, तर हामी किन खाना खाएर बाँच्छौँ त? भनेको सकिन्जेल तयारी गर्ने हो नि त, आफूलाई स्वस्थ राख्ने हो नि। त्यसकारण चाहिँ कहिले हुन्छ भन्ने थाहा नभएर न हामी तयारी गर्ने हो
0: एकदम।
1: त्यसकारण चाहिँ जस्तो इन्डियामा यस्तो फोर्सहरू छ, चाइनामा फोर्स छ, अमेरिकामा, संसारको सबै प्राय सबै देशमा यस्तो फोर्सहरू छ। जस्तै इन्डियामा एनडीआरएफ भन्छ होइन, रेस्पोन्स फोर्स होइन, नेसनल डिजास्टर रेस्पोन्स फोर्स भन्छ। हामीले नेपालमा पनि त्यस्तो फोर्सहरू तयार गर्नु पर्यो नि। हामीले त के भनिरहेछौँ त भन्दाखेरि, अहिले चाहिँ सुरक्षा निकायका साथीहरूले काम गर्नुभएको छ अथवा हामीले तयारी अवस्थामा राखेका छौँ भनेर भनिरहेछौँ त। खोइ त अहिलेको विपदमा त त्यस्तो देखिएन त। भनेपछि जुन हामीले विपद प्राधिकरण चाहिँ गठन गरेका छौँ उसको मातहतमा यस्तो किसिमको चाहिने रेस्पोन्स फोर्स तयारी अवस्थामा हुनुपर्छ र त्यो चाहिएको बेलामा, जस्तै म एउटा तपाईँलाई उदाहरण दिउँ होइन, चीनमा यस्तो एउटा फोर्सहरू उहाँले रेडी बनाएर राख्नु भएको छ, कुनै ठाउँमा घटना घटेको जुनसुकै ठाउँमा 24 घण्टामा उहाँहरूको त्यहाँ गएर 100 शैयाको हस्पिटल बनाउनेदेखि लिएर 300 जना मान्छे तुरन्तै मोबिलाइजेसन, जुन चाहिँ सेल्फ सस्टेन भन्छ, भनेको चाहिँ अन्तबाट केही पनि सहयोग नगई नचाहिकन उहाँसँग आफैसँग सबै भएर एकैचोटि गरेर चाहिँ उहाँले इस्टाब्लिस गर्न सक्नुहुन्छ। भनेपछि त्यो लेभलको हामीले गर्न नसके पनि के तयारी अवस्थामा त हुनु पर्यो नि। त्यसकारण चाहिँ मैले के देख्छु भने हामी चाहिँ पूर्व तयारीमा एकदमै कमजोर छौँ। यो गर्न पनि धेरै छ हेर्नुहोस्, त्यसले अहिलेका घटनाले पनि पाठ सिकायो, भूकम्पले पनि पाठ सिकायो, योभन्दा अगाडिकै किन त्यही रसुवामा बाढी आएको होइन र अघिल्लो साल
0: अघिल्लो वर्ष मात्रै
1: खोइ त लेन्दी होइन यतापट्टिबाट आएको खोइ त हामीले सिकेको
0: एकदम
1: रसुवागढीमा त बाढी आएकै हो त, हाम्रो चाहिँ पोर्टमा चाहिँ बगाएकै हो त, अनि खोइ त हामीले पूर्व तयारी गरेको।
0: अब यसमै किन त अब भन्नुहोस् न, विपदको बेला पालिका सरकार, सुरक्षा निकाय, प्रदेश र संघीय सरकारको जिम्मेवारी चाहिँ स्पष्ट हुन्छ कि व्यवहारमा अलमल हुने गरिरहेको छ, किन होला चाहिँ?
1: विपदमा यदि तपाईँले हामीले नेपाल सरकारको संविधानको, नेपालकै संविधान सरकारको हुँदा नेपालको संविधानको अनुसूचीमा हेर्नुभयो भने विपद व्यवस्थापन स्थानीय सरकारको जिम्मेवारीमा पर्छ र त्यो जिम्मेवारीमा संघीय सरकारले चाहिँ आवश्यक प्राविधिक सहयोग गर्नुपर्छ भनेर स्पष्ट रूपमा लेखेको छ र संसारका धेरै कम संविधान मध्ये हाम्रो नेपालको संविधान पर्छ जहाँ हामीले विपद व्यवस्थापनको कुरा गरेका छौँ। त्यसले गर्दाखेरि चाहिँ सरकारले के गर्ने, संघीय सरकारले, प्रादेशिक सरकारले के गर्ने र स्थानीय सरकारले के गर्ने भने स्पष्ट रूपमा लेखेको छ, ऐनमा लेखेकै छ, तर व्यवहारमा चाहिँ लागू छैन। किन त भन्दाखेरि हाम्रा बुझाइहरू, हाम्रा विपदप्रतिको पूर्व तयारीको कमजोरी र विपदमा राजनीति हुँदैन, राजनीति गर्नु हुँदैन, अर्थ राजनीति गर्नु हुँदैन, भू राजनीति गर्नु हुँदैन भन्ने जुन सिद्धान्त हामी संसारभरि गर्छौँ, विपदमा मानवीयता मात्रै हुन्छ, अरू केही पनि हुँदैन। त्यसले गर्दा कतिपय अवस्थामा हामी जस्ता विकासशील र विकासोन्मुख राष्ट्रहरूमा चाहिँ के हुँदो रहेछ त भने स्थानीय सरकार, प्रादेशिक सरकार र संघीय सरकार चाहिँ विभिन्न सरकार अथवा विभिन्न पोलिटिकल आइडियोलोजीका सरकारहरू भयो भने चाहिँ त्यहाँ चाहिँ समन्वयको कमजोरी हुँदो रहेछ, जुन कुरा पहिलाका शान्तिना घटनाहरूले पनि देखाए र यसमा पनि अलिकति बुझाइमा समस्या भयो कि जस्तो लाग्छ मलाई
0: एकदम। डाक्टर बसन्तराज अधिकारीज्यू, तपाईँ विपद अध्ययन केन्द्रको निर्देशक सँगसँगै प्रकोप पूर्व तयारी सञ्जाल नेपालको अध्यक्ष समेत हुनुहुन्छ, आज हामी तपाईँसँग अघिल्लो हप्ता भदौ 10 गते बुधबार भोटेकोशी नदीमा आएको बाढ़ी र त्यसपछिको अवस्था र त्यो बाढ़ी किन आयो र अब हामीले त्यस्तो खालको घटनाबाट के पाठ सिक्ने भन्ने विषयमा बढ़ी केन्द्रित रहेर कुरा गरिरहेका छौं। त्यो कुरा म तपाईँलाई एकछिनपछि आउँला। अहिले चाहिँ अलिक बढ़ी खोज राहत पुनर्स्थापनाकै कुराहरूमा चाहिँ अलिक बढ़ी चासो भएको हुनाले तपाईँसँग पहिला यो खोज उद्धार र पुनर्स्थापना केन्द्रित भइसकेपछि अब चाहिँ यसले दिएको पाठ र हामीले गर्नुपर्ने काम म केही बेरपछि आउँछु। अहिले यो खोज र उद्धारकै कुरा गरिरहँदाखेरि तपाईँले यो बाढ़ी आउने बित्तिकै प्रभावित क्षेत्रमा पुगेर पनि फर्कनु भयो होइन, अहिले पीड़ितका मुख्य गुनासा चाहिँ के सुन्नुभयो तपाईँले भेट्नुभयो होला पक्कै, र उनीहरूलाई चाहिँ अब कसरी त्यो गुनासो सम्बोधन गर्नुपर्छ भन्ने लाग्छ?
1: सबभन्दा ठूलो गुनासो चाहिँ आफ्ना प्रियजनहरू गुमाएका धेरै मान्छेहरूले ती प्रियजनहरू कहाँ छन् भन्ने कुराको चाहिँ बेहु पाउन नसक्नु, र उहाँले के भन्नुभएको छ स्पष्ट रूपमा भने सरकारले हाम्रा मानिसहरू प्रियजनहरू कहाँ छन् कस्तो अवस्थामा छन् हामीलाई तुरन्तै चाहिँ सूचना उपलब्ध गराउनुपर्छ भन्ने चाहिँ उहाँहरूको सबभन्दा पहिलो माग छ। दोस्रो माग चाहिँ कस्तो देखियो भने यो भूकम्प मैले सोधेँ तपाईँहरू भोलि पुननिर्माण हुँदाखेरि चाहिँ कहाँ बस्न चाहनुहुन्छ त भन्दाखेरि धेरै मान्छेले चाहिँ सरकारले दिन्छ भने हामी त हाम्रो यही थाततलो छोडेर जान चाहँदैनौ, हामी जहाँ छ त्यहीँ नै बस्न चाहन्छौ भन्ने कुरा गर्नुभयो। तर पुननिर्माण भनेको चाहिँ मान्छेले चाहेर हुने कुरा होइन, सरकारले नहुन पनि सक्छ। तेस्रो कुरा चाहिँ उहाँले के भन्नुभयो त भन्दाखेरि हामीसँग सबै थोक भग्यो, हाम्रा लत्ता कपडा देखेर खानेकुराहरू छैन, सरकारले गर्न चाहिँ प्रयास गरिरहेछ तर यथेष्ट रूपमा पुगेको छैन भन्ने कुराहरू गर्नुभयो। र चौथो सबभन्दा महत्वपूर्ण कुरा चाहिँ उहाँले के गर्नुभयो त भन्दाखेरि अब हामी हाम्रो विकल्प के हो त, यस्ता किसिमका प्रकोपका घटनाहरू चाहिँ हुन्छन् सरकारले प्रयास गरिरहेछ भनेर भनिरहेछ तर अबको विकल्प के हो त भने त्यो अब मरेर जानेहरू त गइहाल्नुभयो, उहाँहरूलाई चाहिँ आफ्ना प्रियजनहरू कहाँ छन् भन्ने चासो पनि भयो, तर अबको भविष्य के हो त जुन उहाँहरूलाई चाहिँ अन्धकार जस्तो होइन, अब कहाँ जाने कसो गर्ने भन्ने एउटा छटपटा जस्तो होइन, यो चाहिँ प्रकोपपछि चाहिँ सामान्यतया हामी यो पोस्ट डिजास्टर ट्रमा भन्छौँ क्या, त्यो डिजास्टरले चाहिँ मानसिक विक्षिप्तता भन्छ नेपालीमा होइन, त्यसले चाहिँ एकदमै भनौँ न आफ्नै आफ्नै अगाडि प्रियजनहरू गुमाउँदाखेरि त पीड़ा त हुन्छ नै होइन, त्यसले गर्दाखेरि चाहिँ अर्को कुरा चाहिँ शवको पहिचान होइन, मरेर गएकाहरूको शवको पहिचान त्यो चाहिँ त्यसको चाहिँ हस्तान्तरणका कुराहरू, किनभने हाम्रो त संस्कृति अनुसार होइन हाम्रो समाज अनुसार हामीले चाहिँ त्यसको अन्त्येष्टि गर्नुपर्ने हुन्छ, ती कुराहरू चाहिँ उहाँहरूलाई चाहिँ निकै ठूलो चाहिँ खड्केको जस्तो लाग्छ मलाई
0: एकदम। अब यस्तो बेला चाहिँ के गर्ने, जस्तो तपाईँले भने जस्तै अहिले सबैभन्दा बढी समस्या एउटा त आफ्नै आँखाले बाढ़ी पहिरो देखियो भोगियो, घरवास गुम्यो, आफन्त परिवारका सदस्य गुमे, आफन्त परिवारका सदस्य अझै पनि कतिपयका सम्पर्कमा हुनुहुन्न, कुशको शव बनाएर कतिले दाह संस्कार गर्नु भएको छ, कतिले अझै पनि फर्केर आउँछन् कि भनेर बाटो हेरेर बस्नु भएको छ, तपाईँले भने जस्तै घरवास केही पनि छैन सबै गुमेको छ। अब यस्तो बेला चाहिँ सरकारले सम्बोधन गर्दाखेरि चाहिँ अझै पनि यो खोज उद्धारकै पहिलो काम बाँकी नै छ, त्यसपछि राहत र पुनर्स्थापनाको काम बाँकी छ, तपाईँको सुझाव चाहिँ अब यस्तो खालको पीड़ा भोगिरहेका नागरिकको पीड़ामा मलम लगाउन सरकारले अब अहिलेदेखि नै गरिरहनु पर्ने काम चाहिँ के हो?
1: सबभन्दा पहिला अहिले सरकारले के गरिरहेछ भने अथवा गर्ने प्रक्रिया नै त्यही हो, हामीले जो बाँच्नु भएको छ उहाँहरूलाई घाइतेहरूको त उद्धार गरेर उपचारमा शुरू भइसकेको छ होइन, त्यो पहिलो दिनबाट नै। अब अहिले हामीले होल्डिङ सेन्टर भन्छौँ क्या, त्यो होल्डिङ सेन्टरहरूमा अस्थायी एकदम अस्थायी हप्ता 10 दिनसम्ममा चाहिँ त्यहाँ राख्ने हुन्छ र त्यहाँ खाना खुवाउनेदेखि लिएर विभिन्न सामाजिक संघ संस्थाहरूले र सरकारले आफैले गरिरहेछ जुन चाहिँ सराहनीय पनि छ होइन, अब त्यसमा केही समस्याहरू छन्, ती समस्याहरू बिस्तारै चाहिँ कम हुँदै जान्छन्, विपदमा कहिलेकाहीँ के हुन्छ भने चाहेर सबै थोक गर्न सकिँदैन, हाम्रो जस्तो प्रजातान्त्रिक मुलुकमा अलिकति गाह्रो पनि छ। दोस्रो कुरा चाहिँ अब तत्कालै सरकारले चाहिँ यो अस्थायी आवास भन्छ क्या, टेम्पोररी सेल्टर होइन, अब किनभने यो पुनर्निर्माण गर्न त वर्षौं लाग्छ भनेपछि तत्काल चाहिँ अस्थायी आवासको जुन व्यवस्था गर्नुपर्छ, किनभने अब त हाम्रो जाडो पनि आउँछ होइन, अब हिउँदे हाम आउँछ तीन चार महिनापछि, त्यो बेलासम्म त हामीले घर बनाउन सकिँदैन होइन, सरकारले बनाउन सक्दैन, त्यो जुन चाहिँ हाम्रो रियालिटी हो होइन, वास्तविकता हो। त्यसले गर्दा चाहिँ त्यो टेम्पोररी सेल्टर अस्थायी आवास चाहिँ अलिकति राम्रो खालको चाहिँ बनाएर अब राम्रोसँग यो हामीले विपद पछिको ड्यामेज एसेसमेन्ट कसरी भएको छ भने पोस्ट डिजास्टर निड एसेसमेन्ट भन्छ, त्यो के क्षति भयो र अब आवश्यकता के हो भन्ने युएनको स्ट्यान्डर्ड चाहिँ तरिका छ। यो तरिकाले यो गर्नुभयो, जस्तै हामीले भूकम्पपछि गरेका थियौँ त्यसैको आधारमा हामीले पुननिर्माण गरेको होइन, हो त्यो चाहिँ तत्काल शुरू गर्नुपर्छ र जति सक्दो छिटो पिडिएनए सकिसकेपछि हामीले चाहिँ पुननिर्माणमा जानुपर्छ। तर मुख्य कुरा चाहिँ सरकारले अब गर्नुपर्ने, अहिले जुन होल्डिङ सेन्टरमा राख्ने टेम्पोररी सेल्टर राख्ने त यी अस्थायी कुराहरू भए होइन, त्यसमा त गर्नै पर्यो। अब त्यसमा लैङ्गिक हिंसादेखि लिएर उहाँहरूलाई चाहिँ चाहिने आवश्यकताहरू मिनिमम होइन, ह्युमानिटेरियनमा मिनिमम आवश्यकताहरू भन्छौँ हामी, तर त्योभन्दा पनि अब जोखिम संवेदनशील भूपयोग योजना गराउनको लागि अहिले जस्तै खोलाको किनारमा अब बस्ती बनाउने कि नबनाउने
2: एकदम
1: होइन, आज मात्रै बिहान मैले कुराकानी गरेँ त्यहाँको साथीहरूसँग, जस्तै भनौँ न एउटा अब यो एकदमै वास्तविकता म भन्दैछु, वरिपरि बाढीले चाहिँ भत्कायो, एउटा घर भत्केन अरू सबै घर भत्किरहेछ, अब त्यो घरमा अलिकति तल्लो तल्ला पुरिएको छ, त्यहाँ चाहिँ मान्छेले सफा गरेर त्यहाँ बस्न थालिसक्यो, अब सरकारले भोलि पुनर्निर्माण गर्नको लागि त्यो चाहिँ संवेदनशील छ, जोखिम संवेदनशील छ, त्यहाँ बनाउन पाइँदैन भन्यो भने त्यो घरको मान्छेलाई निकाल्ने कि ननिकाल्ने, उसलाई ननिकाल्ने हो भने अरूलाई घर बनाउन दिने कि नदिने,
2: एकदम
1: यो चाहिँ अबको सबभन्दा चुरो विषय हो र म यसैमा छलफल गरिरहेको छु अहिले होइन, आज बिहान मात्रै पनि मैले यसमा छलफल गरेँ, डिबिनेटले यसमा छलफल चलाउँदैछ, किनभने अबको पुनर्निर्माण चाहिँ वैज्ञानिक हिसाबले हुनुपर्छ र तथ्याङ्कित हिसाबले हुनुपर्छ र जोखिम
2: संवेदनशीलमा कुरा गर्छौँ। अहिले चाहिँ खास अहिले तत्कालको लागि चाहिँ तपाईँले भने जस्तै एउटा चाहिँ यो खोजलाई अझै प्रभावकारी बनाउने, उद्धारलाई प्रभावकारी बनाउने, घाइतेको उपचार भइरहेको छ र राहत वितरणलाई चाहिँ अझै पनि यो समष्टिगत रूपमा सबैले पाउने हिसाबले विकटमा पनि पुर्याउने हिसाबले चाहिँ सरकार लाग्नु पर्यो भन्ने तपाईँले कुरा गर्नुभयो। अब यो राहतकै कुरा गर्दा नि घरबार गुमाएका, परिवारका सदस्य गुमाएका र जीविको उपार्जन गुमाएका मानिसलाई चाहिँ एउटै प्रकारको राहतले न्याय हुन्छ कि त्यसलाई चाहिँ अलिक फरक फरक दृष्टिले हेर्नुपर्छ?
1: होइन, यस्तो हुन्छ, अब यो सुरुवातका केही दिन र हप्ता चाहिँ हामीले सबैले एकै हिसाबले हेर्नुपर्ने हुन्छ, किनभने त्यो एकदम इमर्जेन्सी हो। अब भनौँ आज 10 गतेपछि आज लगभग
2: अब झन्डै
1: दुई हप्ता हुन लाग्यो, अब दुई हप्ता पछि चाहिँ फरक हिसाबले हेर्नुपर्छ। दुई हप्तासम्म चाहिँ एकै किसिमले हेर्ने हो, किनभने सरकार त्यसको लागि रेडी नै भइसकेको हुँदैन। अब चाहिँ उहाँहरूको आवश्यकता के हो त्यही अनुसारको चाहिँ हामीले राहत वितरण गर्नुपर्ने हुन्छ। तर विपदमा राहत भनेको चाहिँ के हुन्छ त भन्दाखेरि मिनिमम क्राइटेरिया फुलफिल गर्नुपर्ने हो होइन। हिजो उहाँहरू घर हुँदाखेरि जसरी बसिराख्नु भएको थियो, जसरी खाइराख्नु भएको थियो, जसरी लाइराख्नु भएको थियो, त्यस्तो हिसाबले त सरकारले गर्न सक्दैन, किनभने यो त्यो इमर्जेन्सीको पिरियड हो होइन। तर अब चाहिँ जस्तै अब हामीले पनि अब जनसमुदायले अथवा स्थानीयवासीले पनि के भन्नुपर्छ अब भने, ल ठिक छ, एक दुई हप्तासम्म सरकारले गरे, अब म चाहिँ आफै सक्षम छु है, अथवा मेरा परिवारका सदस्यहरू, मेरा नातागोताले पनि मलाई अब सहयोग गर्छन् भन्ने अवस्था हो भने चाहिँ त्यो होल्डिङ सेन्टरबाट चाहिँ बाहिर निस्किनु पर्छ,
2: पीडितहरू आफैले पनि त्यो संवेदना चाहिँ बुझ्नु पर्यो,
1: संवेदना बुझ्नु पर्यो र सरकारको कार्य क्षमता जुन छ त्यसमा चाहिँ आफूले पनि सहयोग गर्नु पर्यो, पीडित त हो,
2: सक्नेले सहयोग गर्नु पर्यो, नसक्नेलाई चाहिँ फेरि सरकार र सम्बन्धित निकायले
1: गर्नै पर्छ।
2: कार्यक्रम बदलिँदो नेपालमा आज हामी भोटेकोशी बाढीबाट सिक्नु पर्ने पाठ, अहिलेको खोज उद्धार तथा राहतको प्रभावकारिता, आउँदा दिनको तयारी र पुननिर्माणका विषयमा कुराकानी गरिरहेका छौं। इन्जिनियरिङ अध्ययन संस्थानको विपद अध्ययन केन्द्रका निर्देशक डाक्टर बसन्तराज अधिकारीसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
3: सड़कमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाडीमा होस् या पैदल,
4: त्यसका लागि सड़कका पनि नियम हुन्छन्, पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौ।
3: प्रविधिको विकाससँगै गाडी पनि फेरिएका छन्।
4: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान,
3: कार्यक्रम सड़क र सवारी। हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा
4: सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
3: कार्यक्रम सड़क र सवारी।

0: पुलिस दमकल एम्बुलेन्स को फोन नंबर जुनसुक समय में चाहन सकठ पारौ वा सबले देखने ठाव में राख
1: सार्वजनिक हित का लागि उज्यालो को अनुरोध
2: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंक को बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3 लाख सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
4: 3 महिना तिर्नुहोस् 7 महिना चलाउनुहोस् क्लासिक टेक को 200 Mbps इंटरनेट 7 महीना को लागि मात्र ₹5,700 मा साथ ही क्यारो टीवी एप मा पाउनुहोस् 200 भन्दा बढी HD र SD टीवी च्यानल हरू वाईफाई 6 सहित को सुपर फास्ट इंटरनेट र IPTV अब क्लासिक टेक मा आजै जडान गर्नुहोस् कल गर्नुहोस् 9709184147 शर्तहरू लागू हुने छन्
5: कृषि मन्त्र नार्क सँग
6: मध्य पहाड़मा भण्डारण गरिएका आलुमा रोग लाग्न नदिन जनकदेव डिजिरे कार्डिनल खुमल सेतो 1 खुमल लक्ष्मी खुमल उज्जवल खुमल उपहार खुमल विकास मध्ये उपलब्ध जातका स्वस्थ आलु छनौट गरौं आलु शीत भण्डारबाट निकालेर उज्यालो ठाउँमा फिजाई हरियो टुसा आएपछि मात्र रोपौं

0: सीधा कुरा प्रश्न विचार
1: उजालो रेडियो नेटवर्क
2: उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपालमा आज हामी भोटेकोशी बाढ़ीबाट सिक्नुपर्ने पाठ, अहिलेको खोज उद्धार तथा राहतको प्रभावकारिता, आउँदा दिनको तयारी र पुननिर्माणका विषयमा इन्जिनियरिङ अध्ययन संस्थानको विपद अध्ययन केन्द्रका निर्देशक डाक्टर वसन्तराज अधिकारीसँग कुरा गरिरहेका छौं। डाक्टर वसन्तराज अधिकारीजू, तपाईँलाई उज्यालोमा फेरि पनि स्वागत छ।
3: धन्यवाद।
2: आज हामी तपाईँसँग भोटेकोशी बाढ़ीपछिको खोज उद्धार राहतको काम र अब चाहिँ हामीले विपदमा काम गर्दाखेरि पूर्व तयारी, पूर्व योजना र पूर्व सूचना प्रणालीलाई कसरी व्यवस्थित बनाउने भन्ने विषयमा केन्द्रित रहेर कुरा गरिरहेका छौं। योभन्दा अगाडि हामीले खोज राहत र पुनर्स्थापना अलि बढ़ी केन्द्रित रहेर कुरा गरौं। अब तपाईँ विपद अध्ययन केन्द्रको निर्देशकसँगै प्रकोप पूर्व तयारी सञ्जाल नेपालको अध्यक्ष पनि हुनुहुन्छ। अलिकति अब हामी विपदको अध्ययनको कुरामा बढ़ी केन्द्रित रहेर कुरा गरौं। अब यो भोटेको यो घटनाले तपाईँले अगाडि भनिहाल्नुभयो, यो नेपालले अहिलेसम्म नभोगेको विश्वलाई समेत नौलो घटना भयो। अब यो घटनाले हाम्रो विपद व्यवस्थापन प्रणालीमा सबैभन्दा ठूलो कमजोरी के हो भन्ने देखायो यो घटना पछिको अवस्थाले।
3: घटना पछिको अवस्था मात्रै नहेरौं,
2: हजुर,
3: समष्टिगत घटनाले हेरौं जस्तो लाग्छ।
2: हुन्छ,
3: त्यहाँबाट अलिकति सजिलो हुन्छ र यो बुझ्न पनि कुरा छ। यसले के देखायो त भन्दाखेरि हामीले हिमालले हामीलाई के भन्यो त, हिमालले भने के, हिमालले के भन्यो त भन्दाखेरि तिमीहरूले मलाई बुझेकै छैनौ। भन्नुको मतलब हामीले हिमाललाई जति राम्रो हिसाबले बुझ्नुपर्ने हो त्यो बुझेका छैनौ। हिमालयमा भएको तापक्रम वृद्धि, हिमालय आफै बनिरहेछ, यसलाई हामीले योङ माउन्टेन भनेर भन्छौं। त्यसपछि हामीले गर्ने भौतिक विकासहरूका नकारात्मक प्रभावहरूले हिमालयमा जोखिम बढ्दो छ। हामीले अहिलेसम्म के भनेका छौं त हिमताल मात्रै फुट्छ भनिराख्यौं, तर त अहिलेको बाढ़ीले त त्यो देखाएन।
2: पहिरो हिमचट्टानै आयो,
3: आइस स्नो रक एभलान्स भन्छ यसलाई, त्यो चाहिँ माथिबाट चाहिँ 300 मिलियन क्युबिक मिटरको चाहिँ एउटा चट्टान र त्यो ह्युम चाहिँ एकैचोटि तल खस्यो। 1200 मिटर चाहिँ तल खसिसकेपछि त्यो पग्लेर चाहिँ पानी बन्यो र जुन चाहिँ 180 किलोमिटर प्रति घण्टा अथवा 50 मिटर प्रति सेकेन्डको दरले आएको बाढ़ी थियो। र त्यो त्यसको गति मात्रै होइन, वेग मात्रै होइन कि त्यो चाहिँ 40-50 मिटर माथिसम्म पनि आएको देखिन्छ खोलामा, होइन। त्यसले गर्दा चाहिँ यस्ता किसिमका प्रकोप जुन विपदमा परिणत भयो त्यसको लागि हामीले हिमालयमा जुन अनुगमन अथवा मोनिटरिङ गर्नु पर्थ्यो त्यो चाहिँ हामीले गरेका रहन्छौं। हामीले चाहिँ हिमालमा भइरहेका परिवर्तनहरूलाई राम्रोसँग बुझेका रहन्छौं भन्ने कुरा चाहिँ यसले सबभन्दा पहिला यो घटना कसरी भयो भन्ने तरिकाले विश्लेषण गर्यो भने यो देखिन्छ वैज्ञानिक वित्तमा।
2: अब यो चाहिँ तपाईँले भनिहाल्नु, हामीले हिमाललाई नचिन्यौं भने हामीले मात्रै होइन विश्वका मान्छेले नचिन्यौं, विश्व हाम्रो नेपालको भन्दा अरू देशको कारणले गर्दाखेरि चाहिँ जलवायु परिवर्तनको असर हिमालमा देखियो भन्ने बुझ्दा हुन्छ।
3: होइन, यसलाई म अलिकति फरक ढङ्गबाट व्याख्या गर्छु। हिमाल अरूको लागि सौन्दर्य हो, हाम्रो लागि त आत्मा हो नि त। हिमाल नभए हामी बाँच्न सक्दैनौँ, त्यसले गर्दा हामीले हो बुझ्नुपर्ने, अरूले नबुझ्नु उहाँहरूको कुरा भयो। जस्तै कुनै युरोपमा बस्ने, अमेरिकामा बस्ने अथवा ल्याटिन अमेरिकामा बस्ने, अफ्रिकामा बस्नेले उहाँले हिमाल राम्रोसँग नबुझेर उहाँलाई खासै केही फरक परेन, तर हामी त दिनादिन यसबाट प्रताडित छौं नि त, होइन। जलवायु परिवर्तनको जुन जानी नजानी शक्ति राष्ट्रहरूले गरेको कार्बन उत्सर्जनले गर्दा जुन हाम्रो तापक्रम वृद्धि भइरहेछ, अहिले तपाईँले हेर्नुहुन्छ भने संसारमा भएको तापक्रमको ग्लोबल एभरेज हेर्ने हो भने त्यसको 2 गुणा चाहिँ हिमालयमा बढ्छ भनेर वैज्ञानिकहरूले प्रक्षेपण गरेको अवस्थामा अब त आउँदा दिनहरूमा यस्ता त घटनाहरू अरू पनि बढ्नेवाला छन्। यो मात्रै घटना होइन, यो आउँदा वर्षहरूमा पनि अरू घटनाहरू हुन्छन् यस्ता, होइन। त्यसले गर्दाखेरि चाहिँ हामीले हाम्रो हिमाललाई राम्रोसँग अध्ययन गर्न नसकेको भन्ने कुरा यसले प्रष्ट बुझाएको छ।
2: अब हामीले कसरी बुझ्ने र बुझ्यौं भने पनि हामीले के गर्न सक्छौं त?
3: हो, त्यसको लागि त स्पष्ट खाका छ, मैले भन्ने गरेको छु, मसँग 4-5 वटा स्पष्ट खाका छन् जुन चाहिँ म यहाँ भन्न चाहन्छु। पहिलो, हामीले मैले के भनिरहेको छु त भन्दाखेरि यो हिमालय अनुगमन केन्द्र, हिमालय मोनिटरिङ सेन्टर बनाउनुपर्छ जहाँ चीन, भारत, पाकिस्तान, बंगलादेश, भूटान, नेपाललाई सँगै लिएर आउने, त्यसको केन्द्र हामीले नेपालमा राख्ने, किनभने रणनीतिक हिसाबले चाहिँ नेपाल केन्द्रबिन्दुमा छ
2: एकदम।
3: त्यो राखिसकेपछि चीन र भारतका सेटेलाइटहरू छन् अथवा अरू देशका भूपग्रहहरू छन्, त्योबाट तस्विर लिएर सम्पूर्ण हिमालयको सबभन्दा पहिला मोनिटरिङ गर्ने। त्यो गरिसकेपछि हामीले जहाँ जहाँ जोखिम छ भनेर जुन पत्ता लाउँछौ त्यहाँ राखिसकेपछि स्थलगत रूपमा अनुगमन मेसिनहरू राख्ने मोनिटरिङ सेन्टर भन्छ मोनिटरिङ इन्स्ट्रुमेन्टहरू राख्ने त्यो राखिसकेपछि कसरी हलचल त्यहाँ हामीले क्यामराहरू पनि लाग्छौँ लाइभ क्यामराहरू जुन चाहिँ हाम्रो काठमाडौँमा अथवा जहाँ गरिन्छ त्यहाँ एउटा डिस्प्ले बोर्ड हुन्छ त्यहाँ चाहिँ सबै देखिन्छ कहाँ बढिरहेछ के छ कस्तो मोनिटरिङ छ भने सबै हुन्छ त्यसको आधारमा हामीले के गर्छौँ त पूर्व सूचना दिन्छौँ पूर्व सूचना प्रणाली व्यवस्थापन गर्नु पर्यो त्यो तेस्रो कुरा चौथो कुरा चाहिँ त्यसको यदि हामीले चाहिँ त्यस्तो हुँदैछ भने जोखिमको मूल्याङ्कन गर्नु पर्यो र जोखिम संवेदनशील भूउपयोग योजना लागू गर्नु पर्यो जसले गर्दा जस्तै अहिले भनौँ न हामी अब सरकारले म एउटा नेपाली नागरिकले मेरो जग्गामा खे मैले घर बनाउन खोज्दाखेरि चाहिँ नेपाल सरकारले के भन्नु पर्यो त भन्दाखेरि तेरो घर नजिकै पहिरो रहेछ जहाँ तैँले घर बनाउन खोजिरहेछ
2: पहिरो आउने सम्भावना
3: छ त्यहाँ तैँले घर बनाउन पाउँदैनस् भनेर भन्नु पर्यो क्या अहिले त मैले के पाउँछु भने मेरो जग्गा छ मैले घरको डिजाइन गरेको छु लाल पूजा मेरो नाममा छ नि त मैले घर बनाउन पाउँछु नि त तर अब त्यस्तो गर्न दिनु हुँदैन बाढी खोलाको किनारमा छ भने कुन लेभलको चाहिँ बाढी आएर चाहिँ असर गर्छ भन्ने कुराको चाहिँ निर्कुल गरेर जोखिम संवेदनशील चाहिँ भूउपयोग योजना लागू गर्नु पर्यो अर्को महत्वपूर्ण कुरा चाहिँ के हो भने विपदलाई आत्मसात गर्नु पर्यो विपत्ति भनेको के हो यसको लागि पूर्वधारलाई हामीले के गर्ने स्थानीय समुदायले के गर्ने अथवा म एउटा व्यक्तिले के गर्ने भन्ने कुरा चाहिँ बुझ्नु पर्दो रहेछ किनभने विपदमा मानवीय संवेदनशीलता हराएको देखियो यसपालि तपाईँले घटनामा हेर्नुहुन्छ भने बगाएर ल्याएका मान्छेहरूलाई तानेर कानका मुन्द्रा तानेकादेखि लिएर नारायणघाटमा चाहिने ग्यासका सिलिन्डरहरू बोकेर लिएर जाने उदाहरण दिउँ म तपाईँलाई मलेखुबाट धादिङ जाने पुल कसरी बगेको त भन्दाखेरि माथिबाट जुन अर्को पुल बगाएर स्ल्याबले ल्याएर हानिसकेपछि भत्केको छ नि तपाईँ त्यो चाहिँ ग्यास लिन जाँदा माथिबाट एउटा बगाएर ल्याएको दाउराले हानेको भए त्यो मान्छेको जीवन रोग बस्थ्यो त्यसकारण चाहिँ मानवीय संवेदनशीलता विपदको आत्मसात र विपदको पूर्व तयारी सबभन्दा ठूलो र महत्वपूर्ण शर्त हो र त्यसमा चाहिँ हामीले काम गर्नुपर्ने देखिन्छ
2: एकदम महत्वपूर्ण कुरा गर्नुभयो डाक्टर वसन्तराज अधिकारी त्योभन्दा अगाडि तपाईँले शुरूमा यो हिमालको अध्ययन गर्नको लागि नेपालसहित वरपरका सम्बन्धित देशहरूको चाहिँ एउटा सामूहिक प्रयास हुने र त्यसलाई चाहिँ अध्ययन गरेर पूर्व सूचना प्रणाली चाहिँ नयाँ ढंगको बनाउने भन्नुभयो अब अहिलेकै कुरा गरौँ त्यो बनाउने समय नि जस्तो अहिलेदेखि नै अब हो गर्नुपर्दछ भन्ने लागेर सरकारले गर्यो भने त्यो समय अवधि कति समयसम्ममा चाहिँ त्यो गर्न र अनि हामीले व्यवहारमा उतार्न सक्छौ
3: अब यो एक रातमा हुने कुरा होइन होइन हामीले मैले आफ्नो एउटा यो दुई दशकभन्दा बढी हिमालय क्षेत्रमा गरेको अध्ययनको हिसाबले चाहिँ के देख्छु भने अहिले हामीले सुरु गरेर एक वर्षभित्रमा कमसेकम यो स्थापना गर्न सकियो यसमा फेरि हामीले मात्रै भनिरहेको छ नि यसमा विभिन्न अरू राष्ट्रहरूले पनि सहयोग गर्छु भन्नुभएको छ तयार पनि हुनुहुन्छ त्यसको लिडरसिप नेपालले लिने हो होइन गरियो
2: प्रयास चाहिँ नेपालले गर्ने हो
3: होइन सुरुवात प्रयास भन्दा नि लिडरसिप नेतृत्व नै लिनु पर्यो नि त होइन किनभने राजनीतिक हिसाबले पनि नेपाल त केन्द्रबिन्दुमा छ नि त रणनीतिक हिसाबले पनि होइन त्यसले गर्दाखेरि चाहिँ त्यो बनाइयो एक वर्षभित्रमा हामीले गर्न सकियो भने कमसेकम पाँच वर्षसम्ममा चाहिँ हामीले हिमालमा कमसेकम चाहिँ जोखिमयुक्त ठाउँहरू कहाँ हुन् भनेर पत्ता लगाएर गर्न सकिन्छ पाँच वर्षपछि चाहिँ हाम्रो केही हदसम्म जोखिम न्यूनीकरण चाहिँ हुन्छ
2: पूर्व सूचना प्रणालीलाई व्यवस्थित गर्न सकिन्छ त्यो अवधिसम्म तपाईँले भन्नुभयो साँच्चै अब नेपालले चाहिँ उयो गर्नुपर्ने रहेछ भनेर अहिले पाठ सिकेर नेतृत्व लिएर अरूलाई चाहिँ कन्भिन्स गरेर काम सुरु गर्यो भने त कम्तीमा नि पाँच वर्ष लाग्छ त्यो बेलासम्म चाहिँ अब जतिखेर अहिले पनि चीनले आउन सक्छ भनेर भनिरहेको छ होइन खोला किनारमा बस्ने नागरिकता अहिले पनि डर त्रास छ त्यति बेलासम्मलाई चाहिँ हाम्रो पूर्व सूचना प्रणाली छ नि अहिले भएको पूर्व सूचना प्रणाली चाहिँ कतिको भरपर्दो विश्वसनीय छ र अब तपाईँले भन्या जस्तै साँच्चै नेपालले त्यो खालको चाहिँ रणनीति गरूनजेललाई चाहिँ काम गरूनजेललाई चाहिँ अब हामीले के गर्नुपर्छ
3: नेपालमा पूर्व सूचना प्रणाली जुन वर्षेनी खोलामा आउने बाढी छ त्यसको लागि चाहिँ राम्रै गरेका छौँ हामीले किनभने बीस वर्षको इतिहास हेर्ने भने पहिला बाढीबाट धेरै मान्छेको नाश हुन्थ्यो अथवा क्षति हुन्थ्यो अहिले चाहिँ त्यो हुँदैन कम भएको छ तर पहिरोमा हाम्रो छैन र अलिअलि केही हिमतालहरू चाहिँ हामीले मोनिटरिङ गरिरहेछौँ होइन तर सबै गर्न सकेका छैनौँ त्यस कारण पूर्व अझ अहिले हामीले के भनेका छौँ भन्दा बहुप्रकोपीय सूचना प्रणाली पूर्व सूचना प्रणाली भनिया छ एउटा मात्रै होइन बहुप्रकोपीय पूर्व सूचना सबै खालको चाहिँ हामीले चाहिँ सूचना दिनुपर्छ भन्ने छ नि त हो त्यसले गर्दाखेरि चाहिँ त्यो गठन गर्नलाई हामीले अहिलेसम्म त्यसको चाहिँ नि कार्यविधि त्यसका निर्देशिकाहरूमा छलफल गरिरहेछौं, सरकारले पासै गर्न सकेको छैन। त्यो पास गरिसकेपछि नियमावली आइसकेपछि अथवा कार्यनीति अथवा कार्यदिशाहरू आइसकेपछि चाहिँ अब गर्न सकिन्छ। अहिलेसम्म हामी पूर्व सूचना प्रणालीमा यस्तो उच्च तटीय क्षेत्रमा अझ उच्च हिमाली क्षेत्रबाट हुने प्रकोपको लागि चाहिँ पूर्व सूचनामा चाहिँ हामी पूर्व तयारी छैनौ।
2: एकदम बाढ़ीको पूर्व सूचना प्रणाली व्यवस्थित हुँदै गएको छ, तर अघि हामीले भने जस्तै यो जसरी अघिल्लो हप्ता 10 गते भोटेकोसी नदीमा त्यस्तो खालको चाहिँ बाढ़ी आयो, त्यस्तो खालको पूर्व सूचना दिने प्रणालीले चाहिँ व्यवस्थित भइसकेको
3: छैन।
2: अब त्यही बेला पनि अलिकति तपाईँलाई मैले जोड्न खोजेको, यो बाढ़ी आउँदैछ भनेर चाहिँ भनिएको भनेर जस्तो केही कुराहरू आएका छन्, हामीले पहिले जानकारी दिएका थियौँ, सूचना दिएका थियौँ भनेर सरकारले भनेको छ। खास गरी माथिल्लो क्षेत्र जहाँ चाहिँ उतिहेरै बाढ़ी आयो, टिमुरे क्षेत्रदेखि लिएर तल यो स्याप्रुबेसीसम्मको स्थानीयले चाहिँ त्यति धेरै थाहा पाउनु पाएन, तर तलकाले चाहिँ पूर्व सूचना बेत्रावधिसम्म आइपुग्दा चाहिँ थाहा पाउनु भयो भन्ने कुरा आयो। तर पूर्व सूचना आउँदा आउँदै पनि त्यहाँ भाग्ने मेसो बाढ़ी त के यति ठूलो त के आउला र भन्ने धेरैलाई लाग्यो, होइन? त्यो खालको कुरा नै सुनिन्छ। भनेपछि हाम्रो पूर्व सूचनालाई अलिकति एउटा त समयमै पुर्याउन नसक्ने माथिल्लो तहको उसमा तटीय क्षेत्रमा पुगेन, र समयमै पाइयो भने पनि त्यसलाई विश्वास गर्ने आधार नपत्याउने त्यस्तो देखिया हो, तपाईँलाई के लाग्यो कि लागेन? त्यो
3: मैले 3-4 कुरा भन्छु, यो एकदमै महत्वपूर्ण कुरा हो, होइन? यसमा मैले अध्ययन पनि गरिरहेको छु। पहिलो कुरा, सरकारले सूचना दिएन भनेर कसैले भन्छ भने त्यो गलत हो। घटना घटिसकेपछि चीन सरकारबाट प्राप्त एसएमएसको आधारमा हामीले 9 बज्नुभन्दा अगाडि नै हामीले सूचना दिएका थियौं भनेर एनडीआरआरएमएका कार्यकारी प्रमुखले भन्नुभएको छ र त्यो दिनुभएको पनि छ। मसित त्यसको एसएमएसको फोटो माथिसम्मै सबैलाई एसएमएस गर्नुभएको छ, होइन? तुरुन्तै अब कतिपय ठाउँमा तुरुन्तै आएर चाहिँ उहाँले चाहिँ रियाक्ट गर्न सक्नु कस्तो भने, जस्तै तपाईँले भिडियो हेर्नुभयो भने नि के भने यति ठुला मलाई त हलिउडको फिल्म जस्तो लाग्छ,
2: होइन?
3: त्यो आउँदाखेरि त्यो भाग्ने ठाउँ छैन,
2: तपाईँ
3: आउनु भयो भने मरिन्थ्यो कि, भाग्नै सक्छ।
4: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
5: Where do we begin?
4: With international news you can trust, BBC News.
5: Journeys into the heart of global events.
4: And voices from around the globe.
6: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
4: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
5: Where do we begin?
4: With international news you can trust, BBC News.
5: Journeys into the heart of global events.
4: And voices from around the globe.
6: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
4: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
3: त भन्दाखेरि स्थानीय जनताहरूले चाहिँ त्यो बाढ़ीको म्याग्निच्युड भन्छ क्या, कत्रो ठूलो बाढ़ी आउने हो भन्ने कुरा पत्याउन नसकेको हुनाले, आकलन गर्न नसकेको हुनाले चाहिँ अब यो खोलामा अलिअलि आउने बाढ़ी त हो नि भनेर बस्दाखेरि भाग्ने भइ।
2: एकदम त्यो आकलन दिने सरकारी निकायले पनि गर्न सकेन, दिन सकेन,
3: सूचना थिएन। हामीसँग भएका स्टेसनहरू बगाइहाल्यो, यति छिटो बाढ़ी आयो कि हामीले किन चिनिया साथीहरूले पनि सक्नु भएन, नत्र त चिनिया पोर्ट पनि भयो नि त।
2: एकदम
3: उहाँहरूसँग पनि सूचना थिएन। फेरि एउटा कुरो के म यहाँ जानकारी गराउँछु भने, त्यो हिम पहिरो खसेको नेपालकै पहाड़बाट हो है, फेरि लाङटाङको उत्तरी पहाड़बाटै खस्या हो, होइन? त्यो खसेको नेपाल र चीनको सिमानामा हो, त्यो छुट्टै कुरा हो, होइन? तर खसेको त नेपालबाट, भन्छ हामीसँग त त्यसको सूचना पनि थिएन, चिनिया साथीहरूलाई पनि सूचना थिएन, किनभने यो भएको बेलामा म चीनमा थिएँ, ठ्याक्कै घटना भएको बेलामा म चीनमा थिएँ, अनि मैले त्यहाँ तुरुन्तै चीनका साथीहरूलाई जो यही यस्तै हामी छलफल गरिरहेको थियौँ, लौ न के भएको हेरिहाल्न पर्यो भनेपछि लगभग 2-3 घण्टामा चाहिँ हामीलाई लगभग थाहा भएको भइसकेको थियो के भएको भन्ने कुरो, होइन? त्यसले गर्दाखेरि चाहिँ तर पहिला त थाहा भएन नि त, पछि थाहा भएर त काम भएन, पछि थाहा भएर चाहिँ भोलिका दिनहरूमा हुने यस्ता किसिमका प्रकोपहरूको बारेमा बुझ्न चाहिँ पाइयो। तर यो घटनाले त घटनाको रूप त रौद्र रूप त लिइहाल्यो नि।
2: एकदम एकदम प्रष्ट पार्नुभयो बसन्तराज अधिकारीज्यू, तपाईँ इन्जिनियरिङ अध्ययन संस्थानको विपद अध्ययन केन्द्रका निर्देशक सँगसँगै प्रकोप पूर्व तयारी सञ्जाल नेपालको अध्यक्ष समेत हुनुहुन्छ। अब हामी अन्त्यन्त्यतिर आइपुगेका छौँ, अब चाहिँ के गर्ने? तपाईँले धेरै कुरा भन्नुभयो, एउटा अघि महत्वपूर्ण कुरा चाहिँ अब हिमालको अध्ययन गर्नु पर्यो, पूर्व सूचना प्रणालीलाई व्यवस्थित पार्नु पर्यो, अहिले हाम्रो पूर्व सूचना भए पनि हामीले जोखिम कतिको भनेर आकलन न हामीले सरकारी निकायले गर्न सक्यौं, न स्थानीय बासिन्दाले त्यो खालको चाहिँ आकलन गर्न सके, त्यसकारणले गर्दाखेरि पनि जनधनको ठूलो क्षति भयो। एउटा पूर्व सूचना नहुँदाखेरि जनधनको क्षति भयो र पूर्व तयारी हामीले यस्तो खालको विपद आइसकेपछि पूर्व तयारी र पूर्व योजना जे जे बनाउनु पर्थ्यो त्यो हुँदाखेरि पनि पर्याप्त नभएर पनि होइन केही हुँदाखेरि पनि हामीले त्यो गर्न सकेनौँ भन्ने कुरो तपाईँले अगाडि पनि गर्नुभयो। अब चाहिँ भोलि या पर्सि फेरि यस्तै ठूलो बाढी आयो भने अब हामीले अहिलेदेखि नै के तयारी गर्नुपर्छ, बाढी आउँदैछ भन्ने कुरा चाहिँ मनमा राखेर दिमागमा राखेर के गर्नुपर्छ?
3: पहिला कुरा चाहिँ यो घटनाको जुन अन्तर्राष्ट्रिय समुदायले चासो व्यक्त गर्नुभएको छ यो चाहिँ नेपाल

0: त्यसको लागि चाहिँ लगानी सम्मेलन गर्नुपर्छ, त्यसको लागि चाहिँ हामीले हाम्रा मित्र राष्ट्रहरूबाट, हाम्रा चाहिँ शुभेच्छुकहरूबाट, विभिन्न संघ संस्थाहरूबाट दान दातव्यदेखि लिएर सम्पूर्ण चाहिँ जुन सहयोग हुन्छ त्यो लिएर एकद्वार प्रणालीबाट पुननिर्माण तुरन्तै शुरू गर्नु पनि यो एउटा भुटेकोशीमा छ भने यसमा फेरि जोखिम संवेदनशील भूपयोग योजनाको त कुरै गर्नु पर्यो होइन। तर समष्टिगत हिमालयमा हेर्ने हो भने भोलि यस्ता घटनाहरू आउन नदिनको लागि अघि मैले भनेका हिमाललाई हेर्ने बुझ्ने मोनिटरिङ गर्नेदेखि लिएर हाम्रा क्षमता अभिवृद्धि, हाम्रा सुरक्षा निकायहरूको क्षमता अभिवृद्धि, हाम्रा स्थानीय सरकारको क्षमता अभिवृद्धि, पूर्व तयारी गर्नको लागि हामीले गर्ने सम्पूर्ण प्रयासहरू विज्ञानदेखि अभ्याससम्म गर्नुपर्ने सम्पूर्ण कार्यहरूमा आजैबाट शुरू गर्नुपर्छ
1: एकदम। अब अघि नै तपाईँले भन्नुभएको थियो यो पुननिर्माणको कुरा, अबको पुननिर्माणमा सड़क, पुल, बस्ती, विद्यालय, स्वास्थ्य संस्था, विद्युत संरचना बनाउँदा चाहिँ अझ सुरक्षित बनाएर पुननिर्माण गर्ने अवधारणा चाहिँ कसरी लागू गर्नुपर्छ?
0: अब सबभन्दा पहिला म विद्युत गृहबाट शुरू गर्छु, किनभने हामीले चाहिँ सफा इनर्जी, क्लिन इनर्जी युज गर्नुपर्छ भनेर हामीले हाइड्रो पावरहरू बनायौं, शुरू गर्यौं। हाम्रो हाइड्रो पावर बनाउनको लागि पहाड़ चाहिन्छ, किनभने त्यो पानीको बहाव त्यो सर्टेन एउटा उचाइबाट तल झर्नुपर्छ टर्बाइन घुमाउनको लागि, त्यही भएर पहाड़मै बनाउने हो। तर समस्या हाम्रोमा के छ भने त्यो जुन पहाड़को माथि छ त्यहाँ चाहिँ हिमतालहरू छन्, यस्ता हिम नदीहरू छन्, त्यसकारण ती कुराहरू चाहिँ त्यो आइहाल्यो भने भोलि कस्तो असर गर्न सक्छ भन्ने कुराको सबभन्दा पहिला अध्ययन गर्नु पर्यो। अब आवश्यक पूर्वाधारहरू जुन बाटो, पुल, हस्पिटल, स्कूल्सहरू बनाउँदाखेरि चाहिँ हामीले के गर्ने, अघिल्लो साल जुन हाम्रो काठमाडौँ वरिपरि जुन बाढी आयो नि, त्यो आइसकेपछि पनि नेपाल सरकारले चाहिँ अब हामीले बनाउने डिजाइन क्राइटेरियाहरू नै चेन्ज गर्नुपर्ने हो कि, जस्तै पुल बनाउँदाखेरि अहिले चाहिँ 100 वर्षमा आउने, एकचोटि आउने बाढी भयो भने चाहिँ कति आउन सक्छ भनेर मात्रै आकलन गरेका थियौं भने अब 500 वर्षमा आउनेलाई हेर्ने हो कि होइन, अथवा चाहिँ हामीले चाहिँ खोलाको किनारमा चाहिँ सड़क बनाउने कि नबनाउने होइन, अथवा चाहिँ हाम्रा चाहिँ हस्पिटल्सहरू चाहिँ त्यो खोलाको किनारमा चाहिँ सरकारी जमिन छ भनेर त्यहाँ गएर हस्पिटल स्कूल बनाइदिने हो कि अथवा त्यो होइन कि होइन, त्यो कुराहरूको चाहिँ वैज्ञानिक वृत्तमा छलफल गर्नु पर्यो क्या। जस्तै हामी विश्वविद्यालयमा त हामी छलफल गरिरहेछौँ नि त, हो हामी विश्वविद्यालयमा बसेका साथीहरूसँग पनि तादन्यता गरेर विज्ञानमा आधारित नीति निर्माण र त्यसको सफल कार्यान्वयन गरियो भने चाहिँ पुननिर्माण सक्सेसफुल हुन्छ, होइन भने फेरि के हुन्छ त भने 3-4 वर्षपछि तपाईँले मलाई फेरि यहाँ बोलाउनु भयो भने मैले फेरि के भन्छु, यस्तै कुरा हुन्छ, नेपालको पुननिर्माण सक्सेस भएन भन्छु मैले।
1: एकदम एकदम तपाईँले एकदम प्रश्न यो हामीले हाम्रो बानी प्रवृत्तिलाई तपाईँले कोट्याउनु भयो, प्रश्न पार्नुभयो। जस्तो तपाईँले यो विद्युतकै आयोजनाकै कुरा गर्दा, जहाँ चाहिँ खोला छ, जहाँ चाहिँ नदी छ, विद्युतको पावर हाउस छ, त्यहीँ बनाउनु पर्यो। तर अहिले त्यो बनाउनु पर्ने बाध्यता हुँदाहुँदै पनि जसरी नागडुङ्गा सुरुङ मार्ग बनाउँदाखेरि रेस्क्यु टनल भनेर अर्को छ नि, यस्तै खालको जलविद्युत परियोजनाका सुरुङहरूमा पनि यस्तै खालको आपद विपद पर्दाखेरि रेस्क्यु गर्ने खालको अर्को खालको त्यो बनाउनु पर्ने हो कि त के लाग्छ तपाईँलाई?
0: यो त यस्तो भयो, अब यहाँ यो चाहिँ तपाईँले त्यो हाइवे भनेको चाहिँ सधैँ गाडी चलिराख्ने हो, विद्युतमा त के हुन्छ भने बनाइन्जेल मात्रै भित्र मान्छे बस्ने हो नि त, पछि त पानी मात्रै बग्ने हो, भनेपछि त्यो हाइवेको जुन बाटोको टनल र विद्युतको टनल फरक विषय हो कि।
1: चिलिमेको त फेरि भूमिगत रूपमै कार्यालय
0: छ, त्यो हो भूमिगत कार्यालय भएकोमा चाहिँ त्यो हुनु पर्यो होइन, तर हामीले टनलबाट पानी मात्रै बगाउँछौँ भने त फेरि त्यो परेन नि त हो, भूमिगत रूपमै पावर हाउस हामीले बनाउँछौँ भने चाहिँ त्यसको, तर यस्तो हो नि त अल्टरनेटिभ के, जस्तै अहिले पनि हाम्रो त छिरेको त बाढीको सुरुङभित्र छिर्या हो नि त, तपाईँले अहिले अल्टरनेटिभ टनल बनाए पनि त्यहाँबाट नि छिर्यो नि त, भनेपछि त हामीले त हिजो खोला यति माथि आउँछ भनेर चाहिँ आकलन गरेर त्योभन्दा माथि चाहिँ हामीले चाहिँ पावर हाउस के अरे टनलको पोर्टल राखेको, अहिले त्योभन्दा माथि आइदियो भनेपछि अब तपाईँले के गर्ने, भनेपछि यो त महापौरले त्यसै भने होइन नि त।
1: एकदम एकदम यो नि प्रश्न पार्नु, अघि नै तपाईँले कुरा गर्नुभएको थियो यो पालिकाको आफ्नो क्षेत्रमा यो यस्तो खालको विपद आइसकेपछि के गर्ने, कहाँ गएर बस्ने, सुरक्षित ठाउँ कहाँ हो, कसरी भाग्ने भन्ने कुरा हुन्छ नि, त्यो खालको व्यवस्था मिलाउनको लागि चाहिँ अब चाहिँ के गर्नुपर्छ? जस्तो विद्यालयको पाठ्यक्रमदेखि लिएर पालिकाहरूको चाहिँ रणनीतिक योजना अथवा चाहिँ कस्तो हुनुपर्छ तपाईँको सुझाव चाहिँ, खास त अलिक बढी पालिकाको भूमिका हुन्छ यसमा?
0: अब हामीले चाहिँ के भन्ने गरिन्छ भन्दाखेरि सामान्यतया सकिन्छ भने 5%, सकिन्न भने 2-3% चाहिँ आफ्ना वार्षिक जुन बजेट हुन्छ त्यो चाहिँ हाम्रो चाहिँ विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन छुट्याउनुपर्छ भन्ने मान्यता छ। त्यसले गर्दा चाहिँ आफ्नो पालिकामा के कस्ता जोखिमहरू छन् त्यसको सबभन्दा पहिला नक्साङ्कन गर्नु पर्यो, र वैज्ञानिक नक्साङ्कन भनिरहेको छु है मैले, तपाईँले आफैले हुन त

0: स्थानीय जनसमुदायहरूको विज्ञानसँगै नजिक भएर चाहिँ बुझाइ हुन्छ, तर त्यो विज्ञानले के भनेको छ भन्ने कुरो चाहिँ राम्रो हेर्नु पर्यो, त्यसको आधारमा नक्साङ्कन गर्नु पर्यो। नक्साङ्कन गरिसकेपछि जोखिमयुक्त क्षेत्र पहिचान गरेर आफ्नो जुन कार्यपालिकाको बैठक हुन्छ वार्षिक रूपमा गर्ने अथवा त्रैवार्षिक कसरी गर्नुहुन्छ त्यसमा चाहिँ योजनाहरू गरेर यदि जोखिमयुक्त क्षेत्रहरू छन् भने तिनलाई सकिन्छ भने जोखिम न्यूनीकरण गर्ने, सकिन्न भने चाहिँ विस्थापन गर्ने। र अर्को कुरा प्रत्येक, अब म यहाँ एकदमै जोरदार साथ भन्छु, प्रत्येक स्कूलका पाठ्यक्रममा प्राथमिक तहबाट नै नेपालमा विपद र प्रकोप कस्ता कस्ता हुन सक्छन्, त्यो कसरी आउँछ र त्यसबाट बच्न हामीले के गर्नुपर्छ भन्ने चाहिँ पाठ्यक्रममा समावेश गर्नै पर्ने आवश्यकता छ। यो अरू देशमा छ, हाम्रो देशमा चाहिँ सामान्य प्रकोप भनेको के हो भन्ने मात्रै पढाइन्छ, तर नेपालमा चाहिँ प्रकोप कस्तो हुन्छ कसरी आउँछ भन्ने कुरा गरिएको छैन। त्यसकारण चाहिँ प्राथमिक तहबाट विश्वविद्यालय तहसम्म विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनका पाठ्यक्रममा समावेश गरेर त्यसका विज्ञानदेखि अभ्याससम्म, मैले दुइटै भनेको छ, विज्ञानदेखि अभ्याससम्मका सम्पूर्ण क्रियाकलापहरूलाई चाहिँ जोरदार रूपमा चाहिँ लागू गरेर यसको पठन पाठन र अभ्यास गर्नुपर्छ।
1: यदि म यसलाई अझै प्रश्न भन्दाखेरि किताबी ज्ञान सँगसँगै व्यवहारमा पनि उतार्ने खालको, जस्तो भाग्नुपर्छ भनेर भन्यो भने कसरी भाग्ने, कहाँ भाग्ने, होइन आफ्नो ठाउँमा, आफ्नो गाउँमा, आफ्नो बस्तीमा त्यस्तो सुरक्षित ठाउँ कहाँ छ, त्यहाँसम्म कसरी पुग्ने भनेर त्यो व्यवहारिक ज्ञानकै खाँचो छ।
0: हजुर,
1: एकदम प्रश्न पार्नुभयो बसन्तराज अधिकारीज्यू। अब हामी अन्त्यमा आइपुगेका छौं। अब तपाईँले धेरै कुरो भन्नुभयो, अन्त्यमा चाहिँ अब दोहोऱ्याए पनि केही भएन, भोटेकोसी बाढीबाट राज्य, स्थानीय सरकार, नागरिकले सिक्नुपर्ने सबैभन्दा ठूलो पाठ के हो र अर्को विपद आउनु अघि हामीले आजदेखि गर्नुपर्ने काम के हो?
0: सबभन्दा ठूलो पाठ त नेपालमा यो किसिमको विपत्ति हिजो पनि आएको थियो, आज पनि देखिएकै छ भोटेकोसी बाढी, र भोलि आउँछ भन्नेमा चाहिँ कन्फर्म छ, प्रकोप हुन्छ, भोलि यस्ता घटनाहरू हुन्छन् भन्नेमा हामी आश्वस्त हुनु पर्यो, विश्वस्त हुनु पर्यो। विज्ञानले भनेको छ सकिन्छ रोक्ने, सकिँदैन त्यसको लागि पूर्व तयारी गर्ने, सकिन्छ धनको रक्षा गर्ने, सकिँदैन भने जीवको रक्षा गर्ने, त्यो गर्नको लागि के कुराहरू गर्नुपर्छ। हामी क्याटेगोरिकल्ली अघि नै हामीले धेरै कुराहरूमा बहस छलफल गर्यौं, त्यस्ता अरू पनि कुराहरू छन्, अब अहिले समय छोटो भएको नसबै भन्न सकिँदैन। हामीले विश्वविद्यालय तहमा चाहिँ यसका अध्ययन अनुसन्धान गरेर के गर्ने चाहिँ भन्ने गरिसकेका छौँ। त्यस कारण यी कुराहरूलाई चाहिँ राज्यले आफ्नो नीति निर्माणमा लागू गर्नु पर्यो, राष्ट्रिय योजना आयोगले योजनामा चाहिँ समावेश गर्नु पर्यो, र समावेश मात्रै होइन यसको सफल कार्यान्वयन गर्नु पर्यो, जहाँ सरकार, स्थानीय प्रदेश सरकार, संघ संस्थाहरू, हामी संस्था विश्वविद्यालयहरू र स्थानीय समुदायहरू सँगसँगै काम गरियो भने चाहिँ विपद जोखिम न्यूनीकरण चाहिँ भविष्यमा हुन्छ।
1: अब नागरिकलाई सुझाव जाँदा जाँदै, जो चाहिँ प्रभावित क्षेत्रमा नि हुनुहुन्छ र प्रभावित क्षेत्रमा नभए पनि उहाँहरूले पीड़ा भोगिरहनु भएको छ, देखिरहनु भएको छ, उहाँलाई के आग्रह गर्नु?
0: प्रभावित क्षेत्रमा हुनेलाई त अब हेर्नुहोस्, यो महापर्ले हो, विपत्ति हो, अब हजुरहरूको पीड़ा मैले पनि आत्मसात गरेको छु, त्यही भएर म यसैमा रातो दिन काम गरिरहेको छु। त्यसकारण चाहिँ सरकारले काम गरिरहेछ, केही समस्याहरू भएका छन्, त्यसलाई हामी निराकरण गर्छ सरकारले भन्नेमा विश्वस्त गराउन पनि म आग्रह गर्न चाहन्छु, किनभने यस्ता विपदबाट उठ्नलाई निकै समय लाग्छ, जो पीड़ित छ उसलाई मात्रै थाहा हुन्छ, तर अरू चाहिँ जुन साथीहरूलाई, स्थानीय समुदायहरूलाई, व्यक्तिलाई चाहिँ आफ्नो वरिपरि कस्ता विपदका घटनाहरू हुन सक्छन् भन्नेमा चनाखो हुनु पर्यो, त्यो भइहालेमा सुरक्षित ठाउँ कहाँ जाने भन्ने कुरा आफू अस्वस्थ हुनको लागि त्यो चाहिँ थाहा पाउनु पर्यो, र आफ्नो घरमा आवश्यक पर्ने कागजातहरू, किनभने नेपालमा कागजात हराइसकेपछि बनाउन निकै गाह्रो छ, त्यसकारण चाहिँ त्यो कागजातहरू भोलि भाग्नै परिहाल्यो भने पनि सानो, यो चाहिँ म लिएर भागिहाल्छु है सुरक्षित ठाउँमा,
1: झटपट झोला भने
0: झटपट झोला जस्तो, झटपटमा त अब खानेकुराहरू पनि भयो,
1: त्यो पनि चाहिने भयो,
0: त्यो पनि चाहिने भयो, त्यो गर्न सके सबभन्दा राम्रो, नसके पनि आवश्यक कागजात चाहिँ आफूले चाहिँ लिएर जान सक्ने ठाउँमा चाहिँ राखेर आफ्ना परिवारका सदस्यहरूलाई चाहिँ यसमा तयार राख्न म अनुरोध गर्दछु।
1: धेरै धेरै धन्यवाद अधिकारीज्यू तपाईँको यो महत्वपूर्ण सल्लाह, आफ्नो भनाई र जानकारीको लागि
0: धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो इन्जिनियरिङ अध्ययन संस्थानको विपद अध्ययन केन्द्रका निर्देशक डाक्टर बसन्तराज अधिकारी। आजको कार्यक्रममा हामीले भोटेकोसी बाढीबाट सिक्नुपर्ने पाठ अहिलेको खोज उद्धार तथा राहतको प्रभावकारिता, आउँदा दिनको तयारी र पुननिर्माणका विषयमा केन्द्रित रहेर कुरा गर्यौं। उज्यालो रेडियो नेटवर्क, उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजबाट समेत प्रसारण भइरहेको यो कार्यक्रम बिहान 8 बजे र पुनः प्रसारण बेलुकी 8 बजे पनि सुन्न सकिन्छ। आजको कार्यक्रमबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै म मिलन तिमिल सिन्हा बिदा हुन्छु। नमस्कार।

0: कहाँबाट बाटो काट्न लाग्नु भएको? ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दिऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556-94-333, 4-93-555।
6: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
7: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा।
8: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
7: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
8: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
6: सुविसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
9: 0142-35-888, 98-0-12-35-888।

0: यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ, प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18-10-50-00-61 मा रेकर्ड गराउनु हुन वा गुनासो @oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।

0: नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। विभिन्न जलविद्युत आयोजनाको सुरुङमा लेदो पन्छाएर खोजी र उद्धार आज पनि चल्दै। बाढ़ीमा 5,000 सम्पर्कविहीन, आफूलाई एक्लो नठान्न बाढ़ी प्रभावितलाई प्रधानमन्त्री शाहको आग्रह। धादिङको परेवाभीर सड़क खण्ड आज पनि बेलुका 6 बजेसम्म बन्द, मरमत कार्य चल्दै। पहिरोले घोराई थवाङ शहीद मार्ग र साँफे मार्तरी सड़क खण्ड अवरूद्ध। गोरखाको चुमनुम्री 4 मा बाढ़ीले 4 वटा घर बगायो। गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रका थोरै ठाउँमा अहिले हल्कादेखि मध्यम वर्षा। 3 वटा ईरानी तेल ट्याङ्करमा अमेरिकी आक्रमण, अन्तर्राष्ट्रिय शान्ति र समुद्री व्यापारको सुरक्षामा थि गम्भीर खतरा भएको इरानको प्रतिक्रिया। र एसिसी प्रिमियर कपमा अहिले नेपाल र साउदी अरब बीचको खेल चल्दै। नेपाल खबरमा अब पूरा खबर। भोटेकोशी बाढ़ीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत आयोजनाको सुरुङ क्षेत्रमा आज पनि खोजी र उद्धार कार्य भइरहेको छ। मुख्य गरी टनेलमा खोज तथा उद्धार भइरहेको नेपाली सेनाले जनाएको छ। रसुवागढ़ी जलविद्युत त्रिशुली 3A, त्रिशुली 3B, चिलिमे र माथिल्लो त्रिशुली 1 जलविद्युत आयोजनामा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी तथा विज्ञ सहितको टोलीले खोज तथा उद्धार गरिरहेका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। हिजो रसुवागढ़ी जलविद्युत आयोजना मा विद्युत गृहको 6 औं तलामा पुगेर खोजी गरेको र त्यस क्रममा केही फेला नपरेको सेनाले जनाएको छ। त्रिशुली 3A आयोजनाको सुरुङभित्र फँसेकाको उद्धारका लागि सेनाका 75, सशस्त्र प्रहरीका 18 एवं नेपाल प्रहरी र विज्ञ सहितको संयुक्त टोली खोज तथा उद्धारमा खटिएको छ। त्यस्तै त्रिशुली 3B सेना 89, गैर सैनिक 3 र आयोजनाका प्रबन्ध निर्देशक सहितको संयुक्त टोलीले 3 वटा सानो डोजर र जेनेरेटरको प्रयोग गरी खोजी जारी राखेको छ। टोलीले अडी 2 टनेलबाट एक्सकाभेटर लैजान सक्ने गरी बाटो सफा गरेको छ। चिलिमे जलविद्युत आयोजनामा विदेशी सहितको संयुक्त टोलीले मिनी एक्सकाभेटर र पम्पको सहायताले लेदो फाली 105 मिटर भित्रसम्म खोजी गरेको छ। त्यहाँ भित्र जाने गरी टोलीले काम गरिरहेको छ। माथिल्लो त्रिशुली 1 को हाकु सुरुङको 250 मिटर भित्रबाट विदेशी सहितको संयुक्त उद्धार टोलीले हिजो चिनिया नागरिक लु आइताओको जीवितै उद्धार गरेको थियो। बाढ़ीपछि सुरुङमा फँसेका 3 जना र नुवाकोटको विदुरमा एउटा घरबाट 1 महिला गरी 2 दिनमा 4 जनाको जीवितै उद्धार भएको छ। रसुवाको भोटेकोशी नदीमा भदौ 10 गते आएको विनाशकारी बाढ़ीपछि अझै 5,000 सम्पर्कविहीन छन्। बाढ़ीबाट ठूलो जनधनको क्षति भएपछि सुरक्षा निकायले बेपत्ताको खोजी तथा उद्धार कार्यलाई तीव्र पारेका छन्। अहिलेसम्म 1,331 जनाको शव भेटिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क छ। फेला परेका शवमध्ये रसुवामा 156, नुवाकोटमा 195, धादिङमा 67, गोरखामा 74, तनहुँमा 38, नवलपरासी पूर्वमा 222, नवलपरासी पश्चिममा 219 तथा चितवनमा 360 शव रहेका छन्। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार सम्पर्कविहीन हुने मध्ये रसुवा जिल्ला प्रशासन कार्यालयबाट प्राप्त 1,967 जना, नुवाकोटबाट 2,340 जना, 599 जना विदेशी नागरिक तथा सुरक्षाकर्मी र कर्मचारी गरी 100 जना रहेका छन्। सम्पर्कविहीनको खोजी तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाएको प्राधिकरणको दावी छ। बाढ़ी प्रभावित क्षेत्रमा सञ्चालन गरिएको अभियानबाट अहिलेसम्म 13,101 जनाको उद्धार गरिएको हो। 98 वटा शवको शनाखत भई आफन्तलाई बुझाइएको छ। बाढ़ी प्रभावितका लागि काठमाडौँ, रसुवा, नुवाकोट र धादिङमा स्थापना गरिएका 41 होल्डिङ सेन्टरमा 3,982 जनाले सुरक्षित आश्रय लिइरहेका छन्। विस्थापित तथा प्रभावितलाई सुरक्षित ठाउँमा राख्दै उनीहरूको आधारभूत आवश्यकता पूरा गर्न राहत र व्यवस्थापनको काम अघि बढ़ाएको पनि प्राधिकरणले जनाएको छ। बाढ़ीको आज 12 दिन भइसकेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले आफूलाई एक्लो नठान्न बाढ़ी प्रभावितलाई आग्रह गर्नुभएको छ। गैराती सामाजिक सञ्जाल फेसबुकमा उहाँले प्रभावितसँगै सरकार रहेकोले आफूलाई एक्लो महसुस नगर्न अनुरोध गर्नुभएको हो। चौतारीमा बसेर छिमेकीसँग वर्षौंदेखिका दुःख सुख, अनुभव र ज्ञान बाँड्ने ज्येष्ठ नागरिकको दैनिकी समेत बाढ़ीले प्रभावित बनाएको उहाँले उल्लेख गर्नुभएको छ। साथै प्रभावित आमाबुवालाई एक्लो महसुस नगर्न र राज्य र सरकार साथमै रहेको बताउनु भएको छ। बाढ़ी प्रभावित क्षेत्रमा पीड़ित र विस्थापितलाई सरकार अस्थायी शिविरमा राखेको र त्यहाँ राहत, स्वास्थ्य सेवा र जीवनयापनका लागि आवश्यक सुविधाहरू पुर्याउन निरन्तर काम भइरहेको प्रधानमन्त्रीको भनाई छ। अस्थायी बसाईलाई सकेसम्म छोटो बनाई छिटो सुरक्षित बसोबासको व्यवस्था मिलाउने पनि प्रधानमन्त्री शाहले प्रतिबद्धता जनाउनु भएको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको फुर्के खोला र मलेको बजारको बीचमा पर्ने परेवावीर सड़क खण्डमा आज पनि मरमत कार्य भइरहेको छ। मरमतको काम भइरहेको हुँदा आज पनि यो खण्डमा बेलुका 6 बजेसम्म गाड़ीको आवागमन पूर्ण रूपमा बन्द गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। यसअघि हिजो बिहान 6 बजेदेखि बेलुका 6 बजेसम्म एम्बुलेन्स र सब वाहन बाहेक अरू सबै गाड़ी सञ्चालनमा रोक लगाएर मरमतको काम गरिएको थियो। काम पूर्ण रूपमा नसकिएको हुँदा आज पनि भइरहेको हो। त्रिशुली नदीमा आएको बाढ़ीका कारण गजुरी गाउँपालिका दुई परेवावीरको सड़कमा क्षति पुगेपछि यो सड़क खण्डबाट एकतर्फी रूपमा गाड़ी चल्दै आएका थिए। त्यस्तै चरौदी नदीको कृष्णभीरमा पनि अवरूद्ध सड़क खुलाउने गरी काम भइरहेको छ। बाढ़ीले कृष्णभीरको सड़क कटान गरेपछि अहिले भित्तो काटेर नयाँ ट्र्याक खोल्ने काम भइरहेको हो। 252 मिटर ट्र्याक खन्ने काम सकिएसँगै मेसिन आवत जावत गर्न सक्ने गरी अस्थायी ट्र्याक भने खुलिसकेको छ। गाड़ी चल्ने गरी ट्र्याक खुलाउन अझै केही दिन लाग्ने सड़क विभागले जनाएको छ। पहिरो खसेपछि घोराई थवाङ शहीद मार्ग र साफे मार्तरी सड़क खण्ड अवरूद्ध भएका छन्। रोल्पाको परिवर्तन गाउँपालिका एक खोलाबाङमा आज बिहान सड़कमाथिबाट पहिरो खस्दा घोराई थवाङ शहीद मार्ग पूर्ण रूपमा अवरूद्ध भएको प्रहरी चौकी कुरेलीले जनाएको छ। पहिरो खसेपछि यो सड़क हुँदै दाङ रोल्पा रूकुम ओहोरदोहोर गर्ने गाड़ी र यात्रु रोकिएका छन्। पहिरो हटाउने काम भइरहेको प्रहरीको भनाई छ। त्यस्तै बाजुराको जिल्ला सदरमुकाम जोड्ने साफे मार्तरी सड़क खण्ड पनि अवरूद्ध छ। गैरातीको वर्षाका कारण मार्तरीको बढ़ी मालिका नगरपालिका 9 कारागार मोड़ विनोद स्मृति प्रतीक्षालय सेलागाड सुवाकाँध लगायत ठाउँमा सड़कमाथिबाट पहिरो खसेको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक लक्ष्मी दत्त भट्टको नेतृत्वमा पहिरो हटाउन टोली परिचालन भएको छ। टोलीले बढ़ी मालिका नगरपालिका र सड़क विभागको उपकरण प्रयोग गरी पहिरो हटाउने पहल गरिरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्जनभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083का लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।
2: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन फोन नम्बर 056-421-261 596-617
1: मोबाइल 98550-6076 98550-6079 98511-62594 98510-5424

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म।
1: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा।
1: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टीभी र काया कैरनमा गाँठका कुरा।
3: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। गोरखाको चुनुमरी गाउँपालिका चारमा बाढ़ीले चारवटा घर बगाएको छ। नामरूङ खोलामा गैराती आएको बाढ़ीले स्थानीय नुर्बु छिरिङ, उर्गेन लामा, लाक्पा भुटी लामा र दोर्जी ग्यालजेनको घर बगाएको जिल्ला प्रहरीकारले गोरखाले जनाएको छ। बाढ़ीले फलामे एउटा पुलमा समेत सामान्य क्षति गरेको छ। नामरूङ खोलाको बाढ़ीबाट मानवीय क्षति नभएको र थप विवरण संकलन भइरहेको जिल्ला प्रहरीकारले गोरखाका प्रमुख प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो। बाढ़ी आएको खोला चुमनुमरी गाउँपालिका चार र दुई भएर बग्ने गर्छ। अहिले गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। पछिल्लो एक घण्टामा नवलपुरमा सबैभन्दा धेरै 34 मिलिमिटरसम्म वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका धेरै ठाउँ, कोशी बागमती र गण्डकीको तराई भागका केही ठाउँ तथा मध्य प्रदेशको थोरै ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भाग, कर्णाली प्रदेशको पहाड़ी भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भागका एक ठाउँमा भने मुसलधारी पानी पर्न सक्ने अनुमान छ। रसुवाको टिमुरेमा रहेको नेपाल चीन सीमा नाकामा राष्ट्रिय झण्डा फहराइएको छ। भोटेकोशी नदीमा आएको बाढ़ीले सीमा क्षेत्रमा रहेका संरचना बगाएपछि झण्डाविहीन बनेको सीमा नाकामा सुरक्षा निकायको संयुक्त टोलीले हिजो राष्ट्रिय झण्डा राखेको हो। गोसाईकुण्ड गाउँपालिका दुई रसुवागढ़ीमा रहेको नेपाल चीनको अन्तर्राष्ट्रिय सीमा नाकामा सशस्त्र प्रहरी बल, नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोली पुगेर राष्ट्रिय झण्डा फहराएको हो। भदौ 10 गते भोटेकोशी नदीमा आएको बाढ़ीले रसुवागढ़ी सीमा नाकाको नेपालतर्फ रहेका सम्पूर्ण संरचना बगाएको छ। बाढ़ीका कारण सीमा क्षेत्रमा ठूलो क्षति पुगेपछि त्यस क्षेत्रमा रहेका सुरक्षा संरचना समेत प्रभावित भएका छन्। सीमामा राष्ट्रिय झण्डा पुनर्स्थापनाको लागि सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउटपोस्ट बीओपी तिमुरीबाट गएको टोलीले झण्डै 3 किलोमिटर जोखिमयुक्त भीरको बाटो पार गरेको थियो। अब विदेशको खबर। अमेरिकी सेनाले इरानका तीनवटा तेल ट्याङ्करमा आक्रमण गरेको छ। इरानी रिभोल्युसनरी गार्डस कोर्प्सले अमेरिकी नौसैनिकका दुई युद्धपोततर्फ ब्यालिस्टिक क्षेपास्त्र प्रहार गरेपछि त्यसको जवाफी कार्यवाही स्वरूप ट्याङ्करमा आक्रमण गरिएको अमेरिकी सेनाको दावी छ। अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार खार्क द्वीप र जास्कन नजिक रहेका दुई ट्याङ्करलाई निष्क्रिय बनाइएको छ भने खाड़ी बाहिर रहेको अर्को ट्याङ्कर पूर्ण रूपमा ध्वस्त पारिएको छ। ती जहाजहरू इरानी रिभोल्युसनरी गार्डस र उसका क्षेत्रीय सहयोगीलाई आर्थिक सहयोग गर्ने छाया सञ्जालको हिस्सा रहेको अमेरिकाको दावी छ। अमेरिकी रक्षा सचिव पीट हेग्सेथले इरानले अमेरिकी पानी जहाजमाथि आक्रमण गरे उसका तेल ट्याङ्करलाई निशाना बनाउने चेतावनी दिएको बीबीसीले जनाएको छ। यता इरानले अमेरिकी कार्यवाहीको कड़ा निन्दा गर्दै यसलाई गैर कानूनी र आक्रमक कदम भनेको छ। साथै यस्तो आक्रमणले अन्तर्राष्ट्रिय शान्ति र समुद्री व्यापारको सुरक्षामाथि गम्भीर खतरा निम्ति आएको इरानको प्रतिक्रिया छ। यो घटनासँगै विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्ग होर्मुजमा थप तनाव बढ़न सक्ने जोखिम देखिएको छ। अब केही खेल खबर। एसीसी प्रीमियर कप क्रिकेटमा नेपालले अहिले साउदी अरबसँग खेलिरहेको छ। टस हारेर नेपालले पहिला बलिङ गरिरहेको छ भने ब्याटिङ गरिरहेको साउदी अरबले ताजा अवस्थामा 30 ओभर 5 बलको खेल सकिँदा 3 विकेट गुमाएर 116 रन बनाएको छ। साउदी अरबले 24 ओभरमा 2 विकेट गुमाएर यसअघि 100 रन बनाएको थियो। नेपालले आफ्नो पहिलो खेलमा बहरइनलाई 7 विकेटले र दोस्रो खेलमा आयोजक मलेसियालाई 6 विकेटले हराउँदै लगातार दोस्रो जित निकालेको थियो। त्यस्तै अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ए टोलीले पनि अहिले न्यूजील्याण्ड एसँग अभ्यास खेल खेलिरहेको छ। नेपालले टस जितेर पहिला ब्याटिङ गरिरहेको छ। डार्विनको मररा ओभलमा भइरहेको खेलमा नेपाल एले अहिले ताजा अवस्थामा 40 ओभरको खेल सकिँदा 7 विकेट गुमाएर 64 रन बनाएको छ। एक दिवसीय अभ्यास खेल नेपालले खेलिरहेको हो। यसअघि दुई खेलमा नेपाल लगातार पराजित भएको थियो। पहिलो अभ्यास खेलमा नेपाल ए तास्मानियासँग दुई विकेटले र दोस्रो अभ्यास खेलमा साउथ अस्ट्रेलियासँग 138 रनले पराजित भएको थियो। चारभञ्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। विभिन्न जलविद्युत आयोजनाको सुरुङमा लेदो पन्छ्याएर खोजी र उद्धार आज पनि चल्दै। बाढ़ीमा 5,000 सम्पर्कविहीन आफूलाई एक्लो नठान्न बाढ़ी प्रभावितलाई प्रधानमन्त्री शाहको आग्रह। धादिङको पर्यवावीर सड़क खण्ड आज पनि बेलुका 6 बजेसम्म बन्द। मरमत कार्य चल्दै। पहिरोले घोराई थवाङ शहीद मार्ग र साफे मार्तडी सड़क खण्ड अवरूद्ध। गोरखाको चुमनुमरी 4 बाढ़ीले 4 घर बगायो। गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रका थोरै ठाउँमा अहिले मध्यमदेखि हल्का वर्षा। 3 ईरानी तेल ट्याङ्करमा अमेरिकी आक्रमण। अन्तर्राष्ट्रिय शान्ति र समुद्री व्यापारको सुरक्षामाथि गम्भीर खतरा भएको इरानको प्रतिक्रिया। र एसएससी प्रिमियर कपमा अहिले नेपाल र साउदी अरब बीचको खेल चल्दै।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
4: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।

0: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईको शहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
1: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
0: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
1: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
0: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021213, 4021224, मोबाइल 9841454448।
2: यो मोबाइलले पनि तनावै दियो भने
3: हैन, के तनाव दियो ए खुशी?
2: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। हैन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
3: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532।
6: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमन्ड सँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
7: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
6: प्रोप्राइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसीसार नगरपालिका 7 लमजुङ। सम्पर्क फोन 0664520209।

0: Liponia.
1: Extreme energy drink.
2: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
3: महको सेवन स्वास्थ्य र दीर्घ जीवन
5: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
6: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान सुरु गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि हैन र
5: होली बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
6: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना दुई घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
7: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ
8: हेलो मर्स्याङदी एफएम 95 मेगाहर्ज

0: दिदी अल्मालाई पर्नु भयो त के खोज्नु भएको त्यसरी
1: ए बाबु पो जोखतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो यता कता पाइन्छ होला
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी बैंक अगाडि रहेको एएस किचन हाउसमा जानुस् न त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ
1: हजुर नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ
2: प्रोपाइटर दिलीप श्रेष्ठ एएस किचन हाउस बेसर नगरपालिका साथ एनआईएमबी बैंक अगाडि थप जानकारीका लागि सम्पर्क 9856744486
3: सबैजना यस्तो मजाले हाँसेका छन् यो रविनालाई चाहिँ के भयो
4: बिचरा दाँतकै समस्या छ त कसरी हाँस्नु
3: कति दिन बस्ने मुख थुनेर दिपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि
5: हजुर रमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दिपिका युनिभर्सल डेन्टल होम प्राली प्रोपाइटर दीपक पौडेल बेसीसार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर सम्पर्क फोन 0665204497
3: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ
6: घर बनाउने त भनियो ठेकेदार साहब तर निर्माण सामग्री कहाँबाट ल्याउने हो बजारमा धेरै हार्डवेयरहरू छन् अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर नै कुन होला है
5: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर 7 रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि तपाईँ पनि त्यही जानुहोस् न
7: हाम्रा सेवाहरू एमएस पाइप फलाम आल्मुनियम स्टिलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस ग्रिल सटर आल्मुनियम पार्टिसन र स्टिल रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ गुणस्तरीय छड सिमेन्ट इटा रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ
6: हिमालयन ब्रदर ग्रुप प्राली विशेषकर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ थप जानकारीको लागि सम्पर्क 0665209773 मोबाइल 97463061
8: तपाईँको सन्तुष्टि हाम्रो चाहना
9: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता
10: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस् मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ
9: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस् सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्
10: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस् यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्
9: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665209 0665203070 वा 590370 जानकारी गराउनुहोस्
10: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ
11: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाजै हुने भयो बेहुली हुँदा पनि
12: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
13: हामी कहाँ फेसियल नेल आर्ट मेहेन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
12: प्रोपाइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर विशेषकर नगरपालिका 7 पुरानो बेङ्चोक लमसुङ सम्पर्क 9841626344

0: मंगलम भगवान विष्णु मंगलम गरुड ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओए अस्मि, हेर्न दुलाले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो, कहाँ बनाएको होला।
2: ल, आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसिसार नगरपालिका साथ त्रिवेणी टोल, नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोपाइटर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: हेलो कान्छी, घर बनाउने काम सुरु भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
7: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी। मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो। तपाईँले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ। प्रोपाइटर नवराज घिमिरे। सम्पर्क नम्बर 9856646।
8: हामी

0: California.
1: Extreme energy drink.
2: के तपाई निशुल्क जापानीज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
3: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
2: अब जापान ट्राई होइन स्योर गरौं।
3: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानीज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
2: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
3: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
2: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, भिसे सहर 8 नारायण स्थान चोक, नबिल बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
3: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-60-299।
2: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्। हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
3: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
2: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल द टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452-13236 र 98400-58261।

0: ल अब दुलाले दुलाईलाई औठी लगाइदिने।
1: अह म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लम्जुङ, फोन नम्बर 0665-2103,
5: सम्पर्क मोबाइल नम्बर 98-5-60-13-375,
4: प्रोप्राइटर गणेश विश्वकर्मा, मोनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: आया मरेनी आमा, यो दाँतले मलाई साह्रै दुःख दियो।
7: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ? ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको, यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
6: जान त जाने, बरु कहाँ जाने होला खै?
7: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो रेस्ट डेन्टल क्लिनिकमा जाने नि।
1: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोप्राइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 98465-00271 र 98065-67-272।
8: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
9: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
8: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
9: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
8: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ, सम्पर्क फोन 0664021-23, 4021-24, मोबाइल 98-41-45-14-48।
10: पशु पक्षीका लागि चाहिने दाना अब विशेष छुटसँगै बुलाकी सप्लायर्समा। उन्नत जातका ब्रोइलर र गिरिराज कुखुराका चल्ला, गाई भैँसी तथा कुखुराका लागि चाहिने पोषणयुक्त दाना विशेष छुटका साथ चाहिएमा हामीलाई सम्झनुहोस्। बुलाकी फ्रेस हाउस, बेसी सहर नगरपालिका 8-13 लमजुङ, प्रोप्राइटर गुणराज तिलवाल। थप जानकारीको लागि सम्पर्क मोबाइल 98-560-28-186, फोन 0665-20-293, साथै नमुना फ्रेस हाउस मनाङ्गे चौतारामा पनि पाइन्छ।
11: Extreme energy drink. Time check. Aile thik 10 baje ko cha.
12: Extreme energy drink. Taste the difference. Feel the energy.

0: नमस्कार, म बसन्त रेडियो मर्स्याङदी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्स्याङदी.org.mा बिहान 10 बजेको मर्स्याङदी समाचारमा स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पठरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत 1 दशकमा 18 लाख परिवार लाभान्वित। विभिन्न जलविद्युत आयोजनाको सुरुङमा लेदो पन्छाएर खोजी र उद्धार आज पनि चल्दै। दादिङको परेवा भिर सड़क खण्ड आज पनि बेलुका 6 बजेसम्म बन्द, मर्मत कार्य चल्दै। र एसएससी प्रिमियर कपमा नेपालले आज साउदी अरबसँग खेल्दै।
3: प्रहरी कार्यालय लमजुङको अनुरोध,
4: मनसून सक्रिय भएसँगै वर्षाका कारण बाढ़ी, पहिरो, डुबान तथा सड़क अवरूद्ध जस्ता जोखिम हुन सक्छ। त्यसैले वर्षा जन्य सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौ।
3: मौसमको जानकारी नियमित रूपमा लिनुहोस्। अनावश्यक रूपमा खोला, खोल्सा, नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस्। कुनै पनि नदी वा खोलाको बहाव बढ़ेका बेला तर्न वा सवारी साधन सञ्चालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्।
4: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अप्नाउनुहोस्। घर वरिपरि चिरा देखिएमा, जमिन भाँसिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्।
3: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस्। यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्।
4: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस्। कुनै पनि आपतकालीन अवस्था, बाढ़ी, पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100 सम्पर्क गर्नुहोस्।
3: सचेतना, सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ। त्यसैले सुरक्षित रहौ, अरूलाई पनि सुरक्षित राखौ।
4: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ र सामुदायिक रेडियो मर्स्याङदी 95 MHz।
5: पेन्सन पट्टा हराएको सूचना, यही मिति 2083 साल।
6: ए हजुर, पेन्सन पट्टा हरायो रे?
7: हो, म खोज्दैछु।
6: अब यसरी घर घरमा खोज्नै पर्दैन नि, भाद्र 26 गते सिनेमा हलमा पाइन्छ नि।
8: मौसे गुरुङद्वारा निर्देशित नेपाली चलचित्र पेन्सन पट्टा यही भाद्र 26 गतेदेखि देशभर प्रदर्शन हुँदैछ। कलाकारहरू दयाहाङ राई,
6: बुद्धि तमाङ,
8: गौमाया गुरुङ,
6: विल्सन विक्रम राई,
8: सुनिल थापा,
6: पशुपति राई,
8: डीबी गुरुङ।
9: हराएको पट्टा भन्दा ठूलो हुन्छ त्यससँग जोडिएको कथा, पेन्सन पट्टा यही भाद्र 26 गते।
0: अब समाचार विस्तारमा। सरकारले सञ्चालन गरेको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट 10 वर्षको अवधिमा 18,16,807 परिवार लाभान्वित भएका छन्। कृषि वन तथा पर्यावरण मन्त्रालयको खाद्य तथा पोषण सुरक्षा, आयात प्रतिस्थापन र निर्यात प्रवर्धन गर्ने, उत्पादन वृद्धि गर्न देशभर सञ्चालन गरेको कार्यक्रमबाट 11 लाख परिवार लाभान्वित भएका हुन्। सरकारको लगानीमा सञ्चालित कृषि उत्पादन वृद्धि र आधुनिकीकरण गर्ने वृहत राष्ट्रिय कार्यक्रम अन्तर्गत 39,58,00,00,000 रूपियाँ खर्च गरिएकोमा आंशिक र पूर्ण गरी 23,83,184 जनाले रोजगारी प्राप्त गरेको परियोजनाका सूचना अधिकारी डाक्टर जितबहादुर चन्दले जानकारी दिनुभयो। 10 वर्षका लागि तयार गरिएको परियोजनाका लागि 1,30,00,00,000,000 परियोजना तयारी गरिएकोमा 56,35,00,00,000 विनियोजन गरिएको अर्थात प्रक्षेपित रकमको 44% मात्र रकम प्राप्त भएको छ। आर्थिक वर्ष 73-74 शुरू भएको परियोजना 2082-83 सम्पन्न गरियो। गरिएको थियो। किसानको उत्पादनको सहज बिक्री वितरणका लागि अग्रिम रूपमा कृषि उपज खरिद गर्ने नीति लिएको कार्यक्रममा पहिलो पटक प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका रूपमा कार्यक्रममा आएको थियो, जसलाई पछि परिवर्तन गरेर राष्ट्रिय एकीकृत कार्यक्रम बनाइएको छ। कार्यक्रममा खाद्य तथा पोषणमा धान, गहुँ, तरकारी, आलु, दलहन, तेलहन, गाई भैंसी, बाख्रा, बंगुर तथा आयात प्रतिस्थापनमा मकै, फलफूल, स्याउ, ओखर, माछा र निर्यात प्रवर्धन बालीमा कफी, अलैंची, अदुवा, बेसार र मौरी खेतीलाई प्राथमिकतामा राखिएको हो। कृषि क्षेत्रलाई आधुनिक, व्यावसायिक र दिगो बनाउने, प्रमुख बालीको उत्पादन र उत्पादकत्व बढ़ाई, किसानको आमदानीमा सुधार गर्ने र देशलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्य राखिएको कार्यक्रम बहुपक्षीय सरकारवालासँग समीक्षाका आधारमा निरन्तरता दिन तयारी गरिएको सूचना अधिकारी डाक्टर चन्दले जानकारी दिनुभएको छ। भोटेकोशी बाढ़ीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत आयोजनाको सुरुङ क्षेत्रमा आज पनि खोजी र उद्धार कार्य निरन्तर छ। मुख्य गरी टनेलमा खोज तथा उद्धार भइरहेको नेपाली सेनाले जनाएको छ। रसुवागढ़ी जलविद्युत त्रिशुली 3A, त्रिशुली 3B, सिलिमी र माथिल्लो त्रिशुली 1 जलविद्युत आयोजनामा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी तथा विज्ञ सहितको टोलीले खोज तथा उद्धार गरिरहेका सैनिक सम्पर्क तथा सूचना निर्देशालयले जनाएको छ। हिजो रसुवागढ़ी जलविद्युत आयोजनामा विद्युत गृहको छैटौं तलामा पुगेर खोजी गरिएको र त्यस क्रममा केही फेला नपरेको सेनाले जनाएको छ। त्रिशुली 3A आयोजनाको सुरुङभित्र फँसेकाको उद्धारका लागि सेनाका 75, सशस्त्र प्रहरीका 18 एवं नेपाल प्रहरी र विज्ञ सहितको संयुक्त टोली खोज तथा उद्धार पारेको छ। त्रिशुली 3B सेना 89 गैर सैनिक 3 र आयोजना प्रबन्धक निर्देशक सहितको संयुक्त टोलीले 3 सानो डोजर र जेनेरेटरको प्रयोग गरी खोजी जारी राखेको छ। टोली अधिक 2 टनेलबाट 1 सय मिटर लैजान सक्ने गरी बाटो सफा गरेको छ। सिलिमी जलविद्युत आयोजनामा विदेशी सहितको संयुक्त टोलीले मिनी 1 सय मिटर र पम्पको सहायताले लेदो फाली 105 मिटर भित्रसम्म खोजी गरेको छ। त्यहाँभित्र जाने गरी टोलीले काम गरिरहेको छ। माथिल्लो त्रिशुली 1 को आको सुरुङको 250 मिटर भित्रबाट विदेशी सहितको संयुक्त उद्धार टोलीले हिजो चिनिया नागरिक लु हाइताओको जीवितै उद्धार गरेको थियो। बाढ़ीपछि सुरुङमा फँसेका 3 र नुवाकोटको विदुरमा एउटा घरबाट 1 महिला गरी 2 दिनमा 4 जीवितै उद्धार भएको छ। गोर्खाको चुङनुम्री गाउँपालिका 4 बाढ़ीले 4 घर बगाएको छ। नामरूङ खोलामा गैराती आएको बाढ़ीले स्थानीय नुर्बु छिरिङ, उर्गेन लामा, लाक्पा भुटी लामा र दोर्जे ग्यालजेनको घर बगाएको जिल्ला प्रहरी कार्यालय गोर्खाले जनाएको छ। बाढ़ीले फलामे पुलमा समेत सामान्य क्षति गरेको छ। नामरूङ खोलाको बाढ़ीबाट मानवीय क्षति नभएको र थप विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय गोर्खाका प्रमुख प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो। बाढ़ी आएको खोला चुङनुम्री गाउँपालिका 4-2 भएर बग्ने गर्छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको पुर्खी खोला र मलेखु बजार को बीचमा पर्ने परेवाफिर सड़क खण्डमा आज पनि मरमत कार्य भइरहेको छ। मरमतको काम भइरहेको हुँदा आज पनि यो खण्डमा बेलुका 6 बजेसम्म गाड़ीको आवागमन पूर्ण रूपमा बन्द गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। यसअघि हिजो बिहान 6 बजेदेखि बेलुकी 6 बजेसम्म एम्बुलेन्स र सब वाहन बाहेक अरू सबै गाड़ी संचालनमा रोक लगाएर मरमतको काम गरिएको थियो। काम पूर्ण रूपमा नसकिएको हुँदा आज पनि भइरहेको हो। त्रिशुली नदीमा आएको बाढ़ीका कारण गजुरी गाउँपालिका 2 परेवाफिरको सड़क क्षति पुगेपछि उक्त सड़क खण्डबाट एकतर्फी रूपमा गाड़ी चल्दै आएका थिए। त्यस्तै चरौदी नदीको कृष्णभीरमा पनि अवरूद्ध सड़क खुलाउने काम भइरहेको छ। बाढ़ीले कृष्णभीरको सड़क कटान गरेपछि अहिले भित्तो काटेर नयाँ ट्र्याक खोल्ने काम भइरहेको छ। 252 मिटर ट्र्याक खन्ने काम सकिएसँगै मेसिन आवाजावत गर्न सक्ने गरी अस्थायी ट्र्याक भने खुलिसकेको छ। गाड़ी चल्ने गरी ट्र्याक खुलाउन अझै केही दिन लाग्ने सड़क विभागले जनाएको छ। आज पनि लुम्बिनी, गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हिजो दिउँसोपछि देशका धेरैजसो ठाउँमा मध्यम तथा थोरै ठाउँमा ठूलो वर्षा भएको थियो। महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भाग कड़ालीको पहाड़ी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराई भागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ। यस्तै देशका हिमाली भागका केही ठाउँ तथा पहाड़ी भागका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका धेरै ठाउँ तथा कोशी बागमती र गण्डकी प्रदेशका तराई भागका केही ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। मध्य प्रदेशका थोरै ठाउँमा पनि पानी पर्न सक्ने अनुमान छ। हरेक वर्ष भदौ 20 गते मानव बेचबिखन विरूद्ध राष्ट्रिय दिवस मनाउने गरिएको छ। साबिका वर्षहरूमा चाहिँ दिवसको अवसरमा विभिन्न सचेतनामूलक कार्यक्रम हुने गरे पनि यस वर्ष कुनै पनि कार्यक्रम आयोजना भएन। विशेष गरी गत साता रसुवामा आएको प्राकृतिक विपत्तिका कारण देश शोकमा परेको भन्दै मानव बेचबिखन विरूद्धको राष्ट्रिय दिवस ओझेलमा परेको छ। त्यसो त पछिल्ला वर्षहरूमा मानव बेचबिखन सम्बन्धी अपराधहरूमा पनि कमी हुँदै गएको तथ्याङ्कले देखाएको छ। जिल्ला प्रहरीकारले लमसुङको पछिल्लो तीन वर्षको तथ्याङ्क अनुसार जिल्लामा एउटा मात्रै मानव बेचबिखन सम्बन्धी मुद्दा दर्ता भएको छ। जिल्लामा गत आर्थिक वर्षमा मानव बेचबिखन सम्बन्धी एउटा मुद्दा दर्ता भएपछि आरोपित एकजनालाई पक्राउ गरी कार्यवाही प्रक्रिया अघि बढ़ाएको लमसुङ प्रहरीले जनाएको छ। समयको परिवर्तनसँगै बढ़दो सचेतनाका कारण समाजमा मानव बेचबिखन सम्बन्धी घटनाहरू नै नभएको प्रहरीको अनुमान छ। यद्यपि मानव बेचबिखन सम्बन्धी कानूनले निर्दिष्ट गरेका घटना नहुनु वा कतिपय समुदायमा यस्ता घटना भएमा पनि सचेतना नभएका कारण प्रहरीसम्म उजुरी नपरेको हुन सक्ने अनुमान गरिएको छ। जिल्ला प्रहरी कार्यालय लमसुङको तथ्याङ्क अनुसार जिल्लामा आर्थिक वर्ष 75-76 एउटा र आर्थिक वर्ष 78-79 एउटा मात्रै उजुरी परेको थियो। मानव बेचबिखन सम्बन्धी फरक फरक समयमा परेका दुईवटा मुद्दाको आधारमा प्रहरीले तीनजनालाई पक्राउ गरेको थियो। जग्गा व्यवस्थापन सम्बन्धी सेवा प्रवाहका लागि लमसुङको मध्य नेपाल नगरपालिका छनौट भए पनि सेवा शुरू हुन नसकेको पाइएको छ। गत जेठ महिनाबाटै जग्गा व्यवस्थापन सम्बन्धी सेवा प्रवाह हुनुपर्ने सो नगरपालिकामा हालसम्म सेवा शुरू हुन सकेको छैन। मध्य नेपाल नगरपालिका सहित देशभरका 214 स्थानीय तहले जग्गा व्यवस्थापन सम्बन्धी सेवा प्रवाहका लागि आशय पेश गरेकोमा लमसुङमा उक्त नगरपालिका पहिलो चरणमा छनौट भएको थियो। तर कर्मचारी व्यवस्थापन लगायत प्राविधिक समस्याका कारण सेवा सुचारू गर्न नसकिएको नगरपालिकाले जनाएको छ। गत आर्थिक वर्षमै मन्त्री स्तरको बैठकले पहिलो चरणमा मध्य नेपाल नगरपालिका सहित 35 स्थानीय तहलाई जग्गा व्यवस्थापन सम्बन्धी सेवा प्रवाहका लागि छनौट गरेको थियो। छनौटसँगै मन्त्रालयले सेवा प्रवाह गर्न आवश्यक भवन भौतिक पूर्वाधार तथा जनशक्ति व्यवस्थापनको अवस्था सम्बन्धमा प्रतिवेदन पेश गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको थियो। छनौट भएका स्थानीय तहहरूलाई भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागको समन्वयमा काम शुरू गर्न परिपत्र समेत भएको थियो। सो बाहेक जग्गा प्रशासन सम्बन्धी सेवा प्रवाहमा शुरूआती चरणमा आउने असंस्थालाई समाधान गर्न सम्बन्धित क्षेत्रको भूमि प्रशासन कार्यालय र नापी कार्यालयमा कार्यरत कर्मचारीलाई अस्थायी रूपमा खटाउने र त्यसका लागि सम्बन्धित स्थानीय तहको आवश्यक व्यवस्थापन गर्नुपर्ने निर्देशन समेत जारी भएको थियो। सो अनुरूप सदरमुकाम स्थित भूमि प्रशासन कार्यालय सहयोग गर्न तयार रहेको समेत जनाएको छ। तर नगरपालिकामै आवश्यक तयारी नहुँदा प्रगति हुन नसकेको बताइएको छ। तपाईं अहिले सुन्दै हुनुहुन्छ मर्साङदी समाचार। समाचारको क्रममा केही व्यापारिक विश्राम।
10: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
11: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
10: अब जापान ट्राई होइन स्योर गरौं।
11: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
10: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
11: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
10: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर विशेषर 8 नारायण स्थान चोक नवील बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
11: सम्पर्क नम्बर 066-590-299 मोबाइल नम्बर 98-560-60-299। विगत 12 वर्षदेखि लमजुङ मोडेल हस्पिटल मार्फत हजुरहरूमा सेवारत पुरानै संचालकद्वारा अब नयाँ व्यवस्थापन अनि अत्याधुनिक रंगीन भिडियो एक्सरे सँगै 500 MA को अत्याधुनिक डिजिटल एक्सरे अनि अनुभवी विशेषज्ञ डाक्टरहरू एवं नयाँ युवा जोश जाँगर सहित हरपल अत्याधुनिक प्रविधि र विज्ञानसँग अपडेट डाक्टरहरूद्वारा 24 घण्टा हजुरहरूको सेवामा मोडल सिटी हस्पिटल बेस्तर 7 लमजुङ पुरानो लमजुङ मोडल हस्पिटल भएकै ठाउँबाट निरन्तर सेवामा रहेको जानकारी गराउँदछौ। हाम्रो कुनै शाखा छैन, हामी कतै ठाउँ सरेको छैन। हाम्रा सेवाहरू 24 घण्टा इमर्जेन्सी सेवा, प्रसूति सेवा, फार्मेसी सेवा, प्रयोगशाला, रगत दिशा पिसाब जाँच, सुरक्षित गर्भपतन परामर्श सेवा, बिरामी भर्ना एम्बुलेन्स सेवा, गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच, ECG, इन्सुलिन सुई, रेबिज भ्याक्सिन, हेपाटाइटिस खोप, अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने, अक्सिजन सेवा, नेबुलाइजेसन सेवा, मेजर तथा माइनर अपरेशन। मोडल सिटी हस्पिटल, पुरानो लमजुङ मोडल हस्पिटल, बेसिसर 7 लमजुङ। सम्पर्क 0665200004, 98400506।
12: लमजुङ कालिका यातायात सञ्चालक प्रणाली विशेषको सूचना। यस प्रणालीमा दर्ता भएका सवारी साधनहरू प्रणालीको कार्यालयमा सम्पर्क नगरी बाहिरबाट खरिद बिक्री भएकाले यस्ता व्यवसायीहरूलाई कार्यालयमा आई स्वामित्व लिन मिति 2022 साउन महिनाको 15 गते भित्र नामसारी गर्नुहुन अनुरोध गरिन्छ। तोकिएको मितिभित्र कार्यान्वयन नगरेमा यस्ता सवारी साधनहरूलाई दुर्घटना परेको बखत प्रणालीबाट पाउने सेवा सुविधाबाट वञ्चित गरिनेछ। यस कम्पनीमा दर्ता भए विभिन्न रूपमा सञ्चालन हुँदै आएको सवारी साधनहरू विस्थापित भए 3 महिना भन्दा बढी समयसम्म सत्तामा नआएको यातायातका साधनहरू कम्पनीले सूचना जारी गरी 45 दिनको समय दिने, उक्त समयसम्म नआएमा कम्पनीले अर्को व्यवस्था भई सञ्चालन गर्न निर्णय गर्दछ। साथै कम्पनीमा आबद्ध भई सञ्चालनमा आएका यातायातका साधनहरू दुर्घटना भई मरमत गर्दा 3 महिना भन्दा बढीसम्म समय लाग्ने भएमा कम्पनीमा जानकारी गराउनु पर्नेछ अथवा यातायातका साधनहरू काम नलाग्ने भई लगतकट्टा गर्नुपर्ने भएमा लगतकट्टा गरेको मितिले 3 महिनाभित्र नयाँ सवारी साधन दर्ता गर्नुपर्ने, अन्यथा रूट खारेज हुनेछ। गाड़ी खरिद भई आफ्नो नाममा नामसारी पास भएको मितिले बिलबुकमा फोटो टाँस नभएको अवस्थामा बीमा पोलिसीमा 35 दिनभित्र अनिवार्य रूपमा बीमा पोलिसीमा नामसारी गर्नुहुन अनुरोध गरिन्छ। गाड़ीको रिन्यू भएका कागज पत्र अनिवार्य रूपमा प्रालीको कार्यालयमा ल्याउनुहुन अनुरोध छ। आफ्नो गाड़ीमा नेपाल सरकारको वा कम्पनीले तोकेको गाड़ी भाड़ा अनिवार्य रूपमा टाँस गर्नुपर्नेछ। यात्रुहरूले यात्रा गर्दा महत्वपूर्ण कागज पत्र एवं सरसामानको जिम्मेवारी स्वयं आफै लिनुपर्ने अथवा चालक वा परिचालकलाई जानकारी गराउनु हुन अनुरोध गरिन्छ। ट्राफिक नियम पालना गरौं, सभ्य नागरिक, चालक, परिचालक, सवारी साधनको परिचय दिउ। लमजुङ कालिका यातायात सञ्चालक प्रणाली, बेसी सर लमजुङ।

0: रेडियो कार्यक्रम साइनो
1: आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको साइनो र सम्झनाहरूको पुनर्ताजगी
0: हरेक शनिबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म रेडियो मर्स्याङदी 95 मेगाहर्ज लमजुङ र रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज पोखराबाट
1: सुन्न नभुल्नुहोला रेडियो कार्यक्रम साइनो
2: मर्स्याङदी एफएम 95 मेगाहर्ज
3: विश्रामपछि स्वागत छ अब बाँकी समाचार यो वर्षको शरद ऋतुमा मनास्लो हिमाल आरोहण गर्न 29 टोलीले अनुमति लिएका छन् पर्यटन विभागको पछिल्लो तथ्याङ्क अनुसार 29 टोलीका 448 आरोहीले मनास्लो आरोहणका लागि अनुमति लिएका हुन् विभागबाट अहिलेसम्म कुल 32 टोलीका 367 जना आरोहीले शरद ऋतुमा हिमाल चढ्न अनुमति लिएका मध्ये मनास्लोका लागि मात्रै 29 टोलीका 448 आरोही रहेका छन् यो सिजन मनास्लोका आरोहीबाट 15,87,56,250 राजस्व संकलन भएको छ गोर्खाको चुन्दुमरी एक सामा गाउँमा रहेको 8,163 मिटर उचाइको मनास्लोमा केही वर्षदेखि पर्वतारोहीको आकर्षण बढ़दै गएको छ अहिले मनास्लो हिमाल आरोहणका लागि शेर्पाहरूले क्याम्प निर्माण गर्ने र बाटो बनाउने काम गरिरहेको आरोही न्याङसाल छ्योदेनले बताउनुभयो आरोहीहरू भने भोलि सोमबारपछि मात्रै बेसकम आउने उहाँले जानकारी दिनुभएको छ अहिले बेसकम नजिकै रहेको सामा गाउँ आरोही र उनीहरूका सहयोगीले खसाखस भरिएको छ मनास्लो हिमाल विश्वको 8 र नेपालको 7 अग्लो हिमाल हो यसलाई किलर माउन्टेनका रूपमा पनि चिनिन्छ मनास्लो हिमालको बेसकम सामा गाउँबाट 2 घण्टाको पैदल दूरीमा छ सन् 1956 जापानिज नागरिक तासी इमा नोसी र ग्याल्जेन नोर्बो शेर्पाले पहिलो पटक मनास्लोको सफल आरोहण गरेका थिए भोटेकोशी बाढ़ी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ़दै गएको छ नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा शनिबारसम्म 11,05,56,26,971 मौजात रहेको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले जनाएको छ सरकारले यसअघि कोषमा जम्मा भएको 1 अर्ब रूपियाँ बाढ़ी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ 9 वाणिज्य ब्याङ्कमा 8,06,25,15,518 रूपियाँ र हिमालयन ब्याङ्क र लक्ष्मी सनराइज ब्याङ्कमा रहेको डलर खातामा थप 1,98,37,695 अमेरिकी डलर जम्मा भएको कार्यालयले जनाएको छ लमजुङमा क्रियाशील गैर सरकारी संस्था ग्रामीण सामुदायिक विकास केन्द्र आरसीडीसीले वित्तीय सेवा प्रदायक संस्थाका लागि वित्तीय योजना तयारी तथा सेवा विस्तार सम्बन्धी तालिम सञ्चालन गरेको छ आरसीडीसी र ओल्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा संचालित एकीकृत परियोजना अन्तर्गत तालिम आयोजना गरिएको हो विशेषहरूको काउलीपानीमा शुक्रबारदेखि शुरू भएको तालिम आजसम्म सञ्चालन हुने छ तालिममा दोर्दी गाउँपालिकाका 2 सहकारी सहित विशेषर र सुन्दर बजार नगरपालिकाभित्रका विभिन्न सहकारी संस्थाका संचालक समितिका पदाधिकारी तथा कर्मचारी सहभागी छन् तालिममा वित्तीय योजना निर्माण संस्थाको सेवा विस्तार तथा वित्तीय व्यवस्थापन लगायतका विषयमा केशवराज आचार्यले सहजीकरण गर्नुभएको छ तालिमबाट वित्तीय सेवा प्रदायक संस्थाको योजना निर्माण तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको एकीकृत परियोजनाका बजार संयोजक दुर्गा प्रसाद ढुंगानाले जानकारी दिनुभयो अमेरिका बेलायत फ्रान्स र जर्मनीले इरानको आणविक कार्यक्रमलाई लिएर अन्तर्राष्ट्रिय दबाव थप बढ़ाउने तयारी गरेका छन् चार देशले राष्ट्रसंघको आणविक निगरानी तथा अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी आईएईए को बोर्ड अफ गवर्नर्स समक्ष इरानले आणविक प्रसार सम्बन्धी आफ्ना कानूनी दायित्व पालना नगरेको विषय संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा पठाउने प्रस्ताव अघि बढ़ाउने तयारी गरेका हुन् प्रस्ताव अहिले वार्ताको चरणमा रहेको र आईएईए बोर्ड समक्ष औपचारिक रूपमा प्रस्तुत भइ नसकेको एएफपीले जनाएको छ प्रस्तावमा आईएईएका महानिर्देशक राफेल ग्रोसीलाई यसअघि पारित गरिएका सम्बन्धित प्रस्तावहरू सबै सदस्य राष्ट्रसंघ सँगसँगै संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद र महासभासम्म पुर्याउन आग्रह गरिएको छ। प्रस्तावमा इरानको आणविक कार्यक्रमबाट उत्पन्न चुनौतीको कूटनीतिक समाधान खोज्नुपर्नेमा समेत जोड़ दिएको छ। साथै सबै पक्षलाई वार्तामा रचनात्मक रूपमा सहभागी हुन आह्वान गरिएको छ। सन् 2025 अमेरिका र इजरायलले इरानका आणविक स्थलमा आक्रमण गरेपछि इरानले प्रभावित आणविक स्थलमा आईएएका निरीक्षकहरूलाई प्रवेश दिएको छैन। निरीक्षकहरूलाई प्रवेश नदिनु तथा आणविक सामग्रीको अवस्थाबारे पुष्टि हुन नसक्नुले आणविक प्रसारको जोखिम बढ़ाएको चेतावनी दिँदै यस विषयमा तत्काल ध्यान दिन आवश्यक रहेको बताउँदै आएको छ। आईएएका अनुसार इरानसँग 440.9 किलोग्राम युरेनियमको भण्डार छ, जसलाई 60% शुद्धतामा समृद्ध पारिएको छ। आणविक हतियार निर्माणका लागि सामान्यतया झण्डै 90% शुद्धता भएको युरेनियम आवश्यक मानिन्छ। मलेसियामा चलिरहेको एसीसी पुरूष प्रिमियर कप क्रिकेटमा नेपालले आज साउदी अरबसँग खेल्दैछ। समूह अन्तर्गतको यो खेल क्वालालम्पुरमा रहेको बायोमास ओभलमा नेपाली समय ओभलमा हुनेछ। नेपालले यसअघि प्रतियोगितामा लगातार दुई खेल जितेको छ। नेपालले पहिलो खेलमा बहराइनलाई 7 विकेट र दोस्रो खेलमा आयोजक मलेसियालाई 6 विकेटले हराएको थियो। समूह एमा नेपाल, साउदी अरब, बहराइन, मलेसिया र हङकङ रहेका छन्। त्यस्तै समूह बीमा यूएई, कुवेत, ओमन, कतार र सिंगापुर रहेका छन्। प्रतियोगिताको उपाधि जित्ने टोलीले 2027 एसिया कपमा स्थान बनाउने भएकाले हरेक खेल महत्वपूर्ण छ। नेपालले समूह चरणको अन्तिम खेलमा पर्सी हङकङसँग खेल्नेछ। प्रतियोगिताको फाइनल खेल यही भदौ 27 गते शनिबार हुनेछ। वर्षेन्दी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
4: मुख्य समाचारका प्रायोजक
5: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
3: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत 1 दशकमा 18 लाख परिवार लाभान्वित। विभिन्न जलविद्युत आयोजनाको सुरुङमा लेदो पन्छाएर खोजी र उद्धार आज पनि चल्दै। धादिङको परेवा भीट सड़क खण्ड आज पनि बेलुका 6 बजेसम्म बन्द, मरमत कार्य चल्दै। लुम्बिनी, गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा वर्षा। लमसुङको मध्य नेपाल नगरपालिकामा जग्गा व्यवस्थापन सम्बन्धी सेवा प्रवाह शुरू हुन सकेन। बिहान 10 बजेको वर्षाङ्गी समाचार अहिलेलाई सकियो। प्राविधिक मित्र दिपेशलाई धन्यवाद दिँदै समाचार कक्षबाट म वसन्ता विदा हुन्छु। रेडियो मर्स्याङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्स्याङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: ओहो दाई, तपाईले कति चाँडो घर पनि छोडाइ सक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टिलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै विशेषह नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फ्रेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टिल फ्रेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बसलमाई सटर एण्ड ग्रिल उद्योग, विशेषर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 9843638518, 9843638518।
5: यो मोबाइलले पनि तनावै दियो भने
6: हैन, के तनाव दियो ए खुशी।
5: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
6: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
7: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532।
8: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Mania, Extreme Energy Drink.
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ। यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंहखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा कैली ढोकाहरू पनि उपलब्ध छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंहखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 46257 र 98400067।

0: दिदी अल्मलै पर्नु भए त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतल गर्ने डिजिटल ढक्तराज चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी बैंक अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
5: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
4: अब जापान ट्राई होइन स्योर गरौं।
5: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
4: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
5: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
4: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, भिसे सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
5: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9856602900।
6: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
7: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
6: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
7: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
6: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201900, 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
7: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
8: नेपाल ऋण खप्पै बिमगाछ क्याल्भोलुम प्रविधि से शोभा अल्मोनियम कोटेड सादा थिन रंगीन जस्ता पाता हुलास जुरा कलर सेन बन्दा तीन गुना बढी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुगमुला
9: तीन गुना लाना टुला
8: हुलास मुसम अर्कुतिल दमाइसे।

0: फ्यान्सी घर बनाउने काम सुरु भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन फ्यान्सी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो। तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोप्राइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
2: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
3: यो दाँतले मलाई साह्रै दुःख दियो।
4: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
3: जान त जाने, बरु कहाँ जाने होला खै?
4: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि।
5: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोप्राइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9805677272।

0: you?
1: Extreme energy drink.
2: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेसर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
3: महको सेवन स्वास्थ्य र दीर्घ जीवन
5: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
6: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान सुरु गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि होइन र
5: हो नि बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
6: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
7: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ
8: नमस्कार अहिले दिउँसोको 1 बजेको छ अब सुन्नुहोस् जीवन तन्दुकारबाट समाचार नेपालमा अवैध रूपमा भित्र्याउँदै आएका एक लाई हिजो बिरगंजबाट गरिएको छ स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो रुकावट भए त असर पर्छ नै तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकैनाशको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो सर्वोत्तम सिमेन्ट सर्वोत्तम मजबुती
9: अहिले बिहानको ठिक 11 बजेको छ

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, आल्मुनियम, स्टील का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209773, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
4: जय राम, जय सीता।
5: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
4: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
5: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
4: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्रीराम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
5: हो नि भाउजू।
6: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
7: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
6: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
7: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
6: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला, क्रिस्टल पाइने।
7: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्रीराम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट बैंक नजिकै लमजुङ।
8: सम्पर्क मोबाइल नम्बर 98464 95074 र 98065854।

0: California. Extreme energy drink.
1: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यस्तो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्। हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ। नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
2: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका आज होटल द चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840098261।
3: हेलो, मर्सिङ एफएम 95 मेगाहर्ज

0: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
0: अब जापान ट्राई होइन स्योर गरौ।
1: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
0: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
1: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
0: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेषहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
1: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9856602900।
2: नेपाल ऋण खप्पै बिमा जान्छ। क्याल्बोलुम प्रविधि से शोभा आल्मोनियम कोटे सादा थिन रंगीन जस्ता पाता हुलास जुरा कलर छन भन्दा तीन गुना बढी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुगमुला तीन गुना लाना टुला हुलास मुसम अर्कु तिल दमाइसे
3: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
4: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनियोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
3: थप जानकारी लागि सम्पर्क 0665909900, 9847799200। सेवा मोडल हस्पिटल प्राली बेसिसर स्वास्थ्य।

0: ओहो दाई, तपाईले कति टाढो घर पनि छोडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टिलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै विशेषह नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फ्रेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टिल फ्रेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बसलामाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 9843638518, 9843638518।
5: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रविनालाई चाहिँ के भयो?
6: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
5: कति दिन बस्ने मुख छुनेर दिपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
7: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दिपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोपाइटर दीपक पौडेल, बेसीसार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
5: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
8: यो मोबाइलले पनि तनावै दियो भने
7: होइन, के तनाव दियो ए खुशी?
8: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
7: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो बैङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
7: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो बैङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532।
9: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
8: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
9: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
8: मलाई त एकदमै मन पर्यो।
9: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
10: कम्प्युटर टोलमा छापावला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनसादी खरिद बिक्रीका लागि
11: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665204435, 5204475। विश्वास तपाईँको, सेवा हाम्रो, सेवा हाम्रो।
12: घर आँगन होस् वा सडकको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौ फूल बिरुवा, बनाऊ हराभरा।
13: द्वारा।
14: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
15: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
14: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
15: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
14: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 98 5 60 46 244

0: घर बनाउने काम सुरु भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक सलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो। तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
2: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
3: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
4: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
3: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
4: साथमा चौबिसै घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
3: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार छ लमजुङ। सम्पर्क फोन 0664021234, मोबाइल 9841454148।
5: होइन खुसी, के खान्छौ आजकल? त झनै फुर्तिलो र स्वस्थ देख्छु त।
6: खाने त खासै केही होइन दिदी, लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु।
5: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
6: हो नि दिदी, लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
5: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
6: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह, मौरीको गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि।
5: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
7: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8-13-14 नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 9861139157।
6: महको सेवन स्वास्थ्य र दीर्घ जीवन।
8: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
9: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
8: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
9: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
8: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665200119, 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
9: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
10: नेपाल ऋण खप्पै बिमगान्छ, ख्याल बोलुम प्रविधि से शोभा आल्मोनियम को तेल सादा थिन रंगीन जस्ता पाता हुलास जुरा कलर सेन बन्दा तीन गुना बड़ी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुगमुला तीन गुना लाना टुला हुलास मुसम अर्कु तिल दमाइशे
11: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 12 बजेको छ। Extreme energy drink. Taste the difference. Feel the energy.

0: Siphonia. Extreme energy drink.
1: आमा, ए आमा, खाना खाने बेला भयो, ला आउनुस् न।
2: खाना पनि के खानु? यो बिकासे चामल केही स्वाद आउने हैन? ऊ हाम्रो पाला जस्तो ढिँडो, आटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
1: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुशी, बुहारी पनि खुशी। हाम्रै बेसी सर आठमा रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
3: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्गानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मसौरा, चियापत्ती, च्याउ, सर्स्यु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आँगा, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
4: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
1: लिभन अर्गानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा जनैफाट जाने बाटो कारागार अगाडि लम्छुन। प्रोप्राइटर गम बहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
5: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
6: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रो बेसी सहर 7 पुरानो बेन्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
7: हामी कहाँ फेसियल, नेल आर्ट, मेहेन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
6: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, बेसेश्वर नगरपालिका 7 पुरानो बैङ्क, लमसुङ। सम्पर्क 98461-26344, 98461-26344।

0: सर्वोत्तम सुपर ग्रिडमा छ 60% बढी पकड शक्ति, जसले बन्छ सर्वोत्तम निर्माण, सर्वोत्तम स्टील।
1: नमस्कार, अहिले दिउँसोको 1 बजेको छ। अब सुन्नुहोस् जीवन तन्दुकारबाट समाचार। नेपालमा अवैध रूपमा भित्र्याउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ। स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो। रुकावट भए त असर पर्छ नै, तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि, जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकै नासको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।
2: तपाईं अहिले रेडियो प्रसङ्गी सुन्दै हुनुहुन्छ।
3: पहुंचा रहा है मैं यहाँ।

0: मङ्गलम भगवान विष्णु मङ्गलम गरुड ध्वज मङ्गलम पुनरी काश्य मङ्गला एकनु हरि। ल अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओ अस्मि हेर्न दुलैले लगाएको सुनको चुरा सिक्री बिन्दिया मङ्गलसूत्र औँठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसिसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
8: अब धेरैजनाले खोज्ने गरेको त बेसिसार साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि। तपाईँ पनि त्यही जानुहोस् न।
9: हाम्रा सेवाहरू एमएस पाइप फलाम आल्मुनियम स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस ग्रिल सटर आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड सिमेन्ट इटा रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
7: हिमालयन ब्रदर ग्रुप प्राली बेसिसर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीका लागि सम्पर्क 0663520973 मोबाइल 97463 06501।
10: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: Patagonia.
1: Extreme energy drink.
2: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ लम्सुङ।
3: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनियोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
2: थप जानकारी लागि सम्पर्क 0665909999 9847769229। सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ सानीमा बैंकको ठीक अगाडि।
4: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
5: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
4: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेनस्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, के त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
5: ल भइहाल्छ नि नानी।
6: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
7: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
6: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसर साथ, भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 9846077745।
2: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।
8: हेलो, मर्सिङ एफएम 95 मेगाहर्ज।

0: ayah mau dini ama ayah ni ayah
1: ये भाई दीदी तपाईलाई सन्चो छैन कि कसो
0: हेर न बाबु छाती दुख्ने पेट गोज्ने गर्छ कहिले काहीँ त सास फेर्नै गाह्रो आया खै के भयो के
1: ल दिदी त्यसो भने त तुरुन्त चेक जाँच गरिहाल्नुस् न आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा
0: जाने त भने हो बाबु खै कहाँ जाने कहाँ जाने होला है
1: ल दिदी विशिष्ट नगरपालिका साथ पुरानो बैंक चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुस् न
2: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ
3: थायराइड सुगर प्रेसर छाती पेट हार्जोनी नसा रोग महिला सम्बन्धी रोगहरू नाक कान घाँटी सम्बन्धी रोग छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ
2: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ
3: केयर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो बैंक चोक लमजुङ
2: सम्पर्क फोन 9849068924 9845036780
0: यो मोबाइलले पनि तनावै दियो भने
4: हैन के तनाव दियो ए खुशी
0: हेर न अस्ति भक्खर बनाएर ल्याएको फेरि बिग्रियो हैन मर्मत गर्ने गतिलो पसल कतै छैन
4: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो बैंक चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
5: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ
6: प्रोप्राइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसीसार नगरपालिका साथ पुरानो बैंक चोक रोशन फ्रेस हाउस सँगै लमजुङ थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532
7: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी बैंकको ठिक अगाडि पनि रहेको छ
8: विगत 12 वर्षदेखि लमजुङ मोडेल हस्पिटल मार्फत हजुरहरूमा सेवारत पुरानै सञ्चालकद्वारा अब नयाँ व्यवस्थापन अनि अत्याधुनिक रंगीन भिडियो एक्सरे सँगै 500 MA को अत्याधुनिक डिजिटल एक्सरे अनि अनुभवी विशेषज्ञ डाक्टरहरू एवं नयाँ युवा जोश जागर सहित हरपल अत्याधुनिक प्रविधि र विज्ञान सँग अपडेट डाक्टरहरूद्वारा 24 घण्टा हजुरहरूको सेवामा मोडेल सिटी हस्पिटल विस्तार 7 लमजुङ पुरानो लमजुङ मोडेल हस्पिटल भएकै ठाउँबाट निरन्तर सेवामा रहेको जानकारी गराउँदछौ हाम्रो कुनै शाखा छैन हामी कतै ठाउँ सरेको छैन हाम्रा सेवाहरू 24 घण्टा इमर्जेन्सी सेवा प्रसूति सेवा फार्मेसी सेवा प्रयोगशाला रगत दिशा पिसाब जाँच सुरक्षित गर्भपतन परामर्श सेवा बिरामी फर्ना एम्बुलेन्स सेवा गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच ECG इन्सुलिन सुई रेबिज भ्याक्सिन हेपाटाइटिस खोप अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने अक्सिजन सेवा नेबुलाइजेसन सेवा मेजर तथा माइनर अपरेशन मोडल सिटी हस्पिटल पुरानो लमजुङ मोडेल हस्पिटल बैशिसर 7 लमजुङ सम्पर्क 0665200004 9840050663
9: सुवर्ण अवसर
10: के तपाईँलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप स्टीलको पाइप कम्पाउण्ड जाली कुखुराको जाली रंगीन जस्ता पाता ग्याबिङ जाली कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ यदि चाहिएको छ भने बेसीसार नगरपालिका 8 सिङ्गेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्
11: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ
10: प्रोप्राइटर अमृत श्रेष्ठ नन्द मेटल सप्लायर्स बेसीसर नगरपालिका 8 सिङ्गेखोला पुलचोक लमजुङ थप जानकारीको लागि सम्पर्क मोबाइल 9856046257 र 9840066787

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
1: हेर्न माले
2: ए छोरी त्यो पालीमा राखेको रेडियो ले त बा
3: हुन्छ हुन्छ

0: कति राम्रो गीत बजेको मनै हर्र भयो। ए केटा केटी हो आओ त आओ, यो रेडियो त मैले चिन्नै सकिनँ कुन हो बा।
1: बुबालाई अझै थाहा छैन, यो त हाम्रै लमजुङको बेसी शर्मा खुलेको रेडियो मर्स्याङ हो नि त।
2: तपाईँको आफ्नै रेडियो मर्स्याङ।
1: ल बुवा, तपाईँ रेडियो मर्स्याङ सुन्दै गर्नुहोस्, अब जोत्ने पालो मेरो।

0: सुन्दर मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी शहर नगरपालिका साथ त्रिवेणी टोल बेसी शहर
1: कम्प्युटर टाउलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्के तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुन चाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी शहर नगरपालिका साथ त्रिवेणी टोल बेसी शहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 066-520-152
1: मोबाइल 97460-00454
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ
3: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ
2: अब जापान ट्राई होइन स्योर गरौं
3: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा
2: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर अप्रिल जुलाई अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ
3: अनुभवी प्रशिक्षक भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्
2: प्रबन्धक निर्देशक कर्ण गुरुङ थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर बिसे सहर 8 नारायण स्थान चोक नवील बैंक भएको भवन शाखा कार्यालय सुन्दरबजार 6 मिलन चोक
3: सम्पर्क नम्बर 066-590-299 मोबाइल नम्बर 98-560-60-299
4: पानी उमालेर पिउने मास्क लगाएर हिँड्ने तर चुरोट र मदिरा चाहिँ सेवन गर्ने के तरिका हो साथी यो
5: चुरोट र मदिरा सेवन त मेरो शोक हो नि
4: यसलाई शोक नमान्नु साथी सुर्तीजन्य पदार्थको प्रयोग र मदिराको सेवन मुठु रोग उच्च रक्तचाप दीर्घ श्वास प्रश्वास रोग मधुमेह क्यान्सर जस्ता रोगको उच्च जोखिम निम्त्याउने तत्त्वहरू हुन्
5: ए हो र
4: त्यति मात्र होइन साथी शारीरिक रूपमा निष्क्रिय रहनु नुनिलो गुलियो चिल्लो बढी खानु पनि नसर्ने रोगका जोखिम तत्त्वहरू हुन्
5: बाप्रे यति धेरै जोखिम
4: धुलो धुवानी नसर्ने रोगका जोखिम तत्त्व हुन् तर तपाईँ मास्क लगाउनुहुन्छ राम्रो बानी हो
6: सुर्तीजन्य पदार्थ र मदिराको सेवन नगरौं गुलियो नुनिलो तथा चिल्लो कम खाऊ शारीरिक रूपमा सक्रिय रहन दैनिक कम्तीमा 30 मिनट व्यायाम गरौं फलफूल र सागसब्जी प्रशस्त मात्रामा खाने गरौं नसर्ने रोगका जोखिम निम्त्याउने तत्त्वहरूबाट टाढै बसौं राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र
7: मरेनी आमा यो दाँतले मलाई साह्रै दुःख दियो
8: ए दिदी कति अय्या अय्या भनेर बस्नुहुन्छ ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ
7: जान त जाने बरु कहाँ जाने होला खै
8: किन चिन्ता लिनुहुन्छ हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि
9: हामी कहाँ दाँतको परीक्षण गर्ने दाँतको एक्सरे गर्ने दाँत सफा गर्ने दाँतमा सिमेन्ट भर्ने दाँतको जरेदेखि उपचार गर्ने नमिलेको बाङ्गोटिङको दाँतलाई मिलाउने दाँत निकाल्ने अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ प्रोप्राइटर सन्तोष विश्वकर्मा ग्रेस डेन्टल क्लिनिक बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर सम्पर्क नम्बर 98465-00-271 र 98065-67-272
10: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्
11: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच अनुभवी फार्मासिस्ट द्वारा औषधि बिक्री वितरण तथा परामर्श नेबुलाइजर सेवा घाउ ड्रेसिङ संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
12: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
11: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल द चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008261।

हेलो नमस्ते गुड आफ्टरनून स्वागत छ यहाँलाई मर्सङ्गदी कल टाइममा कार्यक्रम प्रस्तुत म लक्ष्मी छु र टेक्निकली सपोर्ट गर्दै हुनुहुन्छ साथी दिलुले र आज आइतबारे बसाईमा उपस्थित भइसकेको छौ तपाईँ पक्कै पनि सन्चै हुनुहुन्छ होला भन्ने विश्वास गरेको छु प्रशस्त मात्रामा पानी पिउनुहोला काममा व्यस्त हुनुभए तापनि साथै कार्यक्रम सुन्दै हुनुहुन्छ भने कार्यक्रममा जोडिन सक्नुहुनेछ 0665220020 डायल गरेर सात दिनको सातै बार फरक फरक बसाईको साथमा हामी उपस्थित हुने गर्छौ र नियमित कलर हुनुहुन्छ भने तपाईँलाई जानकारी नै छ आइतबारको दिनमा एउटा शीर्षकमा कुराकानी गर्ने गर्छौं हामी र कति साथीलाई थाहा छ होला कतिलाई थाहा छैन होला हिजो भदौको 20 गते चाहिँ नेपालमा मानव बेचबिखन तथा ओसार पसार विरूद्धको दिवस चाहिँ मनाइएको थियो कतिलाई थाहा छ होला त्यसको बारेमा चाहिँ हामी कुराकानी गर्छौं र मानव बेचबिखन भनेको के हो यसको प्रमुख उद्देश्यहरू र जानकारीहरूको बारेमा हामी बुझ्नेछौं तपाईँले आफूले थाहा पाउनु भएको कुराहरू तपाईँले राख्न सक्नुहुनेछ कुनै कुरा तपाईँले साथीबाट सुन्न सक्नुहुनेछ र आजको बसाईमा जोडिन चाहनुहुन्छ भने 0665220020 तपाईँले फोन गर्नुपर्ने हुन्छ साथै हाम्रो कार्यक्रम हाम्रो पात्रबाट पनि प्रसारण भइरहेको छ साथै रेडियो मर्साङदीको फेसबुक पेजबाट पनि तपाईँले सुन्न सक्नुहुनेछ त्यहाँबाट पनि तपाईँले कार्यक्रम सुनेर प्रतिक्रिया दिन सक्नुहुनेछ कुन ठाउँबाट सुन्दै हुनुहुन्छ र तपाईँको ठाउँतिर मौसम कस्तो छ कसलाई सम्झिन चाहनुहुन्छ इत्यादि कुराहरू तपाईँले मेन्सन गरेर चाहिँ पठाउन सक्नुहुनेछ शुरूआती चरणमै छौ यति बेला तपाईँको सामु एउटा सांगीतिक कोशीले राख्न चाहन्छौ स्वीकार दिनुहोला

0: हजुर, यो मिठो सांगीतिक कोशीले पछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेका छौ। कार्यक्रम सुन्दै हुनुहुन्छ भने तपाईँ कार्यक्रममा जोड़िन सक्नुहुनेछ। 0665020020 डायल गरेर आज हामी एउटा शीर्षकमा कुराकानी गरिरहेको छौ। मानव बेचबिखन विरूद्धको कुरा चाहिँ हामी गरिरहेको छौ। मानव बेचबिखन दिवस चाहिँ नेपालमा हरेक भदौको 20 गते चाहिँ मनाउने गरिन्छ। यस वर्ष चाहिँ यो रस्तोमा आएको प्राकृतिक विपत्तिको कारण चाहिँ कुनै पनि कार्यक्रम चाहिँ भएको थिएन। हिजो परेको थियो राष्ट्रिय मानव बेचबिखन दिवस चाहिँ नेपालमा, र त्यसको देशशोकमा परेको हुनाले चाहिँ यो दिवस मनाएको अवस्था चाहिँ छैन हिजो चाहिँ। र मानव बेचबिखन भनेको के हो भनेर बुझ्न चाहनुहुन्छ भने, मानव बेचबिखन भनेको मानिसलाई झुक्क्याएर, डर धम्की दिएर, जबरजस्ती गरेर वा प्रलोभनमा पारेर शोषण गर्ने उद्देश्यले एक ठाउँबाट अर्को ठाउँमा लैजाने, किनबेच गर्ने वा नियन्त्रणमा राख्ने अपराध हो। अब यो चाहिँ विभिन्न हेतुले गरिन्छ। कुनै अवस्थामा मानिसलाई यौन शोषण, जबरजस्ती यौन व्यवसायमा लगाउने उद्देश्यले चाहिँ मानव बेचबिखन गरिन्छ। कुनै अवस्थामा जबरजस्ती श्रम वा घरेलु काममा लगाउने उद्देश्यले गरिन्छ। कुनै अवस्थामा बाल बालिकालाई बेच्ने वा शोषण गर्ने, जबरजस्ती विवाह गराउने, अंग बेचबिखन र अन्य प्रकारको शोषण चाहिँ गराउने चाहिँ यो मानव बेचबिखनको मुख्य उद्देश्य भनेको चाहिँ इत्यादि कुराहरू गराउनु हो। र मानव बेचबिखनबाट चाहिँ हामी कसरी बच्न सकिन्छ त भनेर तपाईँ बुझ्न चाहनुहुन्छ भने, कुनै पनि अपरिचित व्यक्तिले दिएको आकर्षक रोजगारी वा विदेश जाने प्रस्तावमा चाहिँ तुरन्त विश्वासै गर्नु हुँदैन। हामीले कुनै व्यक्तिले एकदमै राम्रो रोजगारीको अवसर तपाईँले मिलाएर राख्नुभएको छ भने त्यसको बारेमा एकदमै राम्रोसँग सूक्ष्म किसिमले बुझेर मात्रै चाहिँ तपाईँले ओके भन्नुपर्छ। र विदेश पठाउने प्रलोभनमा चाहिँ एकदमै धेरै फसिराख्नु भएको छ, एकदमै सस्तो मूल्यमा विदेश पठाउँछु, एक दुई महिनामा विदेश पठाउँछु भन्ने किसिमले विशेष गरी महिलाहरूलाई चाहिँ एकदमै श्रम शोषणको लागि, यौनिक शोषणको लागि पनि एकदमै पठाइरहेको अवस्था छ। त्यसमा हामी एकदमै बुझ्नुपर्ने हुन्छ। अनि राहदानी, नागरिकता तथा अन्य कागजातहरू नदिने, हामीले आफ्नो नागरिकताहरू अनि पासपोर्टहरू चाहिँ, राहदानीहरू चाहिँ, कागजातहरू चाहिँ यतिकै नबुझिकन, राम्रोसँग नबुझिकन कुनै मान्छेलाई चाहिँ दिनु हुँदैन। राम्रोसँग बुझेर मात्रै तपाईँले चाहिँ दिनुपर्ने अवस्था हुन्छ। विदेश जाँदाखेरि चाहिँ कानूनी प्रक्रिया र आधिकारिक म्यान पावरबाट मात्रै काम चाहिँ अगाडि बढाउनुपर्छ। अब जुनसुकै मान्छे, अब राम्रो फेसबुक वाट्सएपतिर भेटेको मान्छेहरूलाई विश्वास गरेर चाहिँ आफूले विदेश जाने काम चाहिँ अघि बढाउनु हुँदैन। त्यस्तो मान्छेलेबाट हामी विदेश गयौं भने हामी त्यहाँ पुगेर पनि एकदमै समस्यामा परे पनि हामीलाई फेरि समाधान गर्न पनि एकदमै कठिन नै हुन्छ। त्यही भएर चाहिँ अलिकति बुझेको, आफूले एकदमै विश्वास गरेको म्यान पावरहरूबाट मात्रै तपाईँले चाहिँ विदेशको लागि चाहिँ प्रोसेसिङहरू चाहिँ अगाडि बढाउनुपर्छ। तपाईँले कुनै मान्छेमा शंका लागेमा परिवार, शिक्षक, प्रहरी र एकदमै सम्बन्धित निकायले चाहिँ जानकारी दिनुपर्छ यसबाट बस्नको लागि। मानव बेचबिखनको कुरा गरिरहँदाखेरि लमजुङमा पछिल्लो वर्ष चाहिँ यसको मुद्दा चाहिँ अलिकति कम दर्ता भएको देखिएको छ। अब यसको राम्रो पक्ष हो, लमजुङको हेर्ने हो भने चाहिँ लमजुङमा अलिकति कम मात्रामा देखा परेको छ मानव बेचबिखन। पक्कै पनि यो शिक्षाको कारणले गर्दाखेरि, सबैजना अलिकति शिक्षित भएको कारणले गर्दाखेरि पनि यो कम भएको अवस्था छ। अब यसबाट हामी अझै पनि एकदमै वञ्चित भएको अवस्था छैन कुनै पनि ठाउँमा। त्यसबाट कसरी बच्न सकिन्छ, यसमा सचेतनामूलक, जनचेतनामूलक कुराहरू चाहिँ हामीले प्रचार प्रसार गर्न सक्यौं भने यसबाट चाहिँ बच्न सकिन्छ। र अहिलेको देशको स्थितिमा चाहिँ मानव बेचबिखनको कुरा गर्नुहुन्छ भने, लमजुङमा घटे पनि देशमा चाहिँ बढ़िरहेको अवस्था छ। एकदमै शरीरको अंगहरू बेच्नको लागि पनि मानव बेचबिखन गरिरहेको अवस्था छ। यौन हिंसा शोषणको लागि पनि मानव बेचबिखन एकदमै भइरहेको छ। तपाईँले सामाजिक सञ्जालमा पनि धेरैजना दिदी बहिनीहरू चाहिँ विदेश पुगेर एकदमै रुई कराई गरेको अवस्थामा तपाईँले भिडियोहरू देख्न सक्नुहुनेछ। अब यो भनेको मानव बेचबिखनको कारणले गर्दाखेरि हो। अब त्यस्तोबाट बच्नको लागि हामीले के कस्तो गर्न सकिन्छ, कसरी चाहिँ यसबाट बच्न सकिन्छ भन्ने विषयमा चाहिँ हामी एकदमै सचेत हुनुपर्ने हुन्छ। अब आफूले जानेको बुझेको कुराहरू चाहिँ आफ्नो छरछिमेकमा यदि कसैले यस्तो भइरहेको छ भने उहाँलाई पनि एकदमै जानकारी गराउन सक्नुहुनेछ। तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने तपाईँ जोड़िन सक्नुहुनेछ। 0665020020 डायल गरेर हामी 7 दिनको 7 बार फरक फरक बसाईको साथमा उपस्थित हुने गर्छौं। बाँकी 6 दिनको बसाईमा एकदमै उत्साहजनक सहभागिता हुन्छ। साथीले एकदमै मजाले फोन गर्नुहुन्छ, कुराकानी गर्नुहुन्छ, गीत गाउनुहुन्छ, गीत रोज्नुहुन्छ, कथा कविता गजल मुक्त सुनाउनुहुन्छ र बाँकी छवटा दिनको बसाईको तुलनामा आइतबारको दिनमा चाहिँ अलिकति कम मात्रामा साथीहरू सहभागिता जनाउनुहुन्छ। अब बिजी भएको कारणले गर्दाखेरि कल नगर्नु भएको हो कि अथवा मैले बोलिहाल्दाखेरि कतै अलिकति नराम्रो पो हुन्छ कि मैले बिगारी पो हाल्छु कि भन्ने किसिमले पनि अलिकति कम जोडिनु भएको हो कि आइतबारको कुरा गर्नुपर्दा अलिकति कम जोडिनुहुन्छ सुन्दै हुनुहुन्छ भने फोन गर्नुहोला। यति बेला आजको पहिलो कलर जोडिनु भएको छ। हेलो नमस्ते।
1: हजुर नमस्कार, गुड आफ्टरनुन छजलो।
0: नमस्ते, गुड आफ्टरनुन छजलो। कृष्णजी सन्चै हुनुहुन्छ?
1: हजुर सन्चै छु नि, तपाईँ रुगा ठिक भयो?
0: कस्तो लाग्छ, मेरो आवाज सुनेर हिजो रुगा लागेको छ भनेर भन्नुभएको थियो, आजको मेरो आवाज सुनेर के लाग्छ हजुरलाई? हजुर हिजोको तुलनामा चाहिँ अलिकति ठिक भएको हो कि जस्तो मलाई पनि लागेको छ है त। अनि के गर्दै हुनुहुन्छ कृष्णजी? बसी बसाइमै हुनुहुन्छ है?
1: हजुर।
0: अनि पानी कतिको पिउनु भएको छ तपाईँले?
1: हजुर अहिले एकछिन पछि पिउनु पर्ला। तपाईँले पिउनुभयो?
0: हजुर मैले पिइरहेको छु। अनि आज कार्यक्रममा जोडिनु भएको छ, बसाईको बारेमा तपाईँलाई जानकारी छ कि छैन?
1: बसाईको बारेमा अब 100% नै थाहा छ गरे, तर अब आज के शीर्षक लिएर आउनु भएको छ त?
0: हजुर हो नि, हिजो नेपालमा चाहिँ राष्ट्रिय अब मानव बेचबिखन विरूद्धको राष्ट्रिय दिवस मनाइएको थियो, मनाएको भन्दा पनि परेको थियो, तर यो पालि चाहिँ रसुवामा आएको यो प्राकृतिक विपत्तिको कारणले गर्दाखेरि चाहिँ हामीले मनाएको अवस्था चाहिँ थिएन। अब त्यसमा मानव बेचबिखन भनेको के हो, यसमा तपाईँले अब के कुरा राख्न चाहनुहुन्छ, त्यसमा तपाईँ बोल्न सक्नुहुनेछ, आफ्नो धारणा राख्न सक्नुहुनेछ?
1: त्यसमा त अब के भन्ने त, मान्छे अब मान्छेमा मान्छेको भावना नभएपछि, अब जनावरको भावना भएपछि, अब आफ्नो बाटो मात्रै हेर्नु चाह्यो भन्दा अब त्यो मनमा धर्म छैन भन्दा त्यही त भने मानव शोषण या बलात्कारी या हत्या हिंसा अब त्यही बाटो त हो नि, मानवताको अब मनमा धर्म नभएपछि पछिको बाटो नसोचेपछि त अब त्यही त हो नि, के गर्छौ?
0: हजुर हो नि। अनि तपाईँको विचारमा यो मानव बेचबिखनबाट मान्छेहरू कसरी चाहिँ बच्न सकिन्छ जस्तो लाग्छ तपाईँले?
1: त्यो त आफू पनि सचेत हुनु पर्यो, अब त्यो अरूको लैमा लाएर ल फलाना के अरे देशमा फलाना यस्तो के अरे के अरे फरकै ऊ हुन्छ भनेर अब एक त आफू पनि सचेत हुनु पर्यो पहिलो प्रथम, त्यो भएर मैले भने त अब नसोच्ने मान्छेले त त्यो आफ्नो बाटो हेर्ने मान्छेले त अब त्यो अब अरू त मरोस् कि बाँचोस् कि अब त्यही त हो नि, अब मानव बेचबिखन भयो भने मैले भने नि अब जो अब मनमा धर्म नभएपछि आफ्नै बाटो मात्र सोझाउनु खोजेपछि त अब के पनि गर्न सक्छ।
0: हजुर अनि यो बाहेक के कुरा राख्न चाहनुहुन्छ कि साथीले सम्झिन चाहनुहुन्छ?
1: हजुर साथीहरू सम्झिनु पर्ला नि त अब। अनि रेडियो त किन लिएर आउँदैन त?
0: हजुर अलिकति प्राविधिक समस्या परेको छ, यसमा हामी काम गरिरहेको छौँ, पक्कै पनि छिट्टै नै अब यो क्लियर चाहिँ सुनिनेछ है। भनेपछि कार्यक्रम चाहिँ प्रष्ट नसुनेको अवस्था छ है अहिले चाहिँ?
1: हजुर
0: हुन्छ, पक्कै पनि हामी चेक गर्नेछौ केमा समस्या छ भनेर है।
1: हजुर
0: अनि यहाँले आज ककसलाई सम्झिन चाहनुहुन्छ?
1: हजुर सम्झिनु पर्छ सबभन्दा पहिला तपाईँलाई।
0: हजुर धन्यवाद।
1: अनि प्राविधिकमा साथ दिने दिलुजीलाई, अनि मर्चन्डी हल टिमलाई,
0: हजुर
1: अनि अब रेडियो सुनेर बसिरहनु हुने रेडियो प्रेमीहरूलाई अब कृष्ण लामा भन्ने चिन्ने नचिन्ने सबैले भन्दै बिदा हुन्छु दाई हस् बाई
0: हजुर हुन्छ नमस्ते बाई बाई। हजुर भर्खरै मात्र आजको पहिलो कलर कृष्ण लामाजी जोडिनु भएको थियो, उहाँले आफ्नो विचार राखिसक्नु भएको छ, साथै सम्पूर्ण साथीलाई सम्झिँदै आजको बसाईबाट उहाँ छुटिसक्नु भएको छ। यदि तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने कार्यक्रममा जोडिन सक्नुहुनेछ 0663520020 डायल गरेर। यति बेला तपाईँको सामु फेरि पनि एउटा सांगीतिक कोशीले राख्नेछौ, स्वीकार दिनुहोला।

फेरि पनि कार्यक्रममा उपस्थित भइसकेका छौ। आज आइतबारको दिनमा एउटा शीर्षकमा हामी छलफल गरिरहेको छौ, कुराकानी गरिरहेको छौ। यदि तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने 0665202020 डायल गरेर आजको बसाईमा जोडिन सक्नुहुनेछ। सात दिनको साथै बार फरक फरक बसाईको साथमा उपस्थित हुने गर्छौ। आइतबारको दिनमा एउटा शीर्षकमा कुराकानी गर्नुपर्ने हुन्छ। सोमबारको बसाईमा तपाईँले जुनसुकै गीत रोज्न पाउनुहुनेछ, हामी बजाइदिनेछौ। मंगलबारको दिनमा तपाईँले मात्रै लोकगीत गाउन सक्नुहुनेछ भने बुधबारको दिनमा चारवटा बसाईबाट लोकविधा, आधुनिक विधा, चलचित्र विधा र पप विधाबाट गीत रोज्न पाउनुहुनेछ। बिहिबारको दिनमा कथा, कविता, गजल, मुक्तक वाचन गर्न सक्नुहुनेछ, क्यारिकेचरमा पनि पाउनुहुनेछ तपाईँले। र शुक्रबारको दिनमा हामीले म्युजिकको ट्र्याक लिएर आउँछौ। तपाईँ कुन गीतको ट्र्याक हो भनेर गेस गर्नुपर्ने हुन्छ भने साताको अन्तिम दिन शनिबारको दिनमा तपाईँले खुल्ला गीत गाउन सक्नुहुनेछ। यो हाम्रो सात दिनको बसाई हो। प्रत्येक दिन 1 बजेदेखि 2 बजेसम्म हामी उपस्थित हुने गर्छौं। फोन गर्नको लागि तपाईँले 0665202020 डायल गर्नुपर्ने हुन्छ। साथै कार्यक्रम रेडियो मर्सेङदीको फेसबुक पेजबाट पनि लाइभ प्रसारण भइरहेको छ। त्यहाँबाट पनि तपाईँले सुनेर कमेन्ट पठाउन सक्नुहुनेछ। कुन ठाउँबाट सुन्दै हुनुहुन्छ, कार्यक्रम कस्तो लाग्छ, कसलाई सम्झिन चाहनुहुन्छ भनेर तपाईँले पठाउन सक्नुहुनेछ। रामजी घिमिरेजीले लेख्नु भएको छ, नमस्कार, सम्झन मनैभरि सबै मित्र म चितवनबाट भन्नुभएको छ। हजुर, मनैभरिबाट यहाँलाई पनि एकदमै धेरै सम्झन छ है। र मनको साथी जीवन कार्कीजीले लेख्नु भएको छ, हजुर पोखरेली नमस्कार, आरामै हुनुहुन्छ बहिनी, के छ हजुर हालखबर, सुनिरहेको छु कार्यक्रम पोखराबाट। मनको साथी कामतिरे बिजी छु, हजुर रेडियो परिवारलाई आजको दिन शुभ रहोस्, सम्पूर्ण साथीलाई सम्झेको छु, कार्यक्रम एकदमै राम्रो लाग्छ, शुभ दिन हजुर, फेरि भेटौंला भन्नुभएको छ। नमस्कार छ जीवनजी, काममा व्यस्त हुनुभए तापनि कमेन्ट छोड्नु भएको छ साथीलाई सम्झिनको लागि, एकदमै धेरै खुशी लाग्यो। अब नियमित रूपमा अब कमेन्ट गर्नुहोला, फुर्सद मिल्छ भने तपाईँले फोन पनि गर्न सक्नुहुनेछ। टेक बहादुर पुमाजीले लेख्नु भएको छ, सञ्चालिका लक्ष्मीजी नमस्कार, गुड आफ्टरनून, सुन्दैछु उदयपुर चौदण्डी नगरपालिका 8 बेलटार राई टोल चोकबाट फेसबुक लाइभमा रेडियो मर्साङ एफएम 95 मेगाहर्ज भन्नुभएको छ। हजुर नमस्कार टेक बहादुरजी, खुशी लाग्यो यहाँको कमेन्ट पढेर, फोन पनि गर्न सक्नुहुनेछ 0665202020 डायल गरेर। याम सारू मगरजीले लेख्नु भएको छ, नमस्ते झोली सिस्टर, मिस यू अल भन्नुभएको छ, यहाँलाई पनि एकदमै धेरै सम्झना छ है। देवेन किशोर अन्जानजीले लेख्नु भएको छ, सम्बन्धलाई अझ प्रगाट राख्नका लागि सबैभन्दा पहिला आफूभित्र भएको रिस, राग, शंक, उपशंक र गलत सोचाइका प्रविधिहरूलाई नष्ट गरिदिनुहोस् अनि एक अर्काको आत्मविश्वासलाई कहिले नतोड्नुहोस्। सँगै मर्ने सँगै बाँच्ने भनेर खाएको कसमलाई जिन्दगीभर साथ दिनुहोस् अनि त जिन्दगी हाँसी खुशी र उमंगका साथ जिउन सहज हुन्छ। देवेन किशोर अन्जान दोह कतार भनेर लेख्नु भएको छ। कस्तो राम्रो सन्देश दिनुभएको छ, एकदमै धेरै खुशी लाग्यो। देवेनजीले एकदमै राम्रो राम्रो कुरा लेखेर पठाउनुहुन्छ, उहाँले सुन्ने साथीले पनि एकदमै मन परेको छ होला। र तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने कार्यक्रममा जोडिनुहोला। आज हामी आइतबारको दिनमा छौं, आइतबारको दिनमा एउटा शीर्षकमा तपाईँले कुराकानी गर्नुपर्ने हुन्छ। राज केडीआईडीबाट आएको छ, हेलो एण्ड नमस्ते राज केडी, विराटपुर 23-12 कलैया नेपाल, नेपाल हिन्द रेडियो श्रोता संघ भनेर भन्नुभएको छ। युट्यूब राज केडी अफिसियल भनेर पनि लेख्नु भएको छ। हजुर नमस्कार राज केडीजी, एकदमै धेरै धन्यवाद छ, पहिलोचोटि कार्यक्रममा लाइभमा जोडिनु भएको छ, कमेन्ट गर्नुभएको छ, त्यसको लागि एकदमै धेरै धन्यवाद छ। र राज केडीजीले चाहिँ आफ्नो युट्यूबको च्यानल नेम पनि छोड्नु भएको छ, कोही साथी हुनुहुन्छ भने उहाँको भिडियो पनि गएर हेर्न सक्नुहुनेछ। युट्यूबमा उहाँको नाम चाहिँ राज केडी अफिसियल रहेको छ, त्यसमा सर्च गरेर उहाँको भिडियोहरू पनि हेर्न सक्नुहुनेछ तपाईँले। र यति बेला कार्यक्रमको आधा दिनमा छौं, तपाईँको सामु एउटा सांगीतिक कोसेली सँगै छोटो व्यापारिक विश्राम राख्न चाहन्छौ, स्वीकार दिनुहोला।

0: पेन्सन पट्टा हराएको सूचना मिति 2083 साल।
1: ए हजुर, पेन्सन पट्टा हरायो रे?
2: हो, म खोज्दैछु।
1: अब यसरी घर घरमा खोज्नै पर्दैन नि, भाद्र 26 गते सिनेमा हलमा पाइन्छ नि।
3: मौसे गुरुङद्वारा निर्देशित नेपाली चलचित्र पेन्सन पट्टा यही भाद्र 26 गतेदेखि देशभर प्रदर्शन हुँदैछ। कलाकारहरू दयाहाङ राई,
1: बुद्धि तमाङ,
3: गौमाया गुरुङ,
1: विल्सन विक्रम राई,
3: सुनिल थापा,
1: पशुपति राई,
3: डीबी गुरुङ।
1: हराएको पट्टा भन्दा ठूलो हुन्छ त्यससँग जोडिएको कथा, पेन्सन पट्टा यही भाद्र 26 गते।
4: के तपाईले आफ्नो घर, गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
5: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
4: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
5: नेपालको मुलुकी अपराध संहिता ऐन 2084 अनुसार
4: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
5: यस्तो विवाह स्वत बदर हुन्छ।
4: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
5: तर कानून भन्दा पनि ठुलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
4: बाल विवाहका गम्भीर असरहरू,
5: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
4: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
5: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
4: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ,
5: बाल विवाह आत्महत्या, बहु विवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
4: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
5: के हाम्रो पहिचान यही नै हो त?
4: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
5: आउनुहोस्, हामी सबै मिलेर बाल विवाह रोकौ। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
4: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति, वडा कार्यालय वा पालिकामा खबर गरौ। ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेसनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: जिल्ला प्रहरी कार्यालय लम्सुङको अनुरोध
3: मनसून सक्रिय भएसँगै वर्षाका कारण बाढ़ी पहिरो डुबान तथा सड़क अवरूद्ध जस्ता जोखिम हुन सक्छ त्यसैले वर्षा जन्ने सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौ
2: मौसमको जानकारी नियमित रूपमा लिनुहोस् अनावश्यक रूपमा खोला खोल्सा नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस् कुनै पनि नदी वा खोलाको बहाव बढ़ेका बेला तर्न वा सवारी साधन सञ्चालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्
3: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अप्नाउनुहोस् घर वरिपरि चिरा देखिएमा जमिन भासिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्
2: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस् यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस् बालबालिका ज्येष्ठ नागरिक गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्
3: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस् कुनै पनि आपतकालीन अवस्था बाढ़ी पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100 सम्पर्क गर्नुहोस्
2: सचेतना सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ त्यसैले सुरक्षित रहौं अरूलाई पनि सुरक्षित राखौं
3: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ र सामुदायिक रेडियो मर्स्याङ्दी 95 मेगाहर्ट्ज

हजुर, छोटो व्यापारिक विश्रामपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेका छौं। तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने फोन गर्नुहोला 0665220020 डायल गरेर, साथै फेसबुक लाइभ मार्फत सुन्दै हुनुहुन्छ भने कमेन्ट पनि पठाउन सक्नुहुनेछ तपाईँले। यति बेला सिम्पल सरिनाजीले लेख्नु भएको छ, हेलो हाई नमस्ते, के छ खबर? म मोरङ कानी पोखरीबाट सरिना गुरूङ, बेस्ट सुदीप बान्तवा, राज घले मगर, राई पीके राई, संगीत सुब्बा, सूरज राई थुम्सा, पूर्वेली आकाश राई, राज बिराही काइला, मातृका बस्ने, तीर्थ राई, हर्पल रोशनी, कुमारी योङहाङ, लावती शुक्रराज रसाइली, दिलु याम्पुर राई, शुक्रराज रसाइली, दिलु याम्फुराई, जुनिता चामलिङ राई, दुर्गा कटुवाल, मीडिया प्रेमी राई, अनिसा अन्जान थुलुङ, टेकु छेत्री, शमशेर लिम्बु, दिलु याम्फू, भावना चामलिङ, रोमन मोक्तान तामाङ, भूमिका राई, वरूण चञ्चले, विनोद बरुवाल, कमला मुखिया, गीता लिम्बु, गीता राईलाई हेभ अ गुड डे भनेर छुट्नु भएको छ। नमस्कार सरिनाजी, कार्यक्रममा कमेन्ट गर्नुभएको छ त्यसको लागि एकदमै धेरै धन्यवाद। सुन्दै हुनुहुन्छ भने फोन पनि गर्न सक्नुहुनेछ है यहाँले। धर्मराजजीले लेख्नु भएको छ, नमस्ते शुभदिन, म ढकाल धर्मराज दुबईबाट कार्यक्रम सुन्दैछु। आज मलाई प्रकाश कटुवालको तीज गीत रातो रिबन सिरेमा बोलको गीत बजाइदिनुहोस् ल। आज जन्मदिन मनाउने मेरो भान्जी कविता अधिकार लाई जन्मदिनको शुभकामना, सबैमा शुभ दिन मिठो सम्झना भन्नुभएको छ। हजुर नमस्कार धर्मजी, यहाँलाई एकदमै धेरै सम्झना छ र यहाँको भान्जी कविता अधिकारीजीलाई जन्मदिनको एकदमै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु। कार्यक्रम सुन्दै हुनुहुन्छ भने तपाईँ कार्यक्रममा जोडिन सक्नुहुनेछ। आज आइतबारको दिनमा छौं। आइतबारको दिनमा एउटा शीर्षकमा कुराकानी गर्नुपर्ने हुन्छ भने आज हामीले हिजो नेपालमा राष्ट्रिय मानव बेचबिखन विरूद्धको दिवस थियो, योपालि चाहिँ रसुवामा जुन हामी देश एकदमै शोक सन्तप्तमा परेको छौं त्यसको कारणले गर्दाखेरि चाहिँ मनाएको अवस्था चाहिँ थिएन। अब एकदमै यसको विषयमा हामी कुराकानी गर्छौं। कार्यक्रम सुन्दै हुनुहुन्छ भने फोन गर्न सक्नुहुनेछ र मानव बेचबिखन भनेको त सबैले बुझ्नुभएको अवस्था नै होला। साधारण रूपमा भन्नुपर्दाखेरि मानवलाई अब बेच्ने कुरालाई चाहिँ मानव बेचबिखन नै भनिन्छ। अलिकति विस्तृत रूपमा भन्नुपर्दाखेरि चाहिँ मानिसले झुक्याएर अथवा डर धम्की देखाएर जबरजस्ती गरेर अथवा कुनै चीजको प्रलोभनमा पारेर शोषण गर्ने उद्देश्यले चाहिँ एउटा ठाउँबाट अर्को ठाउँमा लैजाने किनबेच गर्ने यो क्रियाकलापलाई चाहिँ मानव बेचबिखन भनिन्छ। यो मानव बेचबिखन चाहिँ किन हुन्छ भन्दाखेरि चाहिँ यौन शोषण तथा जबरजस्ती यौन व्यवसायमा लगाउने उद्देश्यले गरिन्छ, श्रम घरेलु काममा लगाउने उद्देश्यले पनि गरिन्छ, जबरजस्ती विवाह गराउने, मानव शरीरको अंग बेचबिखन गर्ने अथवा अन्य प्रकारको कारणले गर्दाखेरि चाहिँ यो किसिमको क्रियाकलाप चाहिँ भइरहेको छ। र अर्को के कारणले गर्दाखेरि पनि यो मानव बेचबिखन अथवा ओसार पसार भइरहेको छ भन्दाखेरि गरिबी र बेरोजगारीको कारणले पनि गरिब भइरहेको छ। आर्थिक समस्याको कारण राम्रो रोजगारी अनि आमदानीको खोजीमा मानिसहरू चाहिँ एकदमै सजिलै प्रलोभनमा पर्न सकिन्छ। त्यही भएर यसको एउटा अर्को कारण भनेको चाहिँ गरिबी र बेरोजगारी पनि हो। अनि वैदेशिक रोजगारीको आकर्षण पनि भन्न सकिन्छ, एकदमै राम्रो तलब दिन्छु सुखी जीवनको आश्वासन दिएर चाहिँ ठगी गर्नु बेचबिखन हुने गर्दछ। शिक्षा र जनचेतनाको कमीले गर्दाखेरि पनि मानव बेचबिखन भइरहेको छ। एकदमै जोखिम ठगीको तरिका थाहा नहुने मानिसहरू चाहिँ एकदमै सजिलै फस्न सक्छ। अब जो मान्छेलाई एकदमै यसको बारेमा चेतना छ, उहाँहरूलाई शिक्षा छ, त्यस्तो मान्छेहरूलाई अलिकति गाह्रो हुन्छ। तर जो मान्छे चाहिँ अलिकति अशिक्षित हुनुहुन्छ, जनचेतनाको कमी छ, त्यस्तो मान्छेहरूले चाहिँ सजिलै तरिकाले एकदमै प्रलोभनमा पारेर यो फसाउन चाहिँ सजिलो हुन्छ। त्यही भएर पनि यो भइरहेको छ। अनि झुटो रोजगारीको प्रलोभनले गर्दाखेरि पनि भइरहेको अवस्था छ। एकदमै राम्रो जागिर दिन्छु, धेरै तलब दिन्छु अथवा विदेश पठाउँछु भन्दै मान्छेले फसाउने प्रवृत्ति पनि देखिन्छ। बाल विवाह अथवा जबरजस्ती विवाह पनि एकदम ठूलो कारक हो। विशेष गरी बाल बालिका र किशोरीहरू चाहिँ मानव बेचबिखनको एकदमै जोखिममा पर्न सकिन्छ। र एकदमै दलाल तथा संगठित अपराधीको सक्रियताले पनि यो हुने गर्दछ। सामाजिक सञ्जालको दुरूपयोगले पनि मानव बेचबिखन भइरहेको अवस्था छ। प्रेम मित्रता र रोजगारीको बहानामा अनलाइनबाट फसाउने प्रवृत्ति पनि एकदमै देखा परेको छ अहिले नेपालमा। र तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने तपाईँ कार्यक्रममा जोडिन सक्नुहुनेछ। लमजुङको
कुरा गर्नुहुन्छ भने लमजुङमा चाहिँ यो मानव बेचबिखन विरूद्धको मुद्दा चाहिँ अलिकति कम मात्रामै पाउने कुरा पनि छ, तर लमजुङलाई मात्र नलिएर सिङ्गो देशको रूपमा लिने हो भने अझै पनि मानव बेचबिखनको प्रवृत्ति चाहिँ भइरहेको छ। कतिपय विशेष गरी यो मानव बेचबिखनमा चाहिँ बाल बालिका र महिलाहरू चाहिँ बढ़ी पर्ने गर्दछ, त्यसको लागि हामी एकदमै सजग पनि हुनुपर्छ। तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने आफूले पनि जानेको बुझ्नु भएको केही कुराहरू चाहिँ तपाईँले सुनाउन सक्नुहुनेछ। कार्यक्रममा जोड़िन चाहनुहुन्छ भने 0665020020 तपाईँले फोन गर्नुहोला। यति बेला फेरि पनि एउटा सांगीतिक कोशीले राख्न चाहन्छु, स्वीकार दिनुहोला।

मिठो सांगीतिक कोशीलेपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेको छौ। सोनम राईजीले लेख्नु भएको छ, मिस यू अल भनेर मिस यू टू भन्न चाहन्छौ। र कर्णप्रिय केसी संगीतजीले लेख्नु भएको छ, प्रवासी भूमिबाट हजुर लगायत मेरो नामसँग परिचित अपरिचित सम्पूर्णमा मिठो माया एवं सुमधुर सम्झना। घर चाहिँ मेरो सुन्दर उपत्यका दाङको तुलसीपुर, हाल हिमाचलबाट जोडिएको जानकारी गराउन चाहन्छु। यसै कार्यक्रम मार्फत मेरो घर परिवारमा विशेष माया अनि सम्झना भन्दै ओझेल पर्छु भन्नुभएको छ। नमस्कार कर्णजी, एकदमै धेरै खुशी लाग्यो यहाँले चाहिँ सम्झिनुहुन्छ। अहिले हिमाचल प्रदेशमा हुनुहुन्छ, तैपनि कार्यक्रमलाई सम्झिनको लागि, घर परिवारलाई साथी संगीको लागि सम्झिनको लागि कार्यक्रममा जोडिनुहुन्छ, एकदमै धेरै खुशी लाग्छ। नियमित रूपमा यसरी नै जोडिनको लागि पनि एकदमै अनुरोध गर्न चाहन्छु। टेकु छेत्रीजी हुनुहुन्छ, उहाँले लेख्नु भएको छ, हजुर नानी नमस्कार, हजुरलाई सन्चय र आरामको कामनाका साथ सुन्दैछु म तनहुँबाट भन्नुभएको छ। नमस्कार टेकुजी, अलिकति मेरो अवस्था चाहिँ अहिले सन्चो भएको अवस्था छ भन्नुपर्छ है, पूर्ण रूपमा सन्चो चाहिँ भएको छैन, तैपनि हिजो अस्तिको तुलनामा अलिकति सन्चो भएको अवस्था चाहिँ छ। र हामी सात दिनको सातैबार यसरी नै उपस्थित हुने गर्छौं। आइतबारको बसाइमा छौं, आइतबारको बसाइमा एउटा शीर्षकमा कुराकानी छलफल गर्नुपर्ने बसाइ हुन्छ। आजको लागि चाहिँ मानव बीजबिखनको कुरा चाहिँ हामी गरिरहेको छौं। अहिले चाहिँ मानव बीजबिखन एकदमै भइरहेको अवस्था छ, शरीरको अंगहरू बेच्न

सरकार प्रहरी स्थानीय तह विद्यालय परिवार समुदाय सबैको भूमिका एकदमै धेरै महत्वपूर्ण रहन्छ। कुनै एउटा पक्षले मात्रै गरेर पनि सम्भव हुने स्थिति छैन। सबै तहबाट चाहिँ समान किसिमको महत्वपूर्ण हुन्छ। यसलाई नियन्त्रण गर्नको लागि सबैभन्दा पहिले चाहिँ हामीले जनचेतना बढ़ाउन सकिन्छ। गाउँ गाउँमा अथवा ठाउँ ठाउँमा मानव बीच विखण्डका जोखिम र यसबाट बज्ने उपायको बारेमा जानकारी दिन सकिन्छ हामीले, र रोजगारीको अवस्था चाहिँ सिर्जना गर्न सकिन्छ। अब रोजगारी गरिबी र बेरोजगारी घटाउनको लागि रोजगारको अवस्था सिर्जना गर्न सकिन्छ, किनकि कतिपय अवस्थामा चाहिँ रोजगारीकै प्रलोभन देखाएर श्रम शोषणको लागि पनि मानव बेचबिखन भइरहेको छ। राम्रो जागिर दिन्छु, एकदमै राम्रो तलब दिन्छु भनेर चाहिँ मानिसले बेचिएको अवस्था पनि छ। वैदेशिक रोजगारीले सुरक्षित बनाउने आधिकारिक माध्यमबाट मात्रै जाने र दलालबाट चाहिँ सावधान रहनु पर्दछ। अनि सीमा क्षेत्रमा निगरानी बढ़ाउने, विशेष गरी नेपाल र भारत, नेपाल र चीन, कतिपय अवस्थामा चाहिँ एकदमै अर्को देशको नागरिकहरू नेपालमा आउने र विवाह गरेर युवतीलाई महिलालाई लैजाने र त्यहाँ गएर चाहिँ बेच्ने स्थिति पनि भइरहेको छ। सोझो साझो युवतीहरूलाई चाहिँ मायाजालको प्रलोभनमा पार्ने, विवाह गर्छु भनेर चाहिँ लैजाने, त्यसपछि त्यहाँ गएर चाहिँ बेच्ने, मानव बेचबिखनमा, यौन शोषणमा लगाउने, श्रम शोषणमा लगाउने, त्यस्तो स्थिति पनि छ। र अर्को भनेको सामाजिक सञ्जालबाट पनि हामी एकदमै बस्नुपर्ने स्थिति छ। झुटो प्रेम रोजगारीमा पठाउने, विदेश पठाउने भन्ने किसिमले पनि एकदमै धेरै यस्तो घटना भइरहेको छ। त्यही भएर सामाजिक सञ्जालको प्रयोग गरिरहँदाखेरि चाहिँ एकदमै धेरै विचार पुर्याउनु पर्ने हुन्छ र यसको धेरै कारणहरू छ। बाल बालिकाको संरक्षण गर्ने, विद्यालय छोड्ने, बाल श्रम अथवा बाल विवाह रोक्न चाहिँ विशेष कार्यक्रमहरू चाहिँ सञ्चालन गर्न सकिन्छ। कतिपय अवस्थाहरूमा चाहिँ अवैध बाल बालिकाहरू विद्यालय जाने अथवा खेल खेलिरहेको अवस्थामा पनि बाल बालिकाहरूलाई चाहिँ चोरेर लैजाने, अनि मानव बेचबिखन गरिरहने श्रमको लागि, अनि अंगहरू बेचिदिने, त्यस्तो स्थिति पनि भइरहेको छ। त्यसमा हामी एकदमै सजग हुनुपर्ने हुन्छ। र कार्यक्रममा आज एकजना मात्रै साथी जोडिनु भएको छ। हामी सात दिनको सातै बार फरक फरक बसाईको साथमा उपस्थित हुने भए तापनि आइतबारको बसाईमा चाहिँ धेरैजना साथीहरू जोडिनु हुन्छ भनेर चाहिँ म भन्न सक्दिन, किनकि अर्को बसाईको हिसाबमा आइतबारको बसाईमा चाहिँ एकदमै न्यून मात्रामा जोडिनुहुन्छ। अर्को बसाईमा 100 जना जोडिनुभयो भने आइतबारको बसाईमा चाहिँ मात्र 25 जना जोडिने स्थिति छ। यदि तपाईँ कार्यक्रम सुन्दै हुनुहुन्छ भने तपाईँले चाहिँ एक दुई शब्द चाहिँ बोल्न सक्नुहुनेछ। तपाईँले कुनै डराउनु पर्ने स्थिति छैन, केही पनि छैन। म आफैको कुरा गरिरहनु पर्दा मेरो स्वास्थ्य स्थिति चाहिँ अलिकति खराब छ, त्यसको लागि पनि एकदमै क्षमा प्रार्थीछु, एकदमै माफ माग्न चाहन्छु। बेला बखतमा एकदमै समस्याहरू पनि परिरहेको छ। आज कार्यक्रममा प्रत्यक्ष रूपमा फोन गरेर आफ्नो विचार राख्नु भएको छ कृष्ण लामाजीलाई एकदमै धेरै धन्यवाद दिन चाहन्छु। आजको कार्यक्रममा कमेन्ट गर्नुहुने तपाईँलाई पनि धन्यवाद दिन चाहन्छु। कार्यक्रम जुनसुकै स्थान र माध्यमबाट सुन्नुहुने तपाईँलाई पनि धन्यवाद दिन चाहन्छु। कार्यक्रममा टेक्निकली सपोर्ट गर्नुहुने साथी दिलु तामाङलाई धन्यवाद दिँदै कार्यक्रम प्रस्तुत म लक्ष्मी घले पनि सुटिन चाहन्छु। रेडियो मर्साङदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्साङदी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ एफएम 95 मेगाहर्ज।
1: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत 4 दशकदेखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी शहर नगरपालिका साथ त्रिवेणी टोल बेसी शहर
2: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
1: हार मंगलसूत्र छड्के तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
2: सुनचाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुन चाँदी पसल
1: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
2: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
1: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी शहर नगरपालिका साथ त्रिवेणी टोल बेसी शहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665201
2: मोबाइल 97460004
1: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता।
3: अय्या मरेनी आमा, यो दाँतले मलाई साह्रै दुःख दियो।
4: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
3: जान त जाने, बरु कहाँ जाने होला खै?
4: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी शहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो गेस्ट डेन्टल क्लिनिकमा जाने नि।
5: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङको दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोप्राइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी शहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 98465000271 र 98065772.

0: Liponia.
1: Extreme energy drink.
2: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
3: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागजपत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
2: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
3: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
2: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201900 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
3: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
4: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 2 बजेको छ।
5: एक्सट्रीम इनर्जी ड्रिंक टेक द डिफरेंस फील द एनर्जी।

नमस्कार, दिउँसो 2 बजेको मर्सङ्गी बुलेटिनमा म लक्ष्मीको स्वागत छ। नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्व उपसभापति पूर्ण बहादुर खड्का र नेता डाक्टर शेखर कोइरालासँग छुट्टै छुट्टै सलफल गरेका छन्। पूर्व उपसभापति खड्कासँग शनिबार र नेता डाक्टर कोइरालासँग आज भेट भएको एक नेताले जानकारी दिनुभएको हो। कांग्रेसका एक पदाधिकारीका अनुसार सभापति थापाले दुवैजना नेतासँग छुट्टै छुट्टै सलफल गरेका हुन्। ती नेताले अनलाइन खबरसँग भन्नुभएको छ, सभापतिले पूर्ण र शेखर दाईसँग भेट्ने पूर्व योजना नै थियो, भेट भएको छ। कुराकानीका विषय सभापतिले कार्य सम्पादन समितिमा बताउनुहोला। १० भदौमा भोटेको सीमा आएको विनाशकारी बाढ़ीपछि हैजाको जोखिमलाई मध्यनजर राखेर रसुवामा हैजा विरूद्धको 21,000 डोज खोप पठाइएको छ। विश्व स्वास्थ्य संगठनको सहयोगमा प्राप्त खोप नेपाली सेनाको हेलिकप्टर मार्फत आइतबार बिहान रसुवा पठाइएको हो। स्वास्थ्य मन्त्री निशा मेहताले बाढ़ी प्रभावित क्षेत्रमा हैजा तथा अन्य पानीजन्य रोगको जोखिम न्यूनीकरणका लागि औषधि, खोप, स्वास्थ्य सामग्री र आवश्यक जनस्वास्थ्य सेवा तत्काल उपलब्ध गराउन निर्देशन दिएकी छन्। पृथ्वी राजमार्ग अन्तर्गत कृष्ण भीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण लैजान सकिने गरी खोलिएको ट्र्याक फराकिलो बनाउन थालिएको छ। पहिरोले सड़क भाँसिएपछि अवरूद्ध रहेको सड़क सञ्चालन गर्ने तयारी स्वरूप माथिल्लो भागमा रूख कटान र झाड़ी फाँट्ने काम गरी ट्र्याक खोलिएको हो। नौबिसे मुगलिन सड़क आयोजनाको पश्चिम खण्डका इन्जिनियर सजेन्द्र मिश्राका अनुसार पहिरो गएको स्थानमाथिबाट निरन्तर काम गरेपछि डाँडामाथिबाट दुवैतर्फ करिब 4 मिटर चौड़ाईको ट्र्याक खोलिएको छ। उहाँले भन्नुभएको छ, हिजो खोलेको ट्र्याक फराकिलो बनाउने काम शुरू गरिएको छ। रसुवाको भोटेकोसो नदीमा भदौ 10 गते आएको बाटोमा परेर ज्यान गुमाएका मध्ये 244 जनाको शव त्रिभुवन शिक्षण अस्पताल महारानगंज ल्याइएको छ। अस्पतालका फोरेन्सिक ल्याब प्रमुख डाक्टर गोपाल चौधरीले बाढ़ीमा परेर ज्यान गुमाएका मध्ये 244 शव शिक्षण अस्पतालमा ल्याइएको जानकारी दिनुभएको छ। भेरी करिडोर अन्तर्गत जाजरकोट डोल्पा सड़क खण्डमा शुक्र पहिरो खसेपछि अवरूद्ध भएको सड़क पुनः सञ्चालनमा आएको छ। पहिरो पञ्चायतसँगै सड़क पुनः सञ्चालनमा आएको डोल्पाका डीएसपी अनिल राजगिरीले जानकारी दिनुभएको छ। करिडोर अन्तर्गत डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका 5 छिप्रेदहमा आइतबार बिहान करिब 8:30 बजे शुक्र पहिरो खसेको थियो। पहिरोको कारण यातायात सेवा ठप्प हुँदा डोल्पाबाट बाहिरिने तथा भित्रिने सवारी साधन छिप्रेदहमै रोकिएका थिए। कारोबार हुने हप्ताको पहिलो दिन आज सुन चाँदीको भाव घटेको छ। सुन आज तोलामा 3,100 रूपियाँले घटेको हो। नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार भाव घटेर सुन आज तोलाको 3,04,300 रूपियाँमा कारोबार भइरहेको छ। अस्ति शुक्रबार सुनको भाव तोलाको 3,07,400 रूपियाँ थियो। त्यस्तै आज चाँदीको भाव पनि तोलामा 40 रूपियाँले घटेको छ। चाँदी आज तोलाको 4,725 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अस्ति शुक्रबार चाँदीको भाव तोलाको 4,765 रूपियाँ रहेको थियो। एसएससी प्रिमियर कप क्रिकेटमा नेपालले साउदी अरबलाई हराउँदै लगातार तेस्रो जीत हासिल गरेको छ। मलेसियाको क्लङमा रहेको बायोमास क्रिकेट ओभरमा आज भएको खेलमा नेपालले साउदी अरबलाई 5 विकेटले हराएको हो। साउदी अरबले दिएको 191 रनको लक्ष्य नेपालले 41 ओभरमा 5 विकेट गुमाएर भेटायो। नेपालको गुलशन झाले नकआउट 44, ईशान पाण्डेले 40, देव खनालले 39 रन बनाए। साउदी अरबका अस्तियाक अहमद र मोहम्मद आतिफले 4-4 विकेट लिए। यसअघि टस जितेर ब्याटिङ गरेको साउदी अरब 49 ओभर 2 बलमा 190 रन बनाउँदा अल आउट भएको थियो। साउदी अरबका अब्दुल वाहिदले 77 रन, मोहम्मद आतिफले 30 रन बनाए। नेपालको कप्तान सन्दीप लामिछाने र दिपेन्द्र सिंह अहिरीले 3-3 तथा ललित राजवंशीले 2 विकेट लिएका थिए। दक्षिण कोरियाले भोटेकोसी बाढ़ीपछिको पुननिर्माण प्रयासमा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। आइतबार सिंहदरबार स्थित परराष्ट्र मन्त्रालयमा परराष्ट्र मन्त्री शिशिर खनाल र दक्षिण कोरियाका परराष्ट्र मन्त्री सो ह्युन बीच भएको भेटवार्तामा कोरियाले उच्च इच्छा व्यक्त गरेको हो। भेटका क्रममा गत अगस्त 26 भोटेकोसी नदीमा आएको विनाशकारी बाढ़ीपछि भइरहेको खोज, उद्धार र राहत कार्यका साथै बेपत्ता कोरियाली नागरिकहरूको खोजीका विषयमा विस्तृत छलफल भएको परराष्ट्र
मन्त्रालयले जनाएको छ। मन्त्री खनालले बाढ़ी प्रभावित क्षेत्रमा कोरियाली विपद राहत टोली र अन्तर निकाय ऱ्यापिड रेस्पोन्स टोली पठाइएकोमा दक्षिण कोरिया सरकारलाई धन्यवाद दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। दिउँसो 2 बजेको मर्सिङ्गी बुलेटिन अहिलेलाई सकियो। प्राविधिक मित्र दिलु तामाङले धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी घले विदा हुन्छु। रेडियो मर्सिङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन www.radiomarsanggi.org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्जी एफएम 95 मेगाहर्ज
1: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि लो अब दुलाले दुलाले सिन्दुर हाल्ने
2: ओए अस्मि हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है मेरो त मनै लोभ्यो कहाँ बनाएको होला
3: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु
4: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ
5: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ
4: जुनसुकै पसलमा बनेका गहना साटबेट तथा खरिद बिक्री गरिन्छ
5: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ
4: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ
5: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ
6: आकर्षक ज्वेलरी सुनचादी पसल भेसिसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै प्रोभाइडर प्रकाश विश्वकर्मा मोबाइल 9845656233 र 9801177246
7: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल
8: सबैजना यस्तो मजाले हाँसेका छन् यो रबिनालाई चाहिँ के भयो
9: बिचरा दाँतकै समस्या छ त कसरी हाँस्नु
8: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि
10: हजुर लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली प्रोपराइटर दीपक पौडेल बेसिचार आठसेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर सम्पर्क फोन 0665204497
8: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ
6: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्ड संघको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा
11: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्
6: प्रोपराइटर बहादुर विश्वकर्मा जयलक्ष्मी सुनचाँदी पसल बेसी शहर नगरपालिका साथ लमजुङ सम्पर्क फोन 0665204497

0: Mania Extreme Energy Drink.
1: आमा, ए आमा, खाना खाने बेला भयो, ला आउनुस् न।
2: खाना पनि के खानु? यो बिकासे चामल केही स्वाद आउने हैन? ऊ हाम्रो पाला जस्तो ढिँडो, आटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
1: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
3: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्गानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करू, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, बिर मह, घर मह, सुकेको न्युरो, सिस्नु, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मस्यौरा, चियापत्ती, च्याउ, सर्स्यु, बोडी, बट, कोला, जुम्ला, मार्सी चामल, आँग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
4: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
1: लिभन अर्गानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुङ। प्रोप्राइटर गम बहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
5: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि।
6: त्यति सानो कुरामा पनि केको चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
7: हामी कहाँ फेसियल, नेल आर्ट, मेहेन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङ समेत व्यवस्था रहेको छ।
6: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, बेसेसर नगरपालिका 7 पुरानो बेङ्चोक लम्चुङ। सम्पर्क 98461-26344, 98461-26344।
8: बेसी सहरी खोलिब रेडियो मर्सिङ दुई क्याले यो भाषारी कतै छाबा कुए खैमु खोजिन्ती अल्छ्यो
9: ए 26 तिसे गरी बालोटी र रेडियो मर्सिङ दिङ न ओ अल्छ्यो
10: आफै रेडियो मर्साङ्गी एफएम 95।

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला एकनु हरि। लो अब दुलाले दुलाले सिन्दूर हाल्ने।
1: ओए अस्मी हेर्न, दुलाले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र, औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो, कहाँ बनाएको होला।
2: ल, आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनसादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनसादी पसल भेसिसार नगरपालिका साथ त्रिवेणी टोल, नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: आया मरे न्यामा आयानी आये।
8: के भयो दिदी, तपाईँलाई सन्चो छैन कि कसो?
7: हेर न बाबु, छाती दुख्ने, पेट बज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो।
8: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न। आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
7: जाने त भने हो बाबु, खोइ कहाँ जाने, कहाँ जाने होला है।
8: ल दिदी, बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
3: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
9: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
3: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
9: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
3: सम्पर्क फोन 9849068924, 9850386780।
7: यो मोबाइलले पनि तनावै दियो भने
10: होइन, के तनाव दियो ए खुसी।
7: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
10: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
11: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845594046 र 9813099532।
6: हाम्रो शाखा बेसीसर नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Extreme energy drink.
1: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
2: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
1: हरे दाई पनि, हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वास सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुहोस् है, सँगै जाने नि।
2: ल भइहाल्छ नि नानी।
3: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
4: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
3: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, बेसीसर 7 भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 9846077745।
1: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वास सेन्टर।
5: हेलो, मर्सङ्गदी FM 95 MHz।

0: ए साइली, घर बनाएर त लगभग सक्न आँटिसौ त।
1: के सकिन्थ्यो दिदी, अझै झ्याल, ढोका, च्यानल गेट आदि सबै काम बाँकी छ। बल्ल बल्ल आँटेर बनाएको। साँच्चै दिदी, आल्मुनियमको झ्याल, ढोका र च्यानल गेट कहाँ पाइन्छ होला?
0: हाम्रै बेचेसरको युनिभर्सल चोकमा रहेको थ्री स्टार आल्मुनियम फेब्रिकेटर पसलमा जाऊ न। त्यहाँ त आल्मुनियमको झ्याल, ढोका, पार्टिसन ग्लेजिङ आदि निर्माण गरिए घरमै गई जडान समेत गरिने व्यवस्था छ नि।
2: हजुर, आल्मुनियमको आकर्षक झ्याल, ढोका, पार्टिसन ग्लेजिङ पाइनुका साथै फलाम, सिसाको टपन ग्लास, रेलिङ र पार्टिसन ग्लेजिङ लगायत यूपीभीसी सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्।
3: थ्री स्टार आल्मुनियम फेब्रिकेटर बेसेसर नगरपालिका साथ युनिभर्सल चोक लाम्चोङ। प्रोभाइडर मदन सुनार। थप जानकारीको लागि सम्पर्क 98664551901।
4: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
5: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
4: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
3: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल, मध्य नेपाल एक जिता, गैरी गाउँ। प्रोप्राइटर नवराज घिमिरे। सम्पर्क नम्बर 98560646662।
6: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
7: जय श्री राम, जय श्री राम।
8: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
7: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसरी चाँडै पूजा सकेको नि।
8: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
7: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
8: हो नि भाउजू।
9: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिनद्वारा कटिङ गरिएका गरगहना पाइने,
10: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
9: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
10: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
9: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला, क्रिस्टल पाइने।
10: प्रोप्राइटर सुनिल विश्वकर्मा। जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै लम्जुङ।
0: सम्पर्क मोबाइल नम्बर 98464595 0 94 र 98065 58 074।

0: Media
1: Extreme Energy Drink.
2: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सन द्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपत मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39 157
3: महको सेवन स्वस्थ र दीर्घ जीवन
5: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्
6: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श नेबुलाइजर सेवा घाउ ड्रेसिङ संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ
5: नोट हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ
6: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल टुकुचे पिकको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008261

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूका लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, आल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषकर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
4: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
5: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
4: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
5: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
4: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021123, 4021224, मोबाइल 9841454848।

0: Bifonia.
1: Extreme energy drink.
2: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ लम्सुङ।
3: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
2: थप जानकारी को लागि सम्पर्क 066-590-999 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ सानी।

0: यो त अहिले त राम्रो भयो है, त्यो आन्दोलनको बेलामा ए कपाल नै काटेर कस्तो दुब्लो थियो नि त है, मैले त भनेर कराउँदा झन्
1: बुझेका छन्। पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे मोगलिन सड़क खण्डमा पर्ने कृष्ण भीरको अवरोध हटाउन खोलिएको अस्थायी ट्र्याकलाई फराकिलो बनाउने काम भइरहेको छ। नौबिसे मोगलिन सड़क आयोजनाका अनुसार डाँडामाथिबाट झण्डै 4 मिटर चौडाईको ट्र्याक खोलेर अहिले निर्माण सामग्री 4 मिटर चौडाईको ट्र्याक खोलेर अहिले निर्माण सामग्री तथा उपकरण ओसार्ने काम भइरहेको छ। अहिले सड़कको भित्ता काट्ने, ग्राभलिङ गर्ने, ग्रेडिङ मिलाउने र पहिरो व्यवस्थापनको काम भइरहेको छ। निर्माण कम्पनीका अनुसार यही भदौमा शान्तसम्म सर्वसाधारणका गाडी सञ्चालनमा ल्याउने लक्ष्यमा आबद्ध 30 वटा संस्थाहरूले खाद्यान्न, त्रिपाल, कम्बल, हाइजिन किट जस्ता अत्यावश्यक सामग्री वितरण गरिरहेका छन्। राहत दोहोरिने वा छुट्ने समस्या नहोस् भनेर जिल्ला विपद व्यवस्थापन समितिसँग समन्वय गरी भूगोल विभाजन गरेर काम गरिरहेको एआईएन का अध्यक्ष डाक्टर संजय कार्की जानकारी दिनुभयो। प्राथमिक चरणको राहत वितरणपछि अब प्रभावित क्षेत्रमा मनोसामाजिक परामर्शका साथै खाद्य सुरक्षा, बालबालिका, महिला र अपाङ्ग भएका व्यक्तिको सुरक्षामा ध्यान दिँदै पुनर्स्थापना काम अघि बढ़ाइने एआईएन को विपद जोखिम न्यूनीकरण विभागकी संयोजक डाक्टर सम्झना विष्टले बताउनुभयो। सरकारले दीर्घकालीन पुनर्स्थापनाका लागि आह्वान गरे बमोजिम बितेको 30 वर्षदेखि सक्रिय 101 सदस्य रहेको एआईएनले विपद व्यवस्थापन एआईएनले विपद व्यवस्थापनका विभिन्न उपसमितिमा रहेर काम गरिरहेको छ। चीनसँगका मुख्य दुई नाका रसुवागढ़ी र तातोपानी दुवै ठप्प देखाउँदै तातोपानी नाका तत्काल खोल्न मानिरहेको छैन। रसुवागढ़ी नाका तत्काल खोलाउन सम्भव नै छैन। यदि तातोपानी नाका नखुलाए दशैं तिहार लगायतका चाडपर्वमा सामान अभाव वा महँगी बढ़ने सक्ने नेपाल तिब्बत हिमालय सीमापार वाणिज्य संघका महासचिव रामचन्द्र पराजुलीले बताउनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भइन्ज्याङभित्र खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त श्यामजीको मिसेसलाई। क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि, नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिम भएको 6D काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरे।

0: यो चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गीन छ घर बर्सिन उपहार रु 50,000 को युरोप रु 50,000 को युरोपेन्स को खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी एक टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि पाउनुहोस् एक जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: थोरै बचत धेरै कायदा बिमा काचन बिमा काचन फाइदै फाइदा बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको
2: दुर मल्लका अनुसार सखुवा प्रसौनी गाउँपालिका छका बासिन्दा एवं गाउँपालिकाका अध्यक्ष यादव पक्राउ परेका हुन्। छड्के जाँचको क्रममा वीरगंजको एक क्यासिनोबाट गैराती अध्यक्ष यादव सहित आठजना पक्राउ परेका छन्। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ। गाउँपालिकाको ना एक झ 1687 नम्बरको गाड़ी पनि क्यासिनो परिसरबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। अब विदेशको खबर भारतको महाराष्ट्र सरकारले ट्याक्सी तथा टुकटुक चालकहरूलाई स्थानीय मराठी भाषा सिक्ने एक वर्षको समय सीमा दिएको छ। चालक र यात्रुबीचको संचारमा सुधार ल्याएर
3: Wherever you are, stay connected with the wider world.
2: यात्रालाई सहज बनाउने उद्देश्यले लागू गर्न लागेको भाषा सम्बन्धी नयाँ नियमको चौतर्फी विरोध भएपछि सरकारले यो निर्णय गरेको हो। यसअघि गएको अगस्त 20 महाराष्ट्रका यातायात अधिकारीहरूले चालकहरूको मराठी भाषामा कुराकानी गर्ने क्षमता परीक्षण गर्न थालेका थिए। परीक्षणमा असफल हुने चालकहरूलाई भाषा सिक्न एक अब खेल खबर लगातार तेस्रो जितसहित नेपाल एसीसी प्रिमियर कप क्रिकेटको सेमी फाइनलमा पुगेको छ। मलेसियाको क्लाङमा रहेको बायोमास क्रिकेट ओभलमा आज भएको खेलमा नेपालले साउदी अरबलाई 5 विकेटले हरायो एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले साउदी अरबलाई हराउँदै लगातार तेस्रो जित हासिल गरेको मलेसियाको क्लाङमा रहेको बायोमास क्रिकेटमा भएको खेलमा नेपालले साउदी अरबलाई 5 विकेट हराएको साउदी अरबले दिएको

0: हो दाई, तपाईले कति चाँडो घर पनि ठडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी। हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टिलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टेप फ्रेङ, गोलो फ्रेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टिल फ्रेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै संचालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बसलमाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 9843638518, 9843638518।
5: यो मोबाइलले पनि तनावै दियो भने
6: हैन, के तनाव दियो ए खुशी।
5: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
6: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
6: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099932।

0: Mania?
1: Extreme energy drink.
2: बिस्तारै जानु ए महिलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ कति राम्रा चिटिक्क परेका छन् त छुँदा पनि दागलाङ जस्ता होइन कहाँबाट ल्याएछ महिला
3: कहाँ हुनु दाई हाम्रै विशेषताहरूको लम्जुङ कालिका फर्निचर उद्योगबाट ल्याएको
4: हामी कहाँ आकर्षक फर्निचरका झ्याल ढोका दराज डाइनिङ सेट लोबेट टीभी दराज अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ आल्मुनियमको झ्याल ढोका पार्टिसन रेलिङ स्टीलका रेलिङ मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ सादा तथा हरियो निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ
5: लमजुङ कालिका फर्निचर उद्योग बेसिसर साथ लमजुङ
6: आल्मुनियमका लागि बेसिसर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसिसर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ
5: प्रोप्राइटर रेशमलाल श्रेष्ठ सम्पर्क फोन 0663-520-532 मोबाइल 98460-90301 98460-7465
6: नोट फल्सिलिङ कार्यस्फुटा राख्नु परेमा हामीलाई सम्झनुहोस्

0: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
1: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
0: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
1: मलाई त एकदमै मन पर्यो।
0: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
2: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनचाँदी खरिद बिक्रीका लागि
3: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665245475। विश्वास तपाईँको, सेवा हाम्रो।

0: Mania Extreme Energy Drink.
1: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
2: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
3: अब जापान ट्राई होइन स्योर गरौं।
2: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
3: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
2: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
3: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
2: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-602-299।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
5: के तपाईँलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
2: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाईवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
5: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुम। थप जानकारीको लागि सम्पर्क मोबाइल 98-560-46-257 र 98-400-67-787।
6: हेलो, मर्सिङ एफएम 95 मेगाहर्ज।

0: सुन्दर मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुनचाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुनचाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665201
1: मोबाइल 97460054
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: पशुपन्छीका लागि चाहिने दाना अब विशेष छुटसँगै हुलाकी सप्लायर्समा उन्नत जातका ब्रोइलर र गिरिराज कुखुराका चल्ला गाई भैँसी तथा कुखुराका लागि चाहिने पोषणयुक्त दाना विशेष छुटका साथ चाहिएमा हामीलाई सम्झनुहोस् हुलाकी फ्रेस हाउस बेसी सहर नगरपालिका 813 लमजुङ प्रोप्राइटर गुणराज तिलवाल थप जानकारीको लागि सम्पर्क मोबाइल 9856281186 फोन 0665202393 साथै नमुना फ्रेस हाउस मनाङ्गे चौतारामा पनि पाइन्छ

0: California.
1: Extreme energy drink.
2: होइन खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीधन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
3: महको सेवन स्वस्थ र दीर्घ जीवन
5: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाजै हुने भयो बेहुली हुँदा पनि
6: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदै छ नि
7: हामी कहाँ फेसियल नेल आर्ट मेहेन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
8: प्रोफाइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर विशेषर नगरपालिका 7 पुरानो बेङ्चोक लमजुङ सम्पर्क 9461626344

0: दिदी अलमलै पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढकतराज चाहिएको थियो, यता कता पाइन्छ होला?
2: हाम्रै बेसी सहर नगरपालिका साथ मेगा ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
3: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजू आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
0: प्रोपाइटर दिलीप श्रेष्ठ,
4: एएस किचन हाउस, बेसी सहर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि।
0: थप जानकारीको लागि सम्पर्क 9856474486।
5: हेलो कान्छी, घर बनाउने काम शुरू भयो?
6: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
5: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
6: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
7: तपाईँले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856446662।
8: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: गुड मर्निङ मिस।
1: गुड मर्निङ क्लास। ल आज हामी डडेलोको विषयमा पढ्छौ। भन्न त शान्ति, के कारणले डडेलो लाग्छ?
2: जथाभावी आगो लगाउने, आगो राम्रोसँग ननिभाउने, हावाहुरीसँगै मानवीय लापरवाहीका कारण डडेलो लाग्छ मिस।
1: भेरी गुड। डडेलोको असरका बारेमा केही थाहा छ लक्ष्मी?
3: डडेलोका कारण बोट बिरुवासँगै पुरै वन मासिन सक्छ, जनावरहरूको वासस्थान मासिन्छ, कति जनावर डडेलोमा परेर मर्न पनि सक्छन्, अनि धुवाले मान्छेको स्वास्थ्यमा समेत असर पर्छ मिस।
4: हो, सानो लापरवाहीले ठूलो विपत्ति ल्याउन सक्छ। आगोसँग खेलबाड नगरौं, मानव स्वास्थ्य र प्राकृतिक पर्यावरणका लागि सचेत बनाऊ।
5: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप इलाका कार्यालय फुजो।

0: Mania Extreme Energy Drink.
1: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली विशेषर साथ लम्सुङ।
2: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
1: थप जानकारी को लागि सम्पर्क 066-590-999 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली विशेषर स्वाद सानी।

0: दिदी अल्मलै पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकथल गर्ने डिजिटल ढक्तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ मेगा ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजू आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
0: प्रोपाइटर दिलीप श्रेष्ठ,
3: एएस किचन हाउस, बेसी सहर नगरपालिका साथ एनआईएमबी बैंक अगाडि।
0: थप जानकारीको लागि सम्पर्क 9856744486।
1: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
4: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
1: कति दिन बस्ने मुख छुनेर दिपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
0: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दिपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसीचार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
1: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।

0: दिने
1: अह म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनचाली पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लम्जुङ, फोन नम्बर 0665-2100-83,
5: सम्पर्क मोबाइल नम्बर 9560-13375,
4: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त?
7: हजुर नानी, अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि, फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ, त्यसलाई पनि सफल बनाउनु पर्यो नि, होइन र?
6: हो नि बाउजू, घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि?
7: ल सुन्नुहोस् नानी, हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ, हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ, र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ, नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ।
8: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं, स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ। मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ।
5: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
9: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
5: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
9: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845-13236 र 9840-00-58।

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209773, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था रिलायबल लाइफ सधैं भरिलाई
1: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
2: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद
1: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
2: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
1: हुलासले बनाउँदैछ परिवार एक साथ

0: Mania.
1: Extreme energy drink.
2: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता.
3: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्. मादक पदार्थ सेवन गरेर सवारी नचलाउ.
2: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्. सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्.
3: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्. यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्.
2: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ. सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201900 0665203070 वा 590370 जानकारी गराउनुहोस्.
3: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ.
2: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हराभरा.
4: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ.
2: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ.
4: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ.
2: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ.
4: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 9856 46 244.
5: हेलो मर्सिङ एफएम 95 मेगाहर्ज

0: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनसादी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
1: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
0: प्रोप्राइटर बमबहादुर विश्वकर्मा, जयलक्ष्मी सुनसादी पसल, विशिष्ट नगरपालिका 7, लमजुङ। सम्पर्क फोन 066-5220-9।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रिमियम उत्पादनहरू।
1: जय श्री राम जय श्री राम।
2: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
1: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
2: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
1: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी शहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
2: हो नि भाउजू।
3: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
4: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
3: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
4: पुरानो गहनासँग नयाँ गहना छाँटफेर गरिने,
3: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
4: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका वडा नम्बर 7, एभरेस्ट बैंक नजिकै लमजुङ।
5: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065 58 074।
6: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
7: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
6: अब जापान ट्राई होइन स्योर गरौं।
7: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
6: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
7: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
6: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8, नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6, मिलन चोक।
7: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98560-602-299।
8: ए, माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। कति राम्रा चिटिक्क परेका छन् त, सुन्दा पनि दाग लाग्ने जस्ता। होइन, कहाँबाट ल्याएछ माइला?
9: कहाँ हुनु दाई, हाम्रै बेसीको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
10: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ढोका, दराज, डाइनिङ सेट, लोबेट, टिभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। अल्मुनियमको झ्याल, ढोका, पार्टिसन रेलिङ, स्टीलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
11: लमजुङ कालिका फर्निचर उद्योग, बेसी सर 7, लमजुङ।
12: आल्मुनियमका लागि बेसी सर नगरपालिका 7, भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसी सर नगरपालिका 7, जेबी चोक भित्रपट्टि, लमजुङ।
11: प्रोप्राइटर रेशमलाल श्रेष्ठ। सम्पर्क फोन 066-520-532, मोबाइल 98460-90301, 98460-74065।
13: नोट, फल सिलिङ, कार्यस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्।
14: नेपालमै पहिलो पटक क्याल्भलुम प्रविधिबाट बनेका एल्युमिनियम कोटेड सादा तथा रङ्गीन जस्ता पाटा, खुला चिउरा कलर, अरूभन्दा 3 गुणा बढी विश्वसनीय, प्रतिरोधात्मक र टिकाउ हुन्छ। खुलास भए अरू किन खोज्ने?

0: भएपछि घर बनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो। तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
2: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
3: के भयो दिदी तपाईँलाई, सन्चो छैन कि कसो?
4: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया

0: यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
1: क्योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो बैंक चोक लमजुङ।
0: सम्पर्क फोन 98498694924 98450680।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: पेन्सन पत्ता हराएको सूचना यही मिति 2083 साल
3: ए हजुर पेन्सन पत्ता हरायो रे
4: हो म खोज्दैछु
3: अब यसरी घर घरमा खोज्नै पर्दैन नि भाद्र 26 गते सिनेमा हलमा पाइन्छ नि
5: मौसे गुरुङद्वारा निर्देशित नेपाली चलचित्र पेन्सन पट्टा यही भाद्र 26 गतेदेखि देशभर प्रदर्शन हुँदैछ कलाकारहरू दयाहाङ राई
3: बुद्धि तमाङ
5: गौमाया गुरुङ
3: विल्सन विक्रम राई
5: सुनिल थापा
3: पशुपति राई
5: डीबी गुरुङ
3: हराएको पट्टा भन्दा ठूलो हुन्छ त्यससँग जोडिएको कथा पेन्सन पट्टा यही भाद्र 26 गते
6: ओहो दाई टिभी बोकेर कहाँ जान लाग्नुभयो
7: हेर न नानी अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको अनि एउटा फ्रिज नै किन्नु थियो बरु कुन पसलमा जाने होला
6: हरे दाई पनि हाम्रै बेसीसरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के त्यहाँ जानुहोस् न त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि बरु मलाई नि मोबाइल र घडी किन्नु थियो एकैछिन पर्खनुहोस् है सँगै जाने नि
7: ल भइहाल्छ नि नानी
8: हजुर हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी फ्रिज मोबाइल घडी वासिङ मेसिन भ्याकुम क्लिनर माइक्रोवेभ ओभन साउन्ड सिस्टम राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ
9: नोट हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ
8: प्रोप्राइटर पार्वती श्रेष्ठ श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर बेसीसर 7 भीमसेन थान चोक फोन 0665201120 मोबाइल 9846077745
6: लमजुङका लागि सामसङ कोनका गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
2: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
3: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम फ्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
2: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गुटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
4: यो मोबाइलले पनि तनावै दियो भने
3: हैन, के तनाव दियो ए खुशी?
4: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
3: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7, पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495094046 र 98130949532।
3: हाम्रो शाखा बेसीसार नगरपालिका 7 NIMB ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Liponia. Extreme energy drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 सेर चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाजै हुने भयो बेहुली हुँदा पनि
5: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छ नि
6: हामी कहाँ फेसियल नेल आर्ट मेहन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
7: प्रोप्राइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर विशेषर नगरपालिका 7 पुरानो बेङ्चोक लमजुङ सम्पर्क 9841626344 9841626344
8: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस् यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 लमजुङ
9: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ
8: थप जानकारी लागि सम्पर्क 066-590-999 9847-69-229 सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 सानीमा बैंकको ठिक

0: कस्तो दामी है दाजु बहिनी है सर तिमीलाई टेन्सन नलि म छु नि अब त मै हो यो लगेर म इन्स्टाग्राममा हाल्छु जाउँ
1: बुढा आइदियो।

0: ओहो दाई, तपाईले कति चाँडो घर पनि छोडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ। अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै विशेषहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फ्रेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील फ्रेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बसलामाई सटर एण्ड ग्रिल उद्योग, विशेषर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 98463 38518, 98463 38518।

0: Bonia.
1: Extreme energy drink.
2: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
3: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप स्टीलको पाइप कम्पाउण्ड जाली कुखुराको जाली रंगीन जस्ता पाता ग्याबिङ जाली कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्
4: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध
3: प्रोप्राइटर अमृत श्रेष्ठ नन्द मेटल सप्लायर बेसीसर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुङ थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840067787
5: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्
6: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श नेबुलाइजर सेवा घाउ ड्रेसिङ संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ
5: नोट हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ
6: प्रकाश घिमिरे सञ्चालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल टुकुचे पिकको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840098261
7: हेलो मर्संग एफएम 95 मेगाहर्ज
8: माया त नसोची लगाइयो अब यो निर्णय चाहिँ सोचेर गर्दैछ
9: म पनि यो बन्धनमा बस्न चाहन्न जहाँ मेरो मायाको सम्मान र कदर नै छैन

0: यो मोबाइलले पनि तनावै दियो भने
1: होइन, के तनाव दियो ए खुसी?
0: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
1: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, भेसिसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लम्जुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532।
4: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
0: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
4: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
0: मलाई त एकदमै मन पर्यो।
4: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
5: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना सार्टफेट तथा सुनचाँदी खरिद बिक्रीका लागि
6: जय बुद्ध ज्वेलरी, बेसी सहर लम्जुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665204535, 5204575। विश्वास तपाईँको, सेवा हाम्रो।
2: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
0: यदि चाहनुहुन्छ भने लम्जुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
2: अब जापान ट्राई होइन स्योर गरौं।
0: लम्जुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
2: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
0: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
2: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लम्जुङ एजुकेशन सेन्टर, भिसे सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
0: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9855602900।
7: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
8: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
7: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
8: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
7: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665209, 0665203070 वा 5903070 जानकारी गराउनुहोस्।
8: सार्वजनिक हितका लागि लम्जुङ कालिका यातायात प्राली, लम्जुङ।
1: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
9: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
1: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
10: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करू, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिसो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मस्यौरा, चियापत्ती, च्याउ, सर्स्यु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आँग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
11: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
1: लिवन अर्ग्यानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुम। प्रोप्राइटर गम बहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
2: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
3: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
2: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
4: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
5: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
4: प्रोप्राइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, विशिसार नगरपालिका 7, लमजुङ। सम्पर्क फोन 0665520209।
6: जिल्ला प्रहरी कार्यालय लमजुङको अनुरोध।
7: मनसुन सक्रिय भएसँगै वर्षाका कारण बाढी, पहिरो, डुबान तथा सड़क अवरुद्ध जस्ता जोखिम हुन सक्छ। त्यसैले वर्षा जन्ने सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौ।
6: मौसमको जानकारी नियमित रूपमा लिनुहोस्। अनावश्यक रूपमा खोला, खोल्सा, नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस्। कुनै पनि नदी वा खोलाको बहाव बढ़ेका बेला तर्न वा सवारी साधन सञ्चालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्।
7: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अप्नाउनुहोस्। घर वरिपरि चिरा देखिएमा, जमिन भासिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्।
6: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस्। यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्।
7: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस्। कुनै पनि आपतकालीन अवस्था, बाढ़ी, पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100 मा

0: सम्पर्क गर्नुहोस्।
1: सचेतना, सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ। त्यसैले सुरक्षित रहौं, अरूलाई पनि सुरक्षित राखौं।
0: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ र सामुदायिक रेडियो मर्स्याङ्गी 95 मेगाहर्ज।

0: Extreme energy drink.
1: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
2: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान सुरु गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि हैन र
1: हो नि बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
2: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना दुई घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
3: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ।

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हाडोहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हाडोहरू चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, आल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209773, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
4: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौँ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
5: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
6: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
5: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
6: एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021234, मोबाइल 9841454148।
7: जय श्री राम, जय श्री राम।
1: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
0: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
1: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
0: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
1: हो नि भाउजू।
8: हाम्रा सेवाहरू: कम्प्युटर तौलमा आधुनिक मेसिनद्वारा कटिङ गरिएका गरगहना पाइने,
9: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
8: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
9: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
8: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
9: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विशेषर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै लमजुङ।
10: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065854।

0: Sonia.
1: Extreme energy drink.
2: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
3: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
4: अब जापान ट्राई होइन स्योर गरौं।
3: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
4: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
3: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
4: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
3: सम्पर्क नम्बर 066-590-2900, मोबाइल नम्बर 9856-602900।

0: फ्यान्सी घर बनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856646662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: here? Extreme energy drink.
1: Good morning, Miss.
2: Good morning, class. ल आज हामी डडेलोको विषयमा पढ्छौ। भन्न त शान्ति, के कारणले डडेलो लाग्छ?
3: जथाभावी आगो लगाउने, आगो राम्रोसँग ननिभाउने, हावाहुरीसँगै मानवीय लापरवाहीका कारण डडेलो लाग्छ मिस।
2: भेरी गुड। डडेलोको असरका बारेमा केही थाहा छ लक्ष्मी?
4: डडेलोका कारण बोट बिरुवासँगै पुरै वन मासिन सक्छ, जनावरहरूको वासस्थान मासिन्छ, कति जनावर डडेलोमा परेर मर्न पनि सक्छन्, अनि धुवाले मान्छेको स्वास्थ्यमा समेत असर पर्छ मिस।
5: हो, सानो लापरवाहीले ठूलो विपत्ति ल्याउन सक्छ। आगोसँग खेलबाड नगरौ, मानव स्वास्थ्य र प्राकृतिक पर्यावरणका लागि सचेत बनाऊ।
6: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप इलाका कार्यालय फुजोङ।
7: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
8: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
7: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
8: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840059261।
9: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ लम्सौ।
10: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
9: थप जानकारी लागि सम्पर्क 0665909999 4779629। सेवा मोडल हस्पिटल प्राली बेसीसर स्वास्थ्य।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्जी एफएम 95 मेगाहर्ज।
1: ए साइली, घर बनाएर त लगभग सक्न आँटिसौ त।
2: के सकिन्थ्यो दिदी, अझै झ्याल, ढोका, च्यानल गेट आदि सबै काम बाँकी छ। बल्ल बल्ल आँटेर बनाएको। साँच्चै दिदी, आल्मुनियमको झ्याल, ढोका र च्यानल गेट कहाँ पाइन्छ होला?
1: हाम्रै बेसेसरको युनिभर्सल चोकमा रहेको 3-स्टार आल्मुनियम फेब्रिकेटर पसलमा जाऊ न। त्यहाँ त आल्मुनियमको झ्याल, ढोका, पार्टिसन ग्लेजिङ आदि निर्माण गरी घरमै गई जडान समेत गरिने व्यवस्था छ नि।
3: हजुर, आल्मुनियमको आकर्षक झ्याल, ढोका, पार्टिसन ग्लेजिङ पाइनुका साथै फलाम, सिसाको टपन ग्लास, रेलिङ र पार्टिसन ग्लेजिङ लगायत यूपीबीसी सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्।
4: 3-स्टार आल्मुनियम फेब्रिकेटर विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमजुङ। प्रोभाइडर मदन सुनार। थप जानकारीको लागि सम्पर्क 98664-51901।
5: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
6: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी। मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
5: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
4: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल, मध्य नेपाल एक जिता, गैरी गाउँ। प्रोप्राइटर नवराज घिमिरे। सम्पर्क नम्बर 98564-46662।
7: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
8: जय श्री राम, जय श्री राम।
9: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
8: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
9: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
8: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
9: हो नि भाउजू।
10: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
4: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
10: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
4: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
10: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
4: प्रोप्राइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विशेषर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै लमजुङ।
1: सम्पर्क मोबाइल नम्बर 98464-95-94 र 98065-58-74।

0: Mania,
1: extreme energy drink.
2: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
3: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
2: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
3: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452 13236 र 98400058।

0: नमस्कार, म बसन्ता रेडियो मर्सेङ्गी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्सेङ्गी .org मा साँझ 6:35 बजेको मर्सेङ्गी समाचारमा स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: लमजुङमा कांग्रेस महाधिवेशनको सार गर्मी बढ्दै जिल्ला सभापतिमा दुई नेताको चर्चा। वनास्तु पदयात्रा नगर्न नगराउन गोर्खा प्रशासनको आग्रह। सुन्दर बजार छको रमाइलो समूहद्वारा भुटेको सिबाडी पीड़ितका लागि 50,155 रूपियाँ सहयोग। लमजुङको मध्य नेपाल नगरपालिकामा तीज लगायत मेलाका कार्यक्रम स्थगित का।

0: अग्रज समाचार विस्तारमा नेपाली कांग्रेसको आसन्न महाधिवेशनको मिति अनिश्चित भए पनि लमसुङमा भने अधिवेशनको सरगर्मी बढ़न थालेको छ। जिल्लादेखि एउटा तहसम्मै नेता तथा कार्यकर्ताबीच आगामी नेतृत्व र प्रतिनिधित्वलाई लिएर छलफल तथा भेटघाट तीव्र बनेको हो। आसन्न जिल्ला अधिवेशनमा नेपाली कांग्रेस लमसुङ जिल्ला सभापतिका लागि अहिले दुई नेताको नाम चर्चामा आएको छ। वर्तमान जिल्ला सचिव कृष्ण बहादुर अधिकारी र नेपाली कांग्रेस गण्डकी प्रदेश संगठन विभाग प्रमुख तथा पूर्व जिल्ला सचिव हरि बराल सभापति पदका आकांक्षीको रूपमा चर्चामा आएका छन्। दुवै नेताले हालसम्म सार्वजनिक रूपमा आफ्नो उम्मेद्वारी वा आकांक्षा घोषणा गरेका छैनन्। यद्यपि आगामी अधिवेशनलाई लक्षित गर्दै कार्यकर्तासँगको भेटघाट र आफ्नो पक्षमा समर्थन जुटाउने प्रयास भने अघि बढ़िरहेको कंग्रेसका स्थानीय नेताहरू बताउँछन्। जिल्ला कार्य समितिको पदाधिकारीका अन्य पदमा भने हालसम्म कसैले पनि औपचारिक रूपमा उम्मेद्वारी घोषणा गरेका छैनन्। तर जिल्लाका अधिकांश नेताहरूमा अधिवेशन प्रतिनिधिका लागि आकांक्षी रहेको बुझिएको छ। यसअघिको राजनीतिक समीकरणमा लमसुङ कांग्रेस सूत्र, देउबा समूह, कोइराला समूह र गगन समूहका रूपमा नेताहरूका छुट्टै छुट्टै समूह देखिने गरेका थिए। तर यसपटकको अधिवेशनमा देउबा समूहको प्रभाव र उपस्थित तुलनात्मक रूपमा निकै कमजोर देखिएको कंग्रेसका स्थानीय कार्यकर्ताहरूको बुझाइ छ। आगामी जिल्ला नेतृत्वमा कसले बाजी मार्छ भन्ने विषयमा अहिले नै ठोस आकलन गर्न कठिन छ। वडा तहको अधिवेशन सम्पन्न भएपछि निर्वाचित हुने क्षेत्रीय प्रतिनिधिहरूको संख्या र उनीहरूको राजनैतिक झुकावका आधारमा जिल्ला नेतृत्वको प्रतिस्पर्धाबारे केही हदसम्म अनुमान गर्न सकिने अवस्था आउने नेताहरूको भनाइ छ। नेपाली कंग्रेस लमसुङमा क्रियाशील सदस्यको संख्या अघिल्लो कार्यकालको तुलनामा घटेको छ। पार्टीले सञ्चालन गरेको जरा अभियान अन्तर्गत सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरण सम्पन्न भएपछि जिल्लाबाट कुल 6371 जनाको क्रियाशील सदस्यता सिफारिश भएको छ। यसअघि जिल्लामा करिब 8000 हाराहारीमा क्रियाशील सदस्य रहेको भए पनि यसपटक 3000 भन्दा बढ़ी पुराना सदस्यले सदस्यता नवीकरण नगरेपछि संख्या घटेको हो। महाधिवेशनको मिति, निर्वाचन कार्यतालिका र वडा तहदेखि पार्टीसम्मको अधिवेशन प्रक्रिया स्पष्ट हुँदै जाँदा लमसुङ कांग्रेस सूत्रको राजनैतिक समीकरण थप प्रष्ट हुने देखिएको छ। अहिले भने सम्भावित उम्मेद्वारहरू कार्यकर्तासँगको सम्पर्क विस्तार र आन्तरिक तयारीमा केन्द्रित देखिएका छन्। लमसुङको मध्य नेपाल नगरपालिकाले विपद तथा संवेदनशील अवस्थालाई मध्यनजर गर्दै यस वर्ष हरितालिका तीजका अवसरमा आयोजना हुने विशेष कार्यक्रम, मेला, समारोह तथा सांस्कृतिक कार्यक्रम स्थगित गरेको छ। नगरपालिकाले सूचना जारी गर्दै नगर क्षेत्रका सबैवटा कार्यालय, सरकारी संघ संस्था तथा सम्बन्धित पक्षलाई तीज विशेष कार्यक्रम, मेला, समारोह र अन्य मनोरञ्जनात्मक कार्यक्रम नगर्न अनुरोध गरेको हो। नगर प्रमुख रमेश कुमार पाण्डेले हालको विपदका कारण उत्पन्न कठिन परिस्थितिप्रति संवेदनशील हुन आग्रह गरिएको बताउनुभयो। मध्य नेपाल नगरपालिका एक एउटा कार्यालयको आयोजनामा हुने भनिएको महिला सम्मान तथा सांस्कृतिक उत्थान कार्यक्रम जिता तीज मेला 2083 स्थगित गरिएको छ। वडाध्यक्ष सुदीप थापाले भदौ 27 र 28 गते आयोजना गर्ने तयारी गरिएको मेला देशमा उत्पन्न विपद तथा दुःखद परिस्थितिलाई मध्यनजर गर्दै स्थगित गरिएको बताउनुभयो। नगरपालिकाले विपदको संवेदनशील समयमा उत्सव तथा मनोरञ्जनका कार्यक्रम भन्दा प्रभावित नागरिकको उद्धार, राहत र सहयोगमा ध्यान दिनुपर्ने भन्दै त्यसका अवसरमा हुने कार्यक्रम स्थगित गर्न भनेको जनाएको छ। नारायणगढ मुगलिङ सड़क भोलि बिहानदेखि आंशिक रूपमा बन्द गर्ने भएको छ। तुइन खोलामा पहिरो रोकथामको काम गर्न स्थानीय प्रशासनले गाड़ी आवागमन आंशिक रूपमा रोक्न लगाएको हो। सूचना अनुसार नारायणगढ मुगलिङ सड़क बिहान 8 बजेदेखि 8:30 बजे, 10:30 बजेदेखि 11 बजे, दिउँसो 1 बजेदेखि 1:30 बजे, 3:50 बजेदेखि 4 बजे र बेलुकी 6 बजेपछिको समयमा सञ्चालन हुनेछ। यस बाहेकको समयमा यो ठाउँमा गाड़ी आवागमन रोकेर काम हुनेछ। कृष्णवीरको सड़क मरमत कार्य सम्पन्न भई गाड़ी आवागमन सञ्चालन नहुँजेलसम्म यो कार्य चलिरहने सूचनामा उल्लेख छ। गत आर्थिक वर्ष चाहिँ चालू आर्थिक वर्षमा पनि लमसुङमा सबै स्थानीय तहहरूमा पशुपूर्ण खोप कार्यक्रम सञ्चालन हुने भएको छ। गण्डकी प्रदेश सरकारले जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय मार्फत कार्यक्रम सञ्चालन गर्ने भएको हो। जिल्लाकै स्थानीय तहहरूमा पशु पुनर्खोप कार्यक्रमका लागि सरकारले 1 करोड़ बढ़ी बजेट विनियोजन गरेको छ। गत वर्ष 96 लाख रूपियाँ विनियोजन भएकोमा चालु आर्थिक वर्ष 1 करोड़ 2 लाख रूपियाँ विनियोजन भएको हो। विनियोजित बजेटबाट जिल्लाका 8 स्थानीय तहहरूमा कार्यक्रम संचालन गरिने भेटनेरी अस्पताल तथा पशु सेवा कार्य लमसुङका प्रमुख डाक्टर सुनिल नेउपानेले जानकारी दिनुभयो। गण्डकी प्रदेश सरकारले शुरूका वर्षमा जिल्लाका 2 स्थानीय तहमा पशु पुनर्खोप कार्यक्रम संचालन गरेको थियो। शुरूको वर्ष मध्य नेपाल र विश्व नगरपालिकामा कार्यक्रम संचालन भएको थियो भने हाल सबै पालिकामा कार्यक्रम संचालन भएको छ। गत आर्थिक वर्षमा मात्रै सो कार्यक्रम अन्तर्गत करिब 2 लाख डोज खोप लगाइएको पशु सेवा कार्य लमजुङले जनाएको छ। जिल्लाका स्थानीय तहहरूमा संचालित पशु पुनर्खोप कार्यक्रम अन्तर्गत 14,000 घरधुरीमा पालिएका पशुहरूमा 1,75,040 डोज खोप लगाइएको हो। जिल्लामा 2 चरणमा गरी पशु पुनर्खोप कार्यक्रम संचालन हुँदै आएको छ। तपाईं अहिले सुन्दै हुनुहुन्छ मर्स्याङदी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
1: ए बुढा, कहाँ जथाभावी फोहोर फाल्न लाग्नु भएको?
2: किन, सबैले त फालेका छन्, यो फोहोरको के काम?
1: यही बारीले त हाम्रो गाउँ फोहोर हुन्छ, रोग फैलन्छ र वातावरण बिग्रन्छ।
2: अब यो फोहोर के गर्ने त?
1: फोहोर छुट्याएर डस्टबिनमा हाल्ने, पुनः प्रयोग र रिसाइकल गर्ने, कुहिने फोहोर हाम्रै करेसा बारीमा काम लाग्छ नि।
2: ए हो त है, सानो प्रयासले ठूलो परिवर्तन ल्याउँछ। अबदेखि म सचेत भएँ।
3: हामी सबै सचेत भएमा हाम्रो वातावरण सफा हुन्छ, सफा गाउँ स्वस्थ जीवन।
4: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक क्याप, इलाका कार्यालय भुजुङ,

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैं भरिलाई।
1: कृषि विकास कार्यालय लमजुङको सूचना।
2: कृषि विकास कार्यालय लमजुङको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार विभिन्न कार्यक्रम संचालन गर्न इच्छुक लमजुङ जिल्लाभित्रका कृषि फार्म कम्पनी कृषक समूह सहकारी तथा कृषि सम्बन्धी संघ संस्थाहरूले यही असोज 19 गतेभित्र तोकिएको ढाँचामा कार्यक्रम प्रस्ताव सहित आवश्यक कागजातहरू संलग्न राखी यस कार्यालय तथा सम्बन्धित स्थानीय तहको कृषि शाखामा निवेदन पेश गर्नु अनुरोध गरिन्छ।
1: कृषि फर्म, कृषि कम्पनी, कृषकसँग सम्बन्धित समूह तथा सहकारी संस्थाहरूले प्रस्ताव पेश गर्न सक्ने कार्यक्रमहरू: फलफूल बगैंचा सुदृढीकरण तथा क्षेत्र विस्तार कार्यक्रम, प्रांगणिक मल वितरण, व्यावसायिक तरकारी खेती सहयोग कार्यक्रम, समुदाय स्तरमा प्रशोधन योग्य खायन आलु उत्पादन प्रवर्धन कार्यक्रम, फलफूल नर्सरी स्थापना तथा संचालन कार्यक्रम, कृषि उद्यम विकास कार्यक्रम, निर्यातजन्य कृषि वस्तु प्रवर्धन कार्यक्रम,
2: आत्मनिर्भरताको लागि बिउ उत्पादन प्रवर्धन कार्यक्रम, रैथानी तथा स्थानीय बाली विकास कार्यक्रम, ग्रामीण कृषि पर्यटन प्रवर्धन कार्यक्रम, जलवायु मैत्री प्रविधि प्रवर्धन कार्यक्रम,
1: साथमा खाद्यान्न बाली उत्पादन प्रवर्धन कार्यक्रम, माटो सुधारका लागि कृषि चुन वितरण, उत्कृष्ट कृषक पुरस्कार वितरण र संघीय सशक्त कार्यक्रम अन्तर्गत प्रांगणिक कृषि प्रवर्धन कार्यक्रम
2: पेश गर्नुपर्ने आवश्यक कागजातहरू: रु 10 को हुलाक टिकट टास गरेको निवेदन, प्रस्तावना फारम, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, जग्गा धनीको लालपूर्जाको प्रतिलिपि वा भाडाको जग्गा भए जग्गा करारनामा सम्झौताको प्रतिलिपि,
1: ओडा कार्यालयको वा सम्बन्धित पालिकाको कृषि शाखाको सिफारिश पत्र, फर्म, समूह, संस्था, समिति, कम्पनी वा सहकारी भएमा दर्ता स्थापना सम्बन्धी कागजातको प्रतिलिपि, नवीकरण प्रमाणपत्रको प्रतिलिपि, कर चुक्त प्रमाणपत्रको प्रतिलिपि, स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि, बैठक निर्णयको छाया कपी, पछिल्ला 2 आर्थिक वर्षमा कृषि सम्बन्धी कार्यको लागि कुनै कार्यालयबाट अनुदान प्राप्त गरि नगरेको सो घोषणा पत्र।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 0665-120-0665-120-130,
1: मोबाइल नम्बर 9855-45-230 र 9855-80-140।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रिमियम उत्पादनहरू
2: मर्सङ एफएम 95 मेगाहर्ज
3: विश्रामपछि स्वागत छ अब बाँकी समाचार। होटेकोशी नदीमा आएको भीषण बाढ़ीबाट प्रभावित नागरिकका लागि सुन्दरबजार नगरपालिका 6 सैनिक टोल अर्चल टोल स्थित रमाइलो समूहले 50,155 रूपियाँ सहयोग गरेको छ। समूहले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। विपदको समयमा पीड़ित परिवारलाई राहत तथा पुनर्स्थापनाका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले समूहको तर्फबाट सहयोग गरिएको अध्यक्ष चन्द्रवती साईले बताउनुभयो। रमाइलो महिला समूह तथा पुरूष दुवै मिलेर गठन गरिएको हो। यो समूहमा करिब 42 घर परिवार आबद्ध रहेका छन्। रमाइलो समूह विभिन्न सामाजिक कार्य र सचेतनामूलक अभियानमा समेत सहभागिता हुँदै आएको छ। रमाइलो समूहकी अध्यक्ष चन्द्रवती साईले विपद कसैलाई भनेर नआउने भएकाले पीड़ितको दुःखमा सानो भए पनि सहयोग गरेको बताउनुभयो। अध्यक्ष साईले राहत तथा उद्धार कार्यमा सबैले सहयोग गर्नुपर्ने बताउनुभयो। भोटेकोशीमा आएको बाढ़ीबाट ठूलो जनधनको क्षति भएपछि विभिन्न संस्था स्थानीय समूह तथा व्यक्तिहरूले उद्धार राहत र पुनर्स्थापनाका लागि सहयोग गर्दै आएका छन्। सुन्दरबजार नै भोटेवाडा स्थित

0: गर्नु भएको थियो। स्रष्टा गीत संगीत कलाकार र पुस्तकालय बीच नंग र मासुको सम्बन्ध हुने भन्दै वरिष्ठ गायिका गुरूङले पुस्तकालयको साधारण सभा तथा अधिवेशनको सफलताको शुभकामना दिनुभएको थियो। कार्यक्रममा पुस्तकालयका अध्यक्ष वसन्तराज खनालले संस्थाको गतिविधि तथा भावी योजना प्रस्तुत गर्नुभएको थियो। पुस्तकालयका सचिव रामहरि नेउपानेले पुस्तकालयको इतिहासबारे संक्षिप्त जानकारीसँगै कार्यक्रमको संचालन गर्नुभएको थियो भने उपाध्यक्ष खुशबहादुर गुरूङले स्वागत मन्तव्य र सदस्य केयर सिंह कार्कीले संस्थाको आयव्यय प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। साधारण सभाका अवसरमा प्राज्ञ डाक्टर जीवन अधिकारी भुवन हरि सुब्बेल गोपकृष्ण शर्मालाई सम्मान गरिएको साहित्यकार लक्ष्मीप्रसाद मिश्रले जानकारी दिनुभयो। अधिवेशनबाट पुस्तकालयको नयाँ कार्य समिति चयन भएको छ। समितिको अध्यक्षमा रामहरि नेउपाने, उपाध्यक्षमा खुशबहादुर गुरूङ, सचिवमा रमाकान्त अधिकारी, कोषाध्यक्षमा अमृत भुजेल र सहसचिवमा कमला श्रेष्ठ निर्वाचित हुनुभएको छ। सदस्यहरूमा कीर्तिमान गुरूङ र चितामाया परियार निर्वाचित हुनुभएको छ। मनास्रो क्षेत्र अन्तर्गत नुम्री भ्यालीतर्फ पदयात्रा नगर्न जिल्ला प्रशासन कार्यालय गोर्खाले पदयात्रीलाई आग्रह गरेको छ। आइतबार बिहान सुनडुंगरीको पोक नामरूङ स्थित थेराङ खोलामा बाढ़ी आउँदा गापदेखि नामरूङ जंगल जाने झुलुङ्गे पुल बगाएकाले पदयात्रामा प्रशासनले रोक लगाएको हो। बाढ़ीले सुनडुंगरी 4 र 2 जोड्ने झुलुङ्गे पुल बगाएको छ। मनासु र लार्केपास पद मार्गको यात्रामा रहेका पदयात्रीलाई अर्को सूचना जारी नभएसम्म पदयात्रा नगर्न नगराउन आग्रह गरिएको छ। प्रशासनले कुनै विपदको घटना वा आकस्मिक अवस्था सिर्जना भए तत्काल नजिकको सुरक्षा निकाय तथा स्थानीय प्रशासनलाई जानकारी गराउन पनि आग्रह गरेको छ। सुनडुंगरी 4 उग्रिङ लामा नगुछिरिङ लामाको घर बगाएको छ। लाक्पा भुटी लामा दोर्जे लामाको घर बाढ़ीका कारण भत्किएको जिल्ला प्रहरी कार्यालय गोर्खाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताउनुभयो। त्यस्तै सुनडुंगरी 4 र 2 जोड्ने फलामी पुल पनि बगाएको छ। नामरङ हुँदै नजाने फलामी पुल पनि बगाएपछि आउजाउमा समस्या थपिएको छ। बाढ़ीमा ज्यान गुमाएकाहरूको सुगतिको कामना गर्दै नेपाल हिल्मो समाज सेवा संघ विशेश्वर इकाई र विशेश्वर हिल्मो आमा समूहले सामूहिक प्रार्थना तथा दीप प्रज्वलन गरेका छन्। नेपाल हिल्मो समाज सेवा संघका जिल्ला अध्यक्ष जेबी हिल्मो लामा, पूर्व अध्यक्ष एम बहादुर लामा, विशेश्वर इकाई प्रमुख लामा गुरू दोर्जे एसी होल्मे लामा, हिल्मो आमा समूह अध्यक्ष सुमित्रा लामा लगायत संघ तथा समूहका पदाधिकारीहरूको उपस्थिति थियो। आइतबार समाज भवनमा बाढ़ी तथा पहिरोमा परे दिवंगत आत्माको शान्तिको कामना गर्दै दीप प्रज्वलन तथा विपद प्रभावितको शीघ्र स्वास्थ्य लाभ, खोजी तथा उद्धारका लागि प्रार्थना गरिएको नेपाल हिल्मो समाज सेवा संघका पूर्व अध्यक्ष एम बहादुर लामाले जानकारी दिनुभयो। भदौ 10 गते रसुवाको उच्च हिमाली क्षेत्रमा आएको बाढ़ीले त्रिशूली नदीको तटीय क्षेत्रमा ठूलो चन्दनको क्षति पुर्याएको छ। बाढ़ी प्रभावित जिल्लाहरू रसुवा, नुवाकोट र धादिङमा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरूले सरकारसँगको सहुलेमा राहत तथा पुनर्स्थापनाका काम तीव्र बनाएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र महिला बाल बालिक तथा ज्येष्ठ नागरिक मन्त्रालयसँगको समन्वयमा गैर सरकारी संस्थाहरू प्रभावित क्षेत्रमा सक्रिय भएका हुन्। नेपालमा कार्यरत अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरूको सञ्जाल एआईएनमा आबद्ध 30 संस्थाले खाद्यान्न, तिरपाल, कम्बल, हाइजेनिक किट र रिग्निटी किट जस्ता अत्यावश्यक सामग्री वितरण गरिरहेका छन्। राहतमा दोहोरिने वा छुट्ने समस्या नहोस् भनेर जिल्ला विपद व्यवस्थापन समितिसँग समन्वय गरेर भूगोल विभाजन गरेर काम भइरहेको एआईएनका अध्यक्ष डाक्टर संजय कार्कीले जानकारी दिनुभयो। प्राथमिक चरणको राहत वितरणपछि अब प्रभावित क्षेत्रका मनोसामाजिक परामर्शका साथै खाद्य सुरक्षा, बालबालिका, महिला तथा अपाङ्गता भएका व्यक्तिको सुरक्षामा ध्यान दिँदै पुनर्स्थापनका काम अघि बढ़ाइने एआईएनको विपद जोखिम न्यूनीकरण विभागकी संयोजक डाक्टर सम्झना विष्टले बताउनुभयो। सरकारले दीर्घकालीन पुनर्स्थापनाका लागि आह्वान गरे बमोजिम बितेको 30 वर्षदेखि सक्रिय 101 सदस्य संस्था रहेको एआईएनले विपद व्यवस्थापनका विभिन्न उपसमितिमा रहेर काम गरिरहेको छ। वर्षङ्गे समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी विशिसर 7 लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: लमसुङमा कंग्रेसमा अधिवेशनको सार गर्मी बढ़दै जिल्ला सभापतिमा दुई नेताको चर्चा। वनास्लु पदयात्रा नगर्न नगराउन गोर्खा प्रशासनको आग्रह।

बजार छको रमाइलो समूहद्वारा भुटेको सिवाडी पीड़ितका लागि 50,155 रूपियाँ सहयोग र लामसुङमा चालू वर्ष पशु पूर्णखोप कार्यक्रमका लागि 1 करोड़ रूपियाँ विनियोजन। साँझ 6:35 बजे कुमरसंगले समाचार अहिलेलाई सकियो। प्राविधिक मित्र तिरुलाई धन्यवाद दिँदै समाचार कक्षबाट म वसन्ता विदा हुन्छु। रेडियो मर्सङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्ट एफएम 95 मेगाहर्ज।
1: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि। लो अब दुलाले दुलाले सिन्दूर हाल्ने।
2: ओ अस्मी हेर्न दुलैले लगाएको सिनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औँठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सिनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
3: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
4: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
5: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
4: जुनसुकै पसलमा बनेका गहना साटमेट तथा खरिद बिक्री गरिन्छ।
5: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
4: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
5: साथै सुनचारी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
6: आकर्षक ज्वेलरी सुनचारी पसल बेसीसर नगरपालिका 7 त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801677246।
7: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल

0: अहा म यो बिहे गर्दिन।
1: हैन के हो बिहे किन नगर्ने?
0: म त न्यू गणपति ज्वेलरी सुनचाँदी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
2: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
3: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
3: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
3: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
3: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665-2183,
5: सम्पर्क मोबाइल नम्बर 9857-13-375,
4: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
3: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
6: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर 7 रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
7: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली, विशेषकर नगरपालिका 7 युनिभर्सल चोक, लमजुङ। थप जानकारीको लागि सम्पर्क 0665-2093, मोबाइल 97463-06-501।
8: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
9: एक्सट्रिम इनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 7 छ।
10: एक्सट्रिम इनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।

सर्वज्ञ सर्ववरदे सर्वदोष भयंकरी सर्वदुखहारी देवी मां लक्ष्मी नमस्ते। सबै कुरा जान्ने, सबैलाई वरदान दिने, सबै दुष्टको भय दिने र सबैको दुःख हरण गर्ने यस्ता हरणकर्ता हे देवी मां लक्ष्मी तपाईलाई नमस्कार छ। हजुर, मर्स्याङ्गदी एफएम कै सेरोफेरोमा रमनु भएका सम्पूर्ण प्यारा श्रोताहरू, कार्यक्रम हाम्रो शैली हाम्रो संस्कृतिको तर्फबाट नमस्कार स्वीकार्नुहोस्। म रुद्रनिधी तिवारी हो। मर्स्याङ्गदी एफएम 95 मेगाहर्जद्वारा हरेक हप्ताको आइतबार साँझ 7 बजे र बिहिबार अपरा साढे 2 बजे यहाँहरू समक्ष पुराना पुराना चालचलन रीतिरिवाज त्यस्तै दिल भित्रका र बाहिरका संयोगले जोडिएका कुराहरू पस्किँदै आएकोमा यस्तै संस्कार संस्कृति धेरै वर्षदेखि तपाईँकै प्यारो मर्स्याङ्गदी एफएमबाट श्रोताका कानमा मिठो नमिठो जे लागे पनि आवाज पुर्याउँदै आइएको हो। आजलाई भने पुराना चाड पर्व र बिहेबारी सबै आजको तडक भडक अघि सार्ने प्रयासमा छु। त्यो त भन्न त के पर्ला र जानेकै कुरा हो। तैपनि पहिलेको कोही जन्मिँदाखेरि छैटी न्वारान पास्ने व्रतबन्ध विवाह छेउर आदि जे जे भने पनि सरल रूपमा हुन्थ्यो। सालको टपरीमा भात र बोतामा तरकारी अचार यी आदि राखेर दिने चलन हो। केही भतेर पाकेको ठाउँमा सबै जम्मा भएर खाने हो। गराको छेउमा हारै लाएर बसिन्थ्यो खाने भोजनकर्ताहरू। भत्केरीले थपी थपी खुवाउने चलन थियो। आज ती कुरा सारा पर पर पुगे त्यो भन्नेलाई पनि लाज लाग्ने बेला भइसक्यो। धनीले 5 स्टार होटेलमा नसकिनेले पनि त्यसै ठेक्का पट्टा दिएर जन्ती खुवाउने, प्लेट गनेर टाउको गनेर रकम बुझ्ने बुझाउने चलन आएको छ। अहिले त ल्वाङ सुकमेल सुपारी पान आदि किस्तीमा अझै के हो बोकेर डुलाइन्छ। आफ्नो मौलिकता छोडेर पश्चिमाहरूको रबाफमा दौड़न शुरू भएको छ हामी नेपालीलाई। अब के हुन्छ अझै हेर्न बाँकी नै होला। छोरा जन्मदा बाबालाई अबिर घसिने, फैटीको रातभरि भजन कीर्तन नाचगान गरेर रोटी बाँडेर सन्तुष्टि लिने, भावी लाभी भाग्य रेखा लेख्न प्रभाव पार्ने यस्तो चलन थियो। न्वारानमा आआफ्नो संस्कारद्वारा आमा चोख्याउने आदि त्यस्तै व्रतबन्धमा छेउर अर्थात पुटपुटे जात अनुसार कर्म गर्ने र आत्मा भर्ने चलन हाम्रो पुरानो चलन हो। विवाह साधारण हुन्थ्यो, तडक भडक हुँदैनथ्यो। दुलाहा लिएर जन्ती जान्थे, भत्केरूहरू खटाइन्थे, जन्तीले बोकी लगेको आफ्नै चामल पकाउँथ्यो र घरबेटीले एक छाक मात्र दिने चलन हो। खसी जन्तीले नै डोर्याएर जानु पर्थ्यो। बत्तीको व्यवस्था नहुँदा चिराग बालेर जन्ती पर्खिने, रातिमा उज्यालो बनाउने चलन थियो। धुलिया र अगाडि यी आदिहरू जात अनुसार फरक फरक आफ्नो चलन गरिन्थे। सानी दुलै रुँदै रुँदै डोलीमा हाली श्रीमानको घर पठाइदिने आफ्नै संस्कार संस्कृति थियो त्यो बेला। त्यो बेला पनि केटाकेटीको मन मिलेमा सट्याक सुटुक विवाह चलेकै हो क्यारे। अनि त पोखराको बजारमा सुका धार्ने मासु, तिम्री छोरी मैले ल्याएँ टिको लाइदेऊ सासु, यो आज बनेको गीत होइन पहिले पनि बनेकै हो, उहिलेदेखिको हाम्रो संस्कार हो। त्यो बेला पनि विवाह त भएकै हो। यस्ता गीतहरू चल्थे त्यो बेला। छोरी ज्वाइँ बोलाएर टिकाटाला गरिन्थे, त्यसपछि बल्ल ज्वाइँ पक्का हुन्थे, बुहारी पक्का हुने सामाजिक मान्यता छँदै थियो। गरिबको समस्या पनि फुक्ने र खर्च पनि जोगिने साह्रै राम्रो चलन त्यो बेलाको हो। माघी विवाह कि भागी विवाह यस्तो गर्ने चलन पहिलेकै हो क्यारे, अहिलेको नयाँ होइन। आवश्यक भनेको दुलाहा दुलहीको मात्र त हो, अरू त्यहाँ के छ र? अरू त साथीको लागि जाने हुन्। दुलाहा आए दुलै लिन, जन्ती आए किन, यस्तै भनेको हो र।
उखान बनेको होइन नि त्यो त त्यसै। त्यसरी विवाह भएको जोडीमा श्रीमानलाई विष्णु र श्रीमतीलाई लक्ष्मी मान्ने चलन थियो त्यो बेला। कतै दुईटी भए सरस्वती जान्ने मान्ने परम्परा देवताकै पाला देखिको हो हामीमा। एक नारी ब्रह्मचारी अधिकमा त्यस्तै थियो पाइन्थ्यो पनि। यो त पृथ्वीको लागि भगवानदेखि मानव एवं सूक्ष्म जीव सम्म प्रकृतिले रचना गरिदिएको संस्कार संस्कृति हो, परम्परा हो, अंगभंग हो। यो आआफ्नो स्थायित्व कायम राखी वंश वृद्धिको मुहान हो। यो नभए संसार प्राणी शून्य हुन्छ। यो सुधारिएको हुनुपर्छ, उधारिएको हुनु हुँदैन। आमा र बाबु बन्नु भनेको ब्रह्मा विष्णु र महेश्वर लक्ष्मी दुर्गा बन्नु हो। अवतार मान्नु र जान्नु आवश्यक हो भन्दै विश्रामको लागि यो एउटा गीत।

आज आएर विवाह दुई दिनैबाट एक छिने हुने भयो। एक छिने बन्न थालेको धेरै नै बनिसक्यो। आजकल कलियो मोबाइलले हाल्छ, सबका हातमा यदि छँदैछन् मोबाइल। सरकारले विकास गरेको नयाँ संविधान ल्यायो पनि विवाहको म्याद 20 वर्ष काट्नै पर्ने भयो संविधानमा। 16 वर्ष उमेरमा मै पनि झिल्के हुँदो अहिले पो बुढो भएर भन्ने गीत हाम्रो आज बनाएको होइन, हाम्रा जिजु बाजेले बनाएर नाच्दै आएका हुन्। यस्ता गीतले खारिएको अनुभव बताउँछ। 16 वर्ष जमानी त्यस्तो जमानी हो, किन भनेको यो त्यसै भनेको होइन। कसले कसलाई सुन्ने हो यो कुरा, यो त अचम्मको भइसकेको जस्तो छ। अहिले श्रावणको उर्लन्दो भेल जसले पनि नदी किनारासम्म सफा गर्छ, यस्ता मर्माहित कुरा नबुझेरै आज अनेकका बार बन्देज लगाइएको छ। भोको प्राणीलाई त्यस्तो बारले रोक्दैन, देखेको जानेको सुनेको बिहोरेकै कुरा हो। अहिले त गर्लफ्रेन्ड बोयफ्रेन्ड छ कि छैन भनेर सोध्न पो थालिसके। जमानाले सभ्यता ल्याएको हो कि नेपाली समाजमा पश्चिमाको व्यवहार विकृति चल्न आएको हो। हिँड्न नजान्नेलाई दौड्न शिक्षा दिए झैं भएको छ, सफल हुन्छ र यसरी। महिला पुरुष जो पनि सत्तामा पुगेपछि देखावटी भाषण गर्छन्, गर्न त विवेकमा बहस गर्ने गर्छन्। पहिले आफू र आफ्नो पूर्व अवस्था सम्झिएर व्यवहारमा उत्रिन पर्छ भन्ने मान्यता कसैमा आएन, त्यो हराएको अवस्था छ अहिले। अहिले विवाहमा कर्णकाण्ड हुँदै हुँदैन, आफ्नो परम्परा छँदै छैन। लगन घर्याउने लेखाउन यस्तो पर्दैन। दार्जुलाको वर रामे छाउकी बोजूको विवाह हुन्छ, सकेको धेरै बसमा बिहानै लगेको जन्ती मध्य राततिर पुगिन्छ दुलैकोमा, अनि हुन्छ त कर्म। कर्म गर्ने बाहुन भन्दा सिन्दुरको बट्टा खोल्न भुल्ने हुन् कि भन्ने डर भइसकेको छ। कर्मकाण्डको जग्गेमा भन्दा मेन्डी र फोटो खिच्नमा समय जान्छ सबै। अब यस्तो चिन्ता दुलहा र दुलहाका आफन्तहरूमा पर्छ। अनि त छोरीलाई बोकेर होइन जग्गामा छिटो छिटो घुम्न लगाइएको र मोटरमा प्रवेश गराउने हो। खजान्चीले छिटो मोटर हाँक्न लगाउने आदेश दिने हो। ड्राइभर पनि के कम भन्दा भन्दै कहीँ केही कतै केही भएको सुन्न परेको छ दौडा दौडले गर्दा। यसमा उमेर पुगेका वर वधूको सोच्ने शक्तिमा किन पिर्को लागेको होला? त्यसमा पनि अहिले त कहाँको चलन हो यो, सालीले नचिनेको भिनाजीको जुत्ता चोर्ने र 70 देखि 1 लाखसम्म जाको छोड्ने। जतिसुकै टाढाको बाटो भए पनि दुबईको सल्लाहबाट कुनै मन्दिर रोज्ने र आफ्नो कर्म पूरा गर्न खोज्ने बुद्धि कहिले हरण केले हरण गरेको होला यो समाजमा? यसो गर्दा मोटरको भाडा तिर्दा दुलहाको बाहु र होटेलको प्लेट अथवा टाउको गनेर मूल्य तिर्दा दुलैको बाबालाई सके टाइफाडै होला, नभए नि चिट्टी त पसिना आएर मूर्छा पर्नु पर्छ। यो यस्तो पार्ने विवाह 20 वर्षले किन आँटेको हो भन्दा 20 वर्ष व्यवहार त छैन त्यस्तो। अरूले रम्काउँदैमा रम्किने त्यही ऋणबाट जीवन भाँसिन पर्ने रोग किन निम्त्याएको होला? 20 वर्ष काटेकै हुनु पर्छ भने नाबालक कसरी भए खै भोलि या ऋण भार आफै माथि पर्ने हो यो, जे गरे पनि त्यो सोध्न पर्दैन र कसैले सोध्दैन। 25 देखि 30 सेट कपडा चाहिने भयो, गहना गुडिया उस्तै त्यस्तै माग चलेकै छ, चल्दैछ बढ्दैछ। खोजुवा सालीले जुत्ता लुकाउने र नलाउने कपडाको माग गर्नु एउटै हो, यहाँनिर अरू कुरा केही पनि छैन। यस्तो बेकारी कुरा हटाउनु पर्दैन।
चिस जोर कपडा लयो भोलिदेखि कट्टु लाएर हिँड्ने त हो नि, बरु कट्टु नै दसवटा जोर लैदिए त राम्रै हुन्थ्यो होला। हिजोका भन्दा आजका पढे लेखेका देश प्रदेशको कुरा जानेका उमेरले परिपक्व बनेकाहरू पनि कोही गहना कपडा त कोही तिलक मागेर हिरिक्क गर्छन्, हैरान बनाउँछन् भने कसरी यिनलाई सभ्य भन्ने यही लाग्छ पिरलो। तर मुखले भन्दा सभ्यता भनेका छन्, सबै बहस गरेका छन्, सदनमा छलफल चलेको छ, अनि त त्यो छलफल के को लागि हो, किन गरे हो? जे होस्, अब समाजका कुरीति मास्ने, समाज सभ्यमा अर्थात सभ्यतामा लैजाने, उन्नति प्रगति गर्ने, झन्झटिया कुरामा नलाग्ने, लोभ त्याग्ने, सके सबैमा नभए पनि आफ्ना जीवनमा अथवा जीवनका साथी बीच मित्रता, विश्वास, सद्भाव, प्रेम बढाउने काम 20 वर्षे कानूनी हदले गरोस्, नभए त्यो कानूनी हद 16 वर्षेमा सरोस्, दुःख पीडा टरोस्। यसरी नभएका लफडा कुराहरूमा देशले र नागरिकले बहकिन परेको छ, समाज रोलिन परेको छ। यसरी नरोलिकन कसो गर्दा छिटो छरितो र व्यवहारिक हुन्छ त्यता पो जानु पर्यो। व्यवहारिक एकतिर कुम्लो बोगी ठिमीतिर यस्तो काम कहिल्यै कसैले कसैबाट गर्न हुँदैन। हामीमा सभ्यता आयो भनेका छौं, हामीमा विकास भयो भनेका छौं। विकास के भएको छ? केही भएको छ, जनता रहेको छैन, व्यवहार यस्तो चर्को नराम्रो छ, अर्कालाई उपदेश दिएर गो, जब काम पर्याउँदा आफूलाई पनि त्यो जे जे चलेको छ त्यही चलनमा मुछिनै पर्ने बनेको छ, अनि अर्कालाई उपदेशले के काम गर्यो खै भन्दै विश्राम खाँचेरी यो एउटा गीत।

लौ त श्रोता, गन्थन मन्थन गर्दा गर्दै समय सकिएको संकेत प्राप्त भएको छ। त्यसैले गत हप्ता सोधिएका दुईटा गाउँ खाने प्रश्नको उत्तर भेडाउने तर्फ लागेको छु। ध्यान यहाँहरूको प्रश्न नम्बर एक, फलामे फल तामे नल के हो? फापरको खेती हो। प्रश्न नम्बर दुई, घण्टी बज्छ मन्दिर होइन, बाटो बिना जाने पनि होइन, के हो त? सही उत्तर साइकल हो। सही उत्तर पठाउने पारिजात पाण्डे सेनाईलाई बेनपा एघारलाई मुरी मुरी धन्यवाद दिन्छु। त्यस्तै गरी आगामी हप्ताको लागि दुईटा गाउँ खाने प्रश्न अघि सार्दैछु। भाइ बहिनीहरू कलम र कापीमा रमाउनु भएकै होला। प्रश्न नम्बर एक, लठ्याएर सुच्छे सँगै उड्छा छैन भाइछे कतै के हो? लठ्याएर सुच्छे सँगै उड्छा छैन भाइछे कतै के हो? प्रश्न नम्बर दुई, श्रीमानले श्रीमतीको सबै कुरा देख्छ तर एउटा कुरा देख्दैन, त्यो के हो नि? प्रश्न फेरि, श्रीमानले श्रीमतीको सबै कुरा देख्छ, एउटा कुरा देख्दैन, के हो? लौ त श्रोता, आगामी शनिबारभित्र सुझाव र उत्तरको आशा राख्दै अहिलेलाई भने हाम्रो शैली हाम्रो संस्कृति धेरै ताले सुनिदिने श्रोता र प्राविधिक बहिनी दिलुलाई सँगै धन्यवाद दिँदै म रुद्रनिधि तिवारीको पनि साथ दिने विदा स्वीकृति गरिदिनुहोस्। मर्स्याङ एफएम सुन्दै गर्नुहोला। नमस्कार, जय होला।

0: 那你也不敢说说。
1: Hello, Mersing DFM 95 MHz.
2: सबै जना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
3: बिचरा दाँतकै समस्या छ त, कसरी हाँस्नु?
2: कति दिन बस्ने मुख थुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
4: हजुर, रमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली प्रोप्राइटर दीपक पौडेल, बेसीचार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर, सम्पर्क फोन 0665204497।
2: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइ दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
5: तिमीलाई सबैभन्दा बढी कस्तो माया लाग्छ?
6: तिमी पनि मेरो लागि सब थोक हो नि दिदी, म तिम्रो किरण, तिमी मेरो उज्यालो है दिदी।
7: अन्नपूर्ण चलचित्र मन्दिर बेसी शहरमा यही भदो शुक्रबार 12 गतेदेखि भव्य प्रदर्शन भइरहेको छ। नेपाली चलचित्र पार्वती दिउँसो 12 बजे।
8: मेरो छोरीलाई राम्रो स्कुलमा पढाउ छोरी
7: कलाकारहरू नीता ढुङ्गाना अधिकारी, अशोक दर्जी, दीपाश्री निरौला, राज पङ्गिनी, सिरु विष्ट लगायतका कलाकारको प्रस्तुति।
9: हेर्दै जा, तेरा छोरीलाई मैले जाने छु।
10: यसले गर्दा आज कति बजन सुन्नु पर्यो? यो जन्मिनु सक्दा त मेरो गर्वै तुएको भए हुन्थ्यो नि।

0: California.
1: Extreme energy drink.
2: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
3: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
4: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध।
3: प्रोप्राइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840067787।
5: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हराभरा।
6: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
5: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
6: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
5: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
6: विस्तृत जानकारीको लागि रोज नर्सरी, बेसीसार नगरपालिका 2 पोहरा बेसी, लमजुङ। सम्पर्क 9856426247।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ दि एफएम 95 मेगाहर्ज
1: सूचना नेटवर्क सीआईएन बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। भोटेको सिबाड़ीको आज 12 दिन 4,946 जना अझै सम्पर्कविहीन। बाढ़ीपछि बेपत्ताको खोजी जारी। क्षति 3.87 अर्ब भन्दा बढ़ी।
1: प्रभावित क्षेत्रको दैनिकलाई सहज बनाउन अत्यावश्यक सेवाहरूलाई पुनः सञ्चालन गर्ने प्रयास भइरहेको छ। प्रभावित क्षेत्रको संचार सेवा लगभग सुचारू भइसकेको छ भने विद्युत सेवा पनि सुचारू भएको छ।
0: प्रधानमन्त्री बालेन्द्र शाह सानो टोली सहित संयुक्त राष्ट्र संघको महासभामा जाँदै बर्खायाममा बेसी शहर चामे सड़कमा ठूला सवारी साधन चलाउन रोक। रूकुम पूर्वमा खोलाले बगाउँदा दुईजना बेपत्ता। खोजी कार्य जारी।
2: घर फर्कने क्रममा यो साङ खोलामा काठको पुल तर्ने क्रममा चिप्लिएर खोलाले बगाई बेपत्ता भएको र खोजी कार्य जारी रहेको छ।
0: केरुङमा रोकिएका व्यापारिक सामान कोरला नाकाबाट नेपाल ल्याइने। नेवार समुदायका परम्परागत मुकुण्डो नाचलाई मदन पुरस्कार। बाढ़ीमा भेटिएको धन सम्पत्ति प्रहरीलाई बुझाउन आग्रह।
3: फोन गरेर भन्नु पनि सक्नुहुन्छ उहाँले, मैले यसो चाहिँ देखेँ, म अहिले छोएको छुइनँ, यो कुरा चाहिँ यसलाई हेर्नु पर्यो भन्नुहुन्छ, पुलिस गएर त्यहाँ लिएर आउँछ।
0: र भारतको नयाँ दिल्लीमा एक भवन भत्किँदा करिब 60 जना विद्यार्थी पुरिएको आशंकामा उद्धार जारी। नेपाल भलिबल लीग एनबीएलमा अन्नपूर्ण स्पाइकर किङ्सको पहिलो जीत।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: सरकारले बाढ़ीबाट ध्वस्त बस्तीहरूको विकल्पमा नयाँ नगर बनाउन अहिलेदेखि नै योजना बनाउनु पर्दछ। त्यहाँबाट पाट सिकेर त्रिशुली किनारमा मात्रै होइन हिमालबाट बग्ने अन्य नदी किनारको बस्ती पनि सुरक्षित हुने गरी बस्ती योजना बनाउनु पर्दछ। अब खबर सन्तोष गन्धर्वबाट।
5: भोटेकोसीमा आएको बाढ़ीका 12 दिन बित्दा बेपत्ताको खोजी र उद्धार जारी रहेको छ। हालसम्म 1,341 जनाको शव फेला परेको छ भने 4,996 जना सम्पर्कविहीन भएका छन्। त्यस्तै 6,075 जना घाइते भएका छन्। त्यस्तै 13,104 जनाको उद्धार गरिएको छ। बाढ़ीबाट भएको प्रारम्भिक क्षति भने 3.87 अर्ब 54 करोड़ रूपियाँ अनुमान गरिएको छ। उद्धार तथा राहतका लागि 21,465 सुरक्षाकर्मी परिचालन गरिएको छ। सरकारले राहत तथा सहयोग वितरणका लागि एकद्वार प्रणाली लागू गरेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतले बताउनुभयो।
1: माथिल्लो त्रिशुली 1 को अडिट 3 बाट आईआर तथा थर्मल ड्रोन मार्फत खोज गर्दा जीवित संकेत नदेखिएपछि चिनिया टोली फर्किएको छ। खोज तथा उद्धारमा विभिन्न कार्य भइरहेका छन्। त्यसमा नेपाली सेनाको ग्राउन्ड फोर्सेसबाट खोज तथा उद्धार कार्य भइरहेको छ। हरेक ठाउँमा पुग्ने गरी नेपाली सेनाको पेट्रोल टिम खोज तथा उद्धार गर्ने गरी परिचालित भएको छ। सशस्त्र प्रहरी बल नेपालको तालिम प्राप्त कुकुर सहितको केनाइल टोली खोज तथा उद्धारमा खटिएको छ। नेपाल प्रहरीको केनाइल टोलीले खोज तथा उद्धारको कार्य जारी राखेको छ। पर्यटक प्रहरीले उद्धार भएर आएका तथा बेपत्ता विदेशी पर्यटकहरूका आफन्तहरूलाई सहजीकरणका लागि खटिएको छ। प्रभावित क्षेत्रको दैनिकलाई सहज बनाउन अत्यावश्यक सेवाहरूलाई पुनः सञ्चालन गर्ने प्रयास भइरहेको छ।
5: यसैबीच रसुवाको भोटेकोसी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ी पीड़ितका लागि पुनर्स्थापनाका लागि जग्गा खोज्न सरकारले समिति बनाएको छ। सरकारले बाढ़ीपछि विस्थापित र जोखिममा परेका बस्तीलाई स्थानान्तरणका लागि आवश्यक जग्गा खोज्न नापी विभागका महानिर्देशक प्रकाश जोशीको नेतृत्वमा 13 सदस्यीय समिति बनाएको हो। समितिमा मन्त्रालयको संघीय मामिला महाशाखाका उपसचिव दीपक ढकाल, पूर्वाधार विकास मन्त्रालयका उपसचिव भूमि व्यवस्था तथा अभिलेख विभागका निर्देशक र नापी विभागका कार्यरत उपसचिव र सम्बन्धित जिल्लाबाट पनि प्रतिनिधि सदस्य रहनेछन्। पुनर्निर्माण प्राधिकरणका पूर्व कार्यकारी अधिकृत सुशील ग्याउलीले भने पूर्व तयारी गरेर मात्रै पुनर्निर्माणमा जानुपर्ने बताउनुभयो।
6: अब त्यो केस इस्टाब्लिस गर्नलाई साइन्टिफिक खालको इभिडेन्सहरूलाई प्रमाणित गर्ने कुराको लागि पनि र त्यसपछि रिसेटलमेन्टको प्लानिङ गर्ने कुराको निम्ति पनि रिभर बेसिनको ओभरअल प्लानिङ गर्ने कुराको लागि पनि चाहे त्यो हाइड्रो पावरको डिजाइन गर्ने र त्योसँग रिलेटेड कामको निम्ति पनि एउटा चाहिँ महत्वपूर्ण केस चाहिँ यो हुन सक्छ र त्यसलाई मोडलको हिसाबले डेभलपमेन्ट गर्ने खालको कुरामा जान जरुरी छ।
5: यसैबीच विभिन्न होल्डिङ सेन्टरमा बसेकाहरूले भनी आफूहरूलाई सामान्य दैनिकी जीवनमा फर्काउनका लागि पहल गर्न माग गरेका छन्। सीआईएमसँग कुरा गर्दै नुवाकोटका भवानी घिमिरे,
7: बच्चा बच्चीको अब के होला, बिरामी हुन्छन् कि भन्ने टेन्सन हुन्छ, अब सबै परिवारै भनौँ न, अब बिरामी हुन्छन् कि केही हुन्छ कि बिरामी भए कहाँ लाने, अब अहिले बाटो छैन, पुल छैन, केही छैन, अब त्यसको लागि के गर्ने, कहाँ लाने, हरेक कुराहरूको समस्या हुन्छ। अब हामीलाई नि नदेखा सपना जस्तो भयो, अब यो देख्दाखेरि त हाम्रो नि दिमागले काम गरिरहेन, यो सबैलाई त्यस्तो हुन्छ। त्यसलाई चाहिँ अब सबैजनाले ध्यान दिएर, त्यहाँ ध्यान पुर्याएर, अब यो के गर्दा हुन्छ भनेर, अब अहिले हामीलाई सबैभन्दा समस्या के, हामी यसरी खाना खाइरहेछौँ, सबैलाई दुःख दिइरहेछौँ, अब यो चाउचाउ बिस्कुट यस्तो बाँड्नुभन्दा अब चाहिँ हामीलाई एउटा यसो कुनै ठाउँमा यो ठाउँमा बस भनेर व्यवस्था मिलाइदिएर, अनि ग्यास, अब पकाएर खाने कुरो, यसो पानी तताउने भाँडो, यसो दुई चार पैसा, त्यस्तोको चाहिँ गर्दै सबै जसले गर्दाखेरि पनि सहयोग गर्दा त्यस्तो गर्दै चाहिँ अब चाहिँ अलि सहज हुन्थ्यो क्या।
5: वर्षायाममा सड़क जोखिमपूर्ण र हिलाम्मे बनेपछि मनाङको बेसी शहर चामे सड़कमा ठूला सवारी साधन चलाउन रोक लगाइएको छ। ठूला गाड़ीका कारण सड़क थप बिग्रिने, भासिने र आवाजात नै बन्द हुन सक्ने भन्दै स्थानीयले रोक लगाएका हुन्। सड़कको अवस्थाका कारण स्थानीयको दैनिकी काम, घाँस दाउरा र बालबालिकाको विद्यालय आवाजात सम्बोधन गर्न प्रशासनले समन्वय गरिरहेको समेत जनाएको छ। यसैबीच रूकुम पूर्वको पुता उत्तरगंगा गाउँपालिका छमा एक खोलामा आएको बारीले बगाउँदा दुईजना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा स्थानीय मयाङ गाउँका 70 वर्षीय तीर्थराज साई र 49 वर्षीय कार्यक्रममा उनीहरूलाई खोलाले बगाएको प्रहरीले जनाएको हो। अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको टोलीले खोजी गरिरहेको प्रमुख जिल्ला अधिकारी कोपिला राईले सीआईएनलाई बताउनुभयो।
8: पुथा उत्तर गंगा गाउँपालिका वडा नम्बर 6 मयाङ बस्ने हाम्रो वर्ष 49 को बुद्धिराज सेन र वर्ष 70 को तीर्थराज साई चाहिँ घर फर्कने क्रममा यो साङ खोलामा चिकारको पुल तर्ने क्रममा चिप्लिएर खोलाले बगाई बेपत्ता भएको र खोजी कार्य जारी रहेको छ। म आफै पनि हाम्रो सबै सुरक्षा जिल्ला स्थित सबै सुरक्षाको टिम लिएर हाम्रो यो सानो भेरी नदीको आसपासमा हामी खोजी कार्यको लागि गएका थियौँ र पत्ता लागेको छैन।
5: संयुक्त राष्ट्र संघको महासचिव सभामा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाह सानो संख्याको टोली लिएर त्यसतर्फ नेतृत्व गर्ने हुनुभएको छ। परराष्ट्र मन्त्रालयका अनुसार विगतको तुलना भन्दा यो पटक निकै सानो टोली लिएर प्रधानमन्त्री अमेरिका जान लाग्नु भएको हो। प्रधानमन्त्रीको टोलीमा 10-11 जना मात्रै रहनेछन्। यसअघि परराष्ट्र मन्त्री खनालसँग जाने 5 सदस्यीय टोलीको बारेमा भनी मन्त्री परिषदले निर्णय गरिसकेको छ। प्रधानमन्त्रीको टोलीमा प्रमुख सल्लाहकार, निजी सचिवहरू सहभागी हुने परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ। महासभामा प्रधानमन्त्री शाहले असोज 8 गते सम्बोधन गर्ने कार्यतालिका तय भइसकेको छ। भोटेकोशीमा बाढ़ी आएपछि चीनको केरूङमा भण्डारण गरी राखिएका व्यापारिक सामान कोरोला नाकाबाट नेपाल ल्याइने भएको छ। हिम पहिरो सहित लेन्दी खोलामा हुँदै भोटेकोशीमा गएको अकल्पनीय बाढ़ीले रसुवागढ़ी स्थित दुवैतर्फका सरकारी कार्यालय सहित राजमार्ग बगाएपछि केरूङका गोदाममा रहेका 400 कन्टेनर भन्दा बढ़ी सामान वैकल्पिक सड़क मार्ग प्रयोग गरी ढुवानी गर्ने काम शुरू गरिएको छ। मदन पुरस्कार गुठीले 2082 सालको मदन पुरस्कार वीणा जोशीको नेवार समुदायको परम्परागत मुकुण्ड नाजलाई दिने निर्णय गरेको छ। साथै यस वर्ष जगदम्बा श्री सम्मान भनी वरिष्ठ गीतकार किरण खरेललाई प्रदान गर्ने निर्णय गरेको गुठीले जनाएको छ। मदन पुरस्कार 2082 लागि उत्कृष्ट 10 कृतिको कृतिमध्ये श्रेष्ठ सूची यस अघि सार्वजनिक भइसकेको थियो। ती उत्कृष्ट कृतिमध्ये नेवार समुदायका परम्परागत मुकुण्डो नाचलाई मदन पुरस्कार 2082 प्रदान गरिएको गुठीका अध्यक्ष कुन्दन दीक्षितले जानकारी दिनुभएको छ। मदन पुरस्कारको राशि 4,00,000 रूपियाँ रहेको छ। साझा खबरमा अब विदेशका खबर। भारतको नयाँ दिल्ली स्थित मोतीबागको सत्य निकेतन क्षेत्रमा चारतले भवन अचानक भत्किँदा 50-60 जना विद्यार्थी भग्नावशेषमा फँसेको आशंकामा उद्धारलाई तीव्र पारिएको छ। लगातार 3 दिनदेखि परिरहेको वर्षापछि भवन
9: हल त्रिपुरेश्वरमा आज भएको पहिलो खेलमा अन्नपूर्णले काठमाडौँ रेडर्सलाई 3-0 को सोझो सेटमा हरायो। अन्नपूर्णले पहिलो खेल सेट 25-23 दोस्रो हल त्रिपुरेश्वरमा आज भएको पहिलो खेलमा अन्नपूर्णले काठमाडौँ रेडर्सलाई 3-0 को सोझो सेटमा हरायो। अन्नपूर्णले पहिलो खेल सेट 25-23 दोस्रो सेट 28-26 र तेस्रो सेट 25-23 पराजित गरेको हो। अन्नपूर्ण आफ्नो पहिलो खेलमा कर्णाली शिवराजसँग पराजित भएको थियो।
0: बाढ़ीमा बगेका हात हतियार भेटिए प्रहरी वा सेनालाई खबर गर्न आग्रह।
10: जहाँ जसले भेट्नुभयो त्यहीँबाट चाहिँ जुन प्रहरी युनिट चाहिँ नजिक पर्छ उहाँलाई जता पाएको छ त्यतैको पाएको पर्ने सुरक्षा निकायमा लगेर बुझाउनु भन्ने हो। यसमा
0: बाढ़ीमा भेटिएको धन सम्पत्ति पनि प्रहरीलाई बुझाउन निर्देशन। जानकारी सहितको
11: ब्याग खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
0: विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बाल बालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
12: सबैभन्दा महत्वपूर्ण कुरा 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
0: 6 महिनापछि बाल बालिकालाई उमेर अनुसार नरम राम्ररी पकाएको र पोषिलो खाना दिन शुरू गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल अण्डा दूधजन्य पदार्थ साग सब्जी फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
12: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याउ।
13: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौं।
0: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब मिलिजुली नेपाली।
15: मिलिजुली नेपालीमा महत्वपूर्ण खबर तथा जानकारीहरू। रसुवा भोटेकोशी बाढ़ीबाट धादिङ जिल्लाको केही स्थानीय तहका नागरिक प्रभावित भएका छन्। प्रभावितहरूका लागि अहिले के कस्ता काम भइरहेको छ भनेर हामीले प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमलाई सोधेका छौं।
16: उहाँहरूलाई चाहिँ राहत वितरण गर्ने, टेन्टहरू लगाएर अस्थायी बसोबासको व्यवस्थाहरू मिलाउने, उहाँहरूको बेसिक हेल्थको कुराहरू, बेसिक खानेपानीदेखि लिएर सामग्रीहरू वितरण गर्ने काम भइरहेको छ भने अब केही विस्थापितहरूलाई चाहिँ पालिकाले भाडामा बस्नको लागि पैसा उपलब्ध गराएर प्याकेज सहितको राहत दिएर पुनर्स्थापना गर्ने काम पनि भइरहेको छ। केही नदी किनारका घरहरू जोखिममा छन्। अब ती जोखिमयुक्त घरमा चाहिँ अहिले तत्काल बस्ती सार्न सम्भव छैन। तर जुन घरमा लेदो पुगेर विस्थापित हुनुभएको थियो उहाँहरूको घरको लेदो सोर्नको लागि चाहिँ अहिले त्यहाँ नेपाल सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विभिन्न जिल्लाहरूबाट भोलिन्टियरहरू आएर त्यो लेदो सफा गर्ने काम भएको छ। र अब लेदो सफा गरिसकेपछि उहाँहरूलाई चाहिँ प्याकेज सहितको राहत उपलब्ध गराएर हामीले पुनर्स्थापना गर्ने काम गरिरहेका छौं।
15: बाढ़ीमा बगेका हतियार तथा सैनिक सामग्री भेटिए नजिकैको प्रहरी युनिट कार्यालय वा सेना र प्रशासनमा बुझाउन जिल्ला प्रशासन कार्यालय नुवाकोटले आग्रह गरेको छ। कार्यालयले शेर्पागण श्री डाँडा ब्यारेक अन्तर्गतका सुरक्षा पोस्ट तथा रसुवा जिल्लाको टिमुरे, स्याप्रुबेसी र मैलुङ क्षेत्रमा तैनात नेपाली सेनाका सुरक्षा पोस्ट बाढ़ीले प्रभावित भएको जनाएको छ। नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद हुमागाईले बाढ़ीमा बगेका हतियार, गोलीगठा, सैनिक सामग्री वा उपकरण भेटिएमा आफू खुशी नचलाउन र नछुन समेत आग्रह गर्नुभएको छ।
17: भदौ 10 गते रसुवा नुवाकोट
10: धारिङ लगायतका क्षेत्र भएर बग्ने त्रिशुली नदीमा प्रलयकारी बाढी आयो। त्यो बाढीको कारणले हाम्रा कतिपय सुरक्षा युनिटहरू क्षति पुर्याएको हुँदा त्यो युनिटबाट चाहिँ केही अब हराएका खेलहरू कतै फेला परेन। सम्बन्धित सुरक्षा निकायहरू अथवा नजिकको प्रहरी कार्यालयले बुझाइदिनु होला। सुरक्षा निकायले प्रयोग गरेको हतियार सम्बन्धित सुरक्षा निकायमा बुझाउन सम्बन्धित नागरिकहरूको कर्तव्य पनि हो। जसले भेट्नु भएको छ त्यो चाहिँ लाइसेन्स प्राप्त बाहेक अरूले हतियार बोक्न पाउँदैन, राख्न पाउँदैन। त्यस्ता हतियारहरू सुरक्षा निकायको जिम्मामा छोड्नुपर्ने नै हुन्छ, कानूनले नै त्यही भन्छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका केही युनिटहरूमा क्षति पुगेको छ, त्यहाँबाट हराएका हतियारहरू सशस्त्रमा नुवाकोट जिल्लामा धेरै युनिटहरू छन् नेपाल प्रहरीका युनिटहरू।
17: Extreme energy drink. Time check. अहिले ठीक 8 बजेको छ।
18: Extreme energy drink.
13: सम्बन्धी केही समस्या परे वा गुनासो भए पैसा नलाग्ने फोन नम्बर 1234 मा फोन गर्न सक्नुहुनेछ। तपाईले प्रहरीको 100 नजिकको प्रहरी कार्यालय वा जनप्रतिनिधिलाई राहत, खोज तथा उद्धारका लागि सहयोग माग्न सक्नुहुनेछ। के तपाईले विपदका बेलामा कसैको सुन चाँदी, पैसा, सरकारी कागज पत्र वा धन सम्पत्ति भेटाउनुभयो? यसरी भेटिएका सामान आफैसँग राख्ने र बेच्ने काम नगर्नुहोस्। एकैछिन सुनौ नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं डीआईजी अभिनारायण काफ्लेलाई।
19: लालपुर जान यता सुन चाँदीहरू पर्यो, पैसो पर्यो, बैंकका डकुमेन्टहरू परे, सरकारी कागज पत्रहरू पर्न सक्छन्। जे जे भेटिन्छ भनौँ न, अरूको आफ्नो अधिकारका बाहेक अरू कुराहरू त सम्बन्धित प्रहरी कार्यालयमा बुझाइदिने, हामी सार्वजनिकरण गर्छौँ त्यसलाई। उहाँहरूले अर्को बनाउनु पर्ने वा चाहिँ तनाव लिनुपर्ने अवस्था हुँदैन र सहजमा उहाँहरूले त्यो पाउनुहुन्छ। त मिसयुज पनि हुँदैन क्या, त्यो अरूको चिज राख्यो भने मिसयुज हुने सम्भावना हुन्छ नि त। उहाँले आफूले लगेर अन्त युज गर्न सक्नुहुन्छ, कहिलेकाहीँ उहाँहरूले लगेर घरमा राखिदिनु होला। यता सम्बन्धित व्यक्तिले हरायो भन्ने नभेटिने, अर्को व्यक्तिले उता लगेर चाहिँ युजलेस रूपमा राख्ने, नियत खराब नभए पनि त्यस्ता कुराहरू चाहिँ जसको हो उसैलाई दिनुपर्छ। त्यसको लागि सार्वजनिक निकाय भनेको नेपाल प्रहरी हो। नेपाल प्रहरीको अब रसुवादेखि लिएर पश्चिम नवलपरासीसम्म रेगुलर कन्ट्याक्ट हुन्छ, नेटवर्क छ भनेपछि तुरन्तको तुरन्त सम्बन्धित व्यक्तिलाई खबर हुन्छ र निज व्यक्तिले त्यो पाउन सक्नुहुन्छ। चाहे नभएमा फोन गरेर भन्न पनि सक्नुहुन्छ, उहाँले मैले यस्तो त देखेँ, म यसले छोएको छुइनँ, यो कुरा चाहिँ यसलाई हेर्नु पर्यो भन्नुहुन्छ, पुलिस गएर त्यहाँ लिएर आउँछ।
13: बाढ़ी तथा विपदमा भेटिएका अरूका सामान, पैसा नलाग्ने फोन नम्बर 100 फोन गरेर जानकारी गराउनुहोस् वा आफूलाई पाएक पर्ने प्रहरी कार्यालयमा बुझाउनुहोस्।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बाढ़ीपछि बालबालिका र किशोरीहरू हिंसाको जोखिममा,
20: तर एक दुईवटा घटना त आइ पनि सक्यो, यहाँले थाहा पाइसक्नु भयो होला होइन, बच्चीहरू खोलामा अलिकति दुर्व्यवहारमा परेका आदि इत्यादि। अब बच्चाहरूलाई कहाँ जाने, कहाँ नजाने, कसरी सुरक्षित बस्ने, बच्चा एक दुईमा परिवारलाई पनि
21: द्वारा संचालित सिमलेस ब्राउजिंग र स्ट्रीमिंग का लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीवी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
22: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
23: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
22: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
23: अभिभावकसँग खुला संवाद नहुनु,

0: सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब संवाद श्रृंखला हाम्रो पालो।
3: नमस्कार, म लील प्रकाश। संवाद श्रृंखला हाम्रो पालोमा तपाईंलाई स्वागत छ। आज हामी हाम्रो पालोको 317 खण्डमा छौं। भदौ 10 गते रसुवाको भटेकोशी नदीमा आएको बाढ़ीका कारण 1000 भन्दा धेरैको मृत्यु भइसकेको छ भने कैयौं बालबालिका अभिभावक विहीन भएका छन्। रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्ला बाढ़ीबाट बढ़ी प्रभावित छन्। यस्तो अवस्थामा बालबालिका किशोरीहरूमाथिको जोखिम कस्तो हुन्छ? उनीहरूलाई हिंसा र दुर्व्यवहारबाट कसरी जोगाउने?

0: यसको लागि चाहिँ सबैभन्दा बाल बालिकालाई छोरी चेलीलाई सबैभन्दा बढी संरक्षित राख्ने काम चाहिँ परिवारको हो है, किनभने उनीहरू परिवारको छेउछाउमा हुन्छन्, उनीहरू अब आफन्तकोमा बस्दा अथवा चाहिँ उनीहरूले ट्राभल गर्दा यो अवस्थामा चाहिँ रेकर्ड राख्ने एउटा सिस्टम चाहिन्छ कि, यो चाइल्ड प्रोटेक्सन अथवा चाहिँ संरक्षणको लागि सिस्टम चाहिन्छ, सबैको राडारमा परोस् भन्ने सिस्टम चाहिन्छ, को कहाँ जाँदा ट्र्याक गर्ने होइन, यो फ्यामिली सेपरेसन ट्राफिकिङ र बालबालिका अथवा किशोर किशोरी छोरी चेली महिलाहरूमाथि हुन सक्ने हिंसा यौन हिंसा लगायतका दुर्व्यवहार र हानिहरू प्रशस्त हुन सक्यो।
1: जस्तो बाढी पछि जसरी परिवारका केही सदस्यहरूको बीचमा नै त्यो सम्पर्क हुन नसकेको अथवा कतिपयले त अभिभावक पनि गुमाए बालबालिकाहरूले, अब यस्तो हामी कति ठाउँमा सुन्दैछौ कि अब सुरक्षा दिनको लागि बनाइएका गृहहरूमा लिन चाहन्छौ भन्ने कुरा अथवा लैजानु पर्यो भन्ने कुराहरू पनि आइरहेको छ भन्ने छ।
0: मलाई त अब यो संस्थागत हिसाबले बालबालिकालाई संस्थागत स्याहार भनौँ न, संस्थागत स्याहार भनेको अथवा कुनै संस्थामा लगेर होम सहरमा राख्ने भनेको अन्तिम विकल्प, हेर्नुहोस् अन्तिम विकल्प हुनुपर्छ।
1: त्योभन्दा अगाडि चाहिँ के हुन्छ,
0: त्योभन्दा त धेरै कुरा हुन्छ। एउटा चाहिँ पहिलो कुरा सिङ्गल प्यारेन्ट छ भने आफ्नै परिवार छ, हजुरआमा हजुरबाले हेर्न सक्छन्। त्यसपछि भएन भने हाम्रो त संस्कार

0: One more time.
1: साथी मेरो दिदीलाई भन्ने है यो तीजमा भाइले आफ्नै पसिना बेचेर दिदीलाई कोसेली ल्याइदिन्छ भनेर आमा नि बुढो हुन लाग्नु भयो बालाई आफ्नो पसिना नबेच्नु भन्दै अब छोराले आफ्नै पसिना बेचेर बालाई फाल्छ फर्केर आउँछ भन्दै है भदौ 6 गते

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला एकनु हरि। ल अब दुलाले सिन्दूर हाल्ने।
1: ओ अस्मी हेर्न, दुलाले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र, औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो, कहाँ बनाएको होला।
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान फेरिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट ब्याङ्क सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801677246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल

0: Bonia Extreme Energy Drink.
1: 하이네 쿠시 के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाइ पसलसँगै रहेको घर थप जानकारीको लागि 9861139157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो तपाईको जीवन हेरचाहको साझेदार हामी बन्नेछौँ तपाईको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार
5: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू जनरल फिजिसियन सेवा महिला रोग विशेषज्ञ सेवा जनरल सर्जरी विशेषज्ञ सेवा मृगौला रोग विशेषज्ञ सेवा दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा
4: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे ल्याब परीक्षण ECG डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ
5: साथमा 24 घण्टा आकस्मिक सेवा अन्तरङ्ग तथा बहिरङ्ग सेवा फार्मेसी सेवा प्यालेटिभ केयर सेवा समुदाय स्वास्थ्य सेवा खोप सेवा परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ
4: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ सम्पर्क फोन 0664041223 4021424 मोबाइल 9841454448
6: महिलाले ट्र्याक्टरै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ अति राम्रा चिटिक्क परेका छन् त सुन्दा पनि दाग लाग्ने जस्ता होइन कहाँबाट ल्याएछ महिला
7: कहाँ हुनु दाई हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको
8: हामी कहाँ आकर्षक फर्निचरका झ्याल ढोका दराज डाइनिङ सेट लोबेट टिभी दराज अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ आल्मुनियमको झ्याल ढोका पार्टिसन रेलिङ स्टीलका रेलिङ मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ सादा तथा हरियो निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ
6: लमजुङ कालिका फर्निचर उद्योग बेसी सहर 7 लमजुङ
7: आल्मुनियमका लागि बेसीसार नगरपालिका 7 भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसार नगरपालिका 7 जेबी चोक भित्रपट्टि लमजुङ
6: प्रोप्राइटर रेशमलाल श्रेष्ठ सम्पर्क फोन 0664520532 मोबाइल 9846090301 9846074065
7: नोट फलसिलिङ कार्यस्फुटा राख्नु परेमा हामीलाई सम्झनुहोस्
9: हेलो मर्सेङ्गे FM 95 मेगाहर्ज

0: दिदी अल्मालाई पर्नु भए त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकथाम गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
1: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
2: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बैसर नगरपालिका साथ एनआईएमबी बैंक अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
3: आया मरे नि आमा, अनि
4: के भयो दिदी तपाईलाई? सन्चो छैन कि कसो?
3: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो कि?
4: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
3: जाने त भने हो बाबु, खै कहाँ जाने, कहाँ जाने होला है?
4: ल दिदी, बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
5: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
6: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
5: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
6: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
5: सम्पर्क फोन 9849068924, 9850086780।
7: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त टिसा ज्वेलर्स एन्ड डायमण्ड सँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
8: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
7: प्रोपाइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसी सहर नगरपालिका साथ लमजुङ। सम्पर्क फोन 066-525-209।

0: ल अब दुलाले दुलाईलाई औठी लाइदिने।
1: अहा म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यु गणपति ज्वेलरी सुनसरी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने।
1: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लम्जुङ, फोन नम्बर 0665-2180,
5: सम्पर्क मोबाइल नम्बर 9856-13375।
4: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: यो मोबाइलले पनि तनावै दियो भने?
7: होइन, के तनाव दियो ए खुशी?
6: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
7: छ नि, किन नहुनु? हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
1: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
8: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लम्जुङ। थप जानकारीको लागि सम्पर्क 9845-94046 र 9813-09-4932।
4: हाम्रो शाखा बेसीसार नगरपालिका 7 NIMB ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: बनाउने काम सुरु भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन खान्सी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो। तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिन मध्य नेपाल एक जिता गैरी गाउँ प्रोप्राइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856 46662।
2: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
3: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
4: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
3: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
4: जाने त भने हो बाबु, खै कहाँ जाने कहाँ कहाँ जाने होला है?
3: ल दिदी, विशिसर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
5: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा, दक्ष तथा अनुभवी ल्याब टेक्निसियन।

0: द्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ।
1: थायराइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक कान घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
0: दक्ष तथा अनुभवी फार्मासिस्ट द्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
1: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ, पुरानो बैंक चौक, लमजुङ।
0: सम्पर्क फोन 98490 68924, 98450 86780।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नुभयो?
2: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
1: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, के त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुका साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुहोस् है, सँगै जाने नि।
2: ल भइहाल्छ नि नानी।
3: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
4: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
3: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसर 7 भीमसेनथान चोक, फोन 0665220120, मोबाइल 9846077745।
1: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।
5: एक्सट्रिम इनर्जी ड्रिंक टाइम टेक अहिले ठीक 9 बजेको छ।
6: Extreme energy drink. Taste the difference. Feel the energy.

0: दिदी अल्मालाई पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबुको जोकतल गर्ने डिजिटल ढक्कराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
1: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
2: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बैसर नगरपालिका साथ एनआईएमबी बैंक अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
3: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रविनालाई चाहिँ के भयो?
4: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
3: कति दिन बस्ने मुख थुनेर दिपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
5: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दिपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसीसार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
3: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
2: विगत 12 वर्षदेखि लमजुङ मोडेल हस्पिटल मार्फत हजुरहरूमा सेवारत पुरानै सञ्चालकद्वारा अब नयाँ व्यवस्थापन अनि अत्याधुनिक रंगीन भिडियो एक्सरे सँगै 500 MA को अत्याधुनिक डिजिटल एक्सरे अनि अनुभवी विशेषज्ञ डाक्टरहरू एवं नयाँ युवा जोश सागर सहित हरपल अत्याधुनिक प्रविधि र विज्ञानसँग अपडेट डाक्टरहरूद्वारा 24 घण्टा हजुरहरूको सेवामा मोडेल सिटी हस्पिटल बैसा 7 लमजुङ पुरानो लमजुङ मोडेल हस्पिटल भएकै ठाउँबाट निरन्तर सेवामा रहेको जानकारी गराउँदछौ। हाम्रो कुनै शाखा छैन, हामी कतै ठाउँ सरेको छैन। हाम्रा सेवाहरू 24 घण्टा इमर्जेन्सी सेवा, प्रसूति सेवा, फार्मेसी सेवा, प्रयोगशाला, रगत दिशा पिसाब जाँच, सुरक्षित गर्भपतन परामर्श सेवा, बिरामी भर्ना एम्बुलेन्स सेवा, गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच, ECG, इन्सुलिन सुई, रेबिज भ्याक्सिन, हेपाटाइटिस खोप, अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने, अक्सिजन सेवा, नेबुलाइजेसन सेवा, मेजर तथा माइनर अपरेशन। मोडल सिटी हस्पिटल, पुरानो लमजुङ मोडेल हस्पिटल, बैसिसर 7 लमजुङ। सम्पर्क 0665204 9840050663।
6: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
7: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
6: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
7: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
6: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021123, 4021124, मोबाइल 9841454448।
8: यो मोबाइलले पनि तनावै दियो भन्या?
9: हैन, के तनाव दियो ए खुशी?
8: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
9: छ नि, किन नहुनु? हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रिक पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
10: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
11: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रिक पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसर नगरपालिका साथ लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495-94046 र 98134-93332।
12: हेलो, म स्याङदेव FM 95 मेगाहर्ज

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, आल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषकर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209773, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: Zirconia Extreme Energy Drink.
1: कृषि विकास कार्यालय लमजुङको सूचना कृषि विकास कार्यालय लमजुङको आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार विभिन्न कार्यक्रम संचालन गर्न इच्छुक लमजुङ जिल्ला भित्रका कृषि फार्म कम्पनी कृषक समूह सहकारी तथा कृषि सम्बन्धी संघ संस्थाहरूले यही असोज 19 गते भित्र तोकिएको ढाँचामा कार्यक्रम प्रस्ताव सहित आवश्यक कागजातहरू संलग्न राखी यस कार्यालय तथा सम्बन्धित स्थानीय तहको कृषि शाखामा निवेदन पेश गर्नु अनुरोध गरिन्छ।
2: कृषि फर्म कृषि कम्पनी कृषकसँग सम्बन्धित समूह तथा सहकारी संस्थाहरूले प्रस्ताव पेश गर्न सक्ने कार्यक्रमहरू फलफूल बगैंचा सुदृढीकरण तथा क्षेत्र विस्तार कार्यक्रम प्रांगणिक मल वितरण व्यावसायिक तरकारी खेती सहयोग कार्यक्रम समुदाय स्तरमा प्रशोधन योग्य खायन आलो उत्पादन प्रवर्धन कार्यक्रम फलफूल नर्सरी स्थापना तथा संचालन कार्यक्रम कृषि उद्यम विकास कार्यक्रम निर्यातजन्य कृषि वस्तु प्रवर्धन कार्यक्रम
1: आत्मनिर्भरताको लागि बिउ उत्पादन प्रवर्धन कार्यक्रम रैथाने तथा स्थानीय बाली विकास कार्यक्रम ग्रामीण कृषि पर्यटन प्रवर्धन कार्यक्रम जलवायु मैत्री प्रविधि प्रवर्धन कार्यक्रम
2: साथमा खाद्यान्न बाली उत्पादन प्रवर्धन कार्यक्रम माटो सुधारका लागि कृषि चुन वितरण उत्कृष्ट कृषक पुरस्कार वितरण र संघीय सशस्त्र कार्यक्रम अन्तर्गत प्रांगणिक कृषि प्रवर्धन कार्यक्रम
1: पेश गर्नुपर्ने आवश्यक कागजातहरू रू 10 को हुलाक टिकट टास गरेको निवेदन प्रस्तावना फारम नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि जग्गा धनीको लालपूर्जाको प्रतिलिपि वा भाडाको जग्गा भए जग्गा करारनामा सम्झौताको प्रतिलिपि
2: ओडा कार्यालयको वा सम्बन्धित पालिकाको कृषि शाखाको सिफारिश पत्र फर्म समूह संस्था समिति कम्पनी वा सहकारी भएमा दर्ता स्थापना सम्बन्धी कागजातको प्रतिलिपि नवीकरण प्रमाणपत्रको प्रतिलिपि करचुक्त प्रमाणपत्रको प्रतिलिपि स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि बैठक निर्णयको छाया कपी पछिल्ला दुई आर्थिक वर्षमा कृषि सम्बन्धी कार्यको लागि कुनै कार्यालयबाट अनुदान प्राप्त गरि नगरेको सो घोषणा पत्र
1: थप जानकारीका लागि सम्पर्क नम्बर 0665201000
2: मोबाइल नम्बर 9850542330 र 9850208040। सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
3: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
2: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
3: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
2: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201900 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
3: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
4: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
5: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रो बेसी सहर सात पुरानो बेन्चोकमा मीरा ब्युटी सोल एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
6: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
5: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका सात पुरानो बैङ्क, लमजुङ। सम्पर्क 9841626344 9841626344।
7: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
1: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच,
8: अनुभवी फार्मेसिस्ट द्वारा औषधि बिक्री वितरण तथा परामर्श नेबुलाइजर सेवा घाउ ड्रेसिंग संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
9: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
8: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल द टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452136 र 98400028260।

0: रब दुलाले दुलाईले औठी लाइदिने।
1: अहा म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसरी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665210083,
5: सम्पर्क मोबाइल नम्बर 9857133375,
4: प्रोप्राइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी। होइन खुसी के खान्छौ आजकल? त झनै फुर्तिलो र स्वस्थ देख्छु त।
5: खाने त खासै केही होइन दिदी, लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु।
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
5: हो नि दिदी, लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
5: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह, मौरीको गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि।
1: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
6: तपाईँ नै रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसिसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 9861139157।
5: महको सेवन स्वास्थ्य र दीर्घ जीवन।
7: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर 7 लमजुङ।
8: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
7: थप जानकारी लागि सम्पर्क 0665909999, 9847769279। सेवा मोडल हस्पिटल प्राली बेसिसर 7 सानीमा बैंकको ठीक अगाडि।
9: दिदी, तपाईँले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो? डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिस छ, फेरि कति राम्रो फिट भएको।
1: यो ब्लाउज न्यू ऋतु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टरमा सिलाएको,
9: त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ। मैले त उहाँको लागि सुट पाए पनि त्यही सिलाए नि।
1: अरू त्यहाँ के सिलाइन्छ त दिदी?
9: तिमीले जस्तो भन त्यस्तै डिजाइनमा ब्लाउज, लेहेङ्गा चोली, कुर्ता सुरुवाल, सुट प्यान्टहरू सिलाइन्छ। अनि सम्पूर्ण स्कुल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ।
5: सजिलो ठाउँ, छिटो छरितो सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस्। न्यू ऋतु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टर सुट स्पेसलिस्ट, बैशिषा नगरपालिका 7 त्रिवेणी टोल लमजुङ, SBI ब्याङ्कको ठिक अगाडि। प्रोप्राइटर लक्ष्मी परियार, रामजी परियार। सम्पर्क 9841699406 र 9816674372।
7: विवाह व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ।
5: आजै आउनुहोस्, तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्।
1: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
3: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको। अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
10: हरे दाई पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के त्यहाँ जानुहोस् न त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि बरु मलाई नि मोबाइल र घडी किन्नु थियो एकैछिन पर्खनुहोस् है सँगै जाने नि
3: ल भइहाल्छ नि नानी
11: हजुर हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी फ्रिज मोबाइल घडी वासिङ मेसिन भ्याकुम क्लिनर माइक्रोवेभ ओभन साउन्ड सिस्टम राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ
12: नोट हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ
11: प्रोप्राइटर पार्वती श्रेष्ठ श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर बेसिसल साथ भीमसेनथान चोक फोन 0665201120 मोबाइल 9846077745
10: लमजुङका लागि सामसङ कोनका गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर